0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्ट मित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
5: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 15 गते शुक्रबार, सन् 2026 जुलाई 31 तारीक साउन कृष्ण पक्ष द्वितीया तिथि, आज खीर खाने दिन। तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सुनसरीदेखि बिरगंजसम्म फैलियो तनाव, संकटका बीच सक्रिय देखियो सरकार। देशवासीको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन, सामाजिक सद्भाव नबिगार्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह। मोरङमा सर्वपक्षीय सद्भाव बैठकको आयोजना, आज विराटनगरमा सद्भाव र्याली निकालिने, धार्मिक सामाजिक सद्भाव कायम राख्न अपील। सुनसरी घटनाका दोषीलाई कार्यवाही गर्न प्रतिनिधि सभाका सदस्यको माग, सरकारले सहजीकरण भूमिका निर्वाह गर्नुपर्नेमा जोड। पोखराको गुप्तेश्वर गुफामा एक वर्षमा 10 लाख पर्यटक, 7 करोड़ आमदानी। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोग बढ़ाउने नीति र खेल खबरमा, फिफाले अर्जेन्टिनामाथि अनुसन्धानात्मक कार्यवाही प्रक्रिया शुरू गर्यो। एसियाली खेलकुद अघि नेपाली टोलीलाई सुरक्षा अभिमुखीकरण

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2662 र 553-834।

अब समाचार विस्तारमा सुन्नुहोस्। बिहिबार नेपालका लागि सामान्य राजनीतिक दिन रहेन। दिनको शुरूआत सुनसरी गोलीकाण्डका घाइते जयप्रकाश मेहताको मृत्युको खबरबाट भयो भने दिन ढल्दै जाँदा सिराहा धनुषा र वर्षासम्म तनाव फैलियो। कतै कर्फ्यू जारी भयो, कतै निषेधाज्ञा लागू गरियो, कतै आगजनी र कतै प्रदर्शन भयो। यसबीचमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रको नाममा सम्बोधन गर्दै शान्ति संयम र राष्ट्रिय एकताको आह्वान गरे पनि त्यस लगतै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर विकसित घटनाक्रमबारे छलफल गर्नुभयो। गृहमन्त्री प्रभावित क्षेत्र पुग्नुभयो, राष्ट्रिय सुरक्षा परिषद सक्रिय भयो र राजनीतिक दलहरूले पनि सामाजिक सद्भाव जोगाउन आह्वान गर्नुभयो। दिनभरका यी घटनाले सुनसरी देवागंजमा शुरू भएको हिंसा अब स्थानीय घटनामा सीमित छैन भन्ने देखायो। यसले मधेसका विभिन्न जिल्लामा सुरक्षा, राजनीति र सामाजिक सद्भावलाई एकैपटक प्रभावित गर्न थालेको छ। साउन 11 गते देवागंज गाउँपालिका 3 कप्तानगंजमा बोलबम यात्राको क्रममा डीजे बजाउने विषयलाई लिएर दुई समुदायबीच झडप भएको थियो। झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले गोली चलाउँदा देवागंज 4 24 वर्षीय ओम प्रकाश मेहताको घटनाकै क्रममा राति मृत्यु भएको थियो। यसै घटनामा गम्भीर घाइते भएका देवागंज 3 22 वर्षीय जयप्रकाश मेहताको बिहिबार विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भयो। यसअघि घटनामा ज्यान गुमाउनेको संख्या 2 पुगेको छ। यसअघि भएको अर्को गोलीकाण्डसँग जोडेर हेर्दा पछिल्ला सुरक्षात्मक कार्यवाहीमा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको भन्दै स्थानीय सरकार र सुरक्षा निकायप्रति आक्रोश बढ़ेको छ। जयप्रकाशको मृत्युपछि प्रदर्शन चर्कियो, प्रशासनले सुरक्षा व्यवस्था थप कड़ा बनायो भने गृहमन्त्री स्वयं सुनसरी पुगेर स्थानीय प्रशासन, सुरक्षा अधिकारी र जनप्रतिनिधिसँग छलफल गर्दै शान्ति कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गर्नुभयो। सुनसरीको घटनापछि तनाव धनुषा, सिरा र पर्सासम्म फैलिएको देखियो। धनुषामा प्रशासनले कर्फ्यू आदेश जारी गर्यो। मधेस प्रदेश सरकारले अत्यावश्यक कामबाहेक सरकारी सवारी प्रयोग नगर्न सबै सरकारी कार्यालयलाई निर्देशन दिँदै सुरक्षा संवेदनशीलता उच्च भएको संकेत गर्यो। सिराको गोलबजारमा प्रदर्शन उग्र बन्दा सुरक्षाकर्मीको गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भयो। त्यसपछि आक्रोशित प्रदर्शनकारीले गोलबजार स्थित सिराहा सुपर मार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरे। जिल्लाका विभिन्न स्थानमा तोडफोड़ र आगजनी भएपछि प्रशासनले विभिन्न क्षेत्रमा कर्फ्यू जारी गर्यो। घटनाको वास्तविकता पत्ता लगाउन मधेस प्रदेश प्रहरी कार्यालय एसपी भेषराज रिजालको नेतृत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहनु भएको छ। समितिले गोली चल्नुको कारण, घटनाक्रम, संलग्न पक्ष र प्रहरीको भूमिकाबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ। उता पर्साको वीरगंजमा सिराहाको घटनापछि युवाहरू सड़कमा उत्रिए। जिल्ला सुरक्षा समितिले साँझ 5 बजेदेखि शुक्रबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी पनि गर्यो, तर प्रदर्शन भने जारी रहेको थियो। प्रदर्शनकारीहरूले दोषीलाई कार्यवाहीको माग गर्दै नेपाल बन्दको घोषणा समेत गरेका थिए। सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति हुन नदिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। यही तनावपूर्ण अवस्थाका बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रको नाममा सम्बोधन गर्दै नागरिकलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव जोगाउन आग्रह गर्नुभयो। उहाँले सरकार शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको, दोषीलाई कानूनी दायरामा ल्याइने र कुनै पनि समुदायमाथि अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। सम्बोधन लगत्तै प्रधानमन्त्री शीतल निवास पुगेर राष्ट्रपति समक्ष भेटवार्ता समेत गर्नुभयो। भेटमा मुलुकको समसामयिक सुरक्षा अवस्था, तराईका जिल्लामा विकसित घटनाक्रम र त्यस व्यवस्थापनबारे छलफल भएको जनाइएको छ। यसैबीच प्रतिनिधि सभामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नरहेको टिप्पणी गर्दै जनअपेक्षा अनुसार शासन सञ्चालन हुन नसकेको बताउनुभयो। उहाँले बढ़दो जनअसन्तुष्टि, आर्थिक सुस्तता र शासनप्रतिको कमजोर विश्वासले यस्ता घटनालाई थप जटिल बनाएको भन्दै चेतावनी समेत दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले नेपाल विविधता र धार्मिक सहिष्णुताको देश भएकाले सामाजिक सद्भाव भड्काउने कुनै पनि
प्रयासप्रति उच्च सतर्कता हुनुपर्ने बताउनुभयो। उता राष्ट्रिय सुरक्षा परिषदको बैठकले पनि विकसित परिस्थितिको समीक्षा गर्दै सुरक्षा निकायबीच समन्वयन थप प्रभावकारी बनाउने निर्णय गरेको छ। यसपटकको घटनाक्रमले सामाजिक सञ्जालको प्रभावलाई पुनः केन्द्रमा ल्याएको छ। पुष्टि नभएका सूचना, उत्तेजक भिडियो, धार्मिक भावनालाई उक्साउने सामग्री र भ्रामक प्रचार केही घण्टामै स्थानीय घटनालाई राष्ट्रिय तनावमा बदल्ने माध्यम बनेका छन्। अभिव्यक्ति स्वतन्त्रताको नाम सम्मान गर्दै हिंसा उक्साउने, घृणा फैलाउने र झुटा सूचना प्रसार गर्ने गतिविधिमाथि प्रभावकारी निगरानी आवश्यक देखिएको छ। नेपाल अहिले व्यापक द्वन्द्वको अवस्थामा पुगेको निष्कर्ष निकाल्न मिल्दैन, तर सुनसरीबाट शुरू भएको हिंसाले सिराहा धनुषा प्रशासनसम्म फैलिएको घटनाक्रमले सामाजिक सम्बन्ध कति संवेदनशील अवस्थामा पुगेको छ भन्ने देखाएको छ। कर्फ्यू निषेधाज्ञा, सुरक्षा परिचालन र छानबिन समिति तत्काल आवश्यक कदम हुन सक्छन्, तर दीर्घकालीन समाधानका लागि निष्पक्ष अनुसन्धान, कानूनी कार्यवाही, स्थानीय समुदायबीच संवाद, जिम्मेवार राजनीतिक नेतृत्व र अफवाह नियन्त्रण अनिवार्य रहेको छ। नेपालको सबैभन्दा ठूलो शक्ति यसको धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सह अस्तित्वको परम्परा हो। यही आधार कमजोर पार्ने कुनै पनि गतिविधि केवल सुरक्षा चुनौती होइनन्, राष्ट्रिय एकतामाथिको चुनौती हो। बिहिबार दिनभर भएका घटनाले राज्य, राजनीतिक दल, सुरक्षा निकाय र नागरिक समाज सबैलाई सामाजिक सद्भावको अपील मात्रले जोगाउँदैन, निष्पक्ष न्याय, जिम्मेवार राजनीति, पारदर्शी अनुसन्धान र नागरिकको संयमित व्यवहार आवश्यक देखिन्छ। अब सरकारले विश्वसनीयता कायम गर्दै समुदायबीच एकता कायम गर्न सके मात्र तनावको शान्तिपूर्ण व्यवस्थापन हुन सक्ने देखिन्छ। सुनसरीदेखि बिरगंजसम्म फैलिएको तनाव संकटका बीच सक्रिय देखियो। सरकार गोलीकाण्ड, कर्फ्यूसँगै सामाजिक सद्भावको कठिन परीक्षा, नागरिक दैनिकमा खबर छापिएको छ।

पोखरा लेकसाइडमा सञ्चालनमा रहेको फ्रेश जुस पसललाई केही दिन अगाडि 50,000 रूपियाँ जरिमाना गरियो। जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनको क्रममा उक्त कार्यवाही भएको हो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बरालको नेतृत्वमा सोमबार पसलको निरीक्षण गरिएको थियो। प्रयोग गर्न नमिल्ने कुहिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा अनुगमनको क्रममा भेटिएका थिए। टोलीले ती सबै अखाद्य फलफूलहरूलाई तत्काल नष्ट गरिदिएको थियो। पर्यटकीय क्षेत्रको जुस पसलमा कैफियत भेटिएपछि जुस लाइनको रूपमा चिनिने राष्ट्र ब्याङ्क चोकमा प्रशासनको टोलीले बिहिबार पनि अनुगमन गरेको छ। अनुगमनको क्रममा राष्ट्र ब्याङ्क चोकका 8 जुस पसलमा पनि कैफियत भेटिएको छ। बाहिर सजी सजाउको रूपमा फलफूलले डेकोरेशन गरिए पनि भित्र पाटो भने दुर्गन्धित रहेको ग्राहक सुबिन थापाले बताउनुभयो। हामीले साह्रै राम्रो फ्रेश जुस पाइन्छ भनेर मिया पाटनदेखि यहाँ आउँथ्यौं, उहाँले भन्नुभयो। हामीलाई खाँदा त साह्रै मिठो लाग्थ्यो तर भित्र भने यस्तो दुर्गन्ध रहेछ। फ्रेश जुस भए पनि अब विचार गरेर खानुपर्ने उहाँको भनाइ थियो। अनुगमन टोलीले पनि उस्तै कैफियत भेटेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता चित्राङ्गद बरालले जानकारी दिनुभयो। अनुगमनको क्रममा केही पसल सञ्चालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात देखाउन सकेका थिएनन्। पसलमा सरसफाईको अवस्था निकै दुर्गन्धित रहेको टोलीले जनाएको छ। टोलीले केही पसलमा गोदाममा रहेर गोदाम र फोहोर राख्ने कोठा एउटै भएको पनि भेटाएको थियो। त्यस क्षेत्रमा सञ्चालन रहेका 8 3 पसललाई जरिमाना गरिएको प्रवक्ता बरालले जानकारी दिनुभयो। हेन्स फ्रेश जुस सेन्टर, जुस बक्स पोखरा र रब जुस पोखरालाई 50,000 रूपियाँ जरिमाना तोकिएको उहाँले बताउनुभयो। किङ्स जुस पसल, फलफूल पसल अम्बिका जुस, जुस टाइम द जुस पसल र जुस हाउसलाई सचेत आवश्यक कागजात सहित 7 दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन आदेश दिएको प्रवक्ता बरालले बताउनु भएको छ। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने र मापदण्ड पालना नगर्नेलाई कानून अनुसार जरिमाना गरिएको हो, बरालले भन्नुभयो। उहाँले आगामी दिनमा पनि बजार अनुगमनलाई तीव्रता दिइने बताउनुभयो। अनुगमन टोलीमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, आन्तरिक राजस्व कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि सहभागी रहेका थिए। यस्तै संचारकर्मी र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधि पनि सहभागी भएका थिए। प्रशासनले पसल सञ्चालकलाई जरिमाना तिराउनुका साथै विभिन्न सुधारका निर्देशन समेत दिएका थिए। प्रशासनले व्यवसाय दर्ता वा नापतौलको लागि प्रयोग हुने सामग्रीहरूको समयमै नवीकरण गर्न भनेको छ। व्यवसायसँग सम्बन्धित सबै कागजातहरू सबैले देख्ने गरी राख्नुपर्ने नियम बनाइएको छ। शाखा विस्तार गरेको भए शाखा विस्तारको अनुमति पत्र लिनुपर्ने प्रशासनले जानकारी दिएको छ। पसल र जुस बनाउन प्रयोग हुने सामग्रीहरूको नियमित सरसफाई गर्न निर्देशन दिएको छ। प्रयोग गर्न नमिल्ने फलफूलहरूलाई छुट्टै राखेर सुरक्षित रूपमा नष्ट गर्न प्रशासनले आदेश दिएको छ। जुसमा कुनै पनि प्रकारका अखाद्य रंग र फ्लावर फ्लेभर प्रयोग नगर्न समेत सचेत गराइएको छ। ग्राहकलाई सेवा दिएपछि अनिवार्य रूपमा बिल उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। पसलमा खरिद र बिक्रीका बिल र बीजकहरू सुरक्षित राख्नुपर्नेछ। अनुगमनको क्रममा भएका बखत ती कागजातहरू तत्काल उपलब्ध गराउनुपर्ने प्रशासनले निर्देशन दिएको छ। यो कार्यवाहीले बजारमा उपभोक्ताको स्वास्थ्यप्रति व्यवसायलाई जिम्मेवार बनाउने विश्वास लिएको छ। बिहिबार कैफियत भेटिएर आवश्यक कागजात सहित तोकिएको समयमा उपस्थित हुन नहुने व्यवसायलाई थप प्रक्रियामा जाने प्रवक्ता बरालले बताउनु भएको छ। दुर्गन्धित भेटिए पोखराका जुस पसल, बाहिर सजी सजाऊ भित्र डुङडुङ्दी। आजको समाधान राष्ट्रिय दैनिकमा धन बहादुर गुरूङले खबर लेख्नु भएको छ।

नेपाली समाजमा खीर खाएर यो पर्व आज मनाइँदैछ। जुन पर्व हो खीर खाएर साउन पन्ध्र वर्षा ऋतुको बेला असार पन्ध्र गते दही चिउरा र साउन पन्ध्रमा खीर खाने प्रचलन प्राचीन कालदेखिको मौलिक परम्पराको रूपमा रहिआएको छ। साउने झरी पर्ने बेला तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा गरम मसला लगायतका चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। संस्कृत भाषामा पायस भनिने खीर शाश्वत आहार मध्ये उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुको रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकाले घाँस बढ़ी पाइन्छ। राम्रो घाँस पाइने बेलामा गाई भैँसीले पनि दूध धेरै दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र र चेलीबेटीलाई बोलाएर खीर खुवाउने प्रचलन रहेको छ। साउन भगवान शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीर लगायत मिठाई विधिपूर्वक चढ़ाइन्छ। यसले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन बढ़ेको हुन सक्ने जानकारहरूको भनाइ छ। तर यसको कुनै शास्त्रीय वचन कतै पाइँदैन। ऋषिमुनिको पालादेखि नै श्रद्धा लगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात खीर खुवाउने गरिएको हो। अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्रद्धाको दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात खीर बनाउँछन्। चामल सादवान लगायतका परिकार राखेर खीर बनाउने चलन छ। सादवानलाई फलफूलकै वर्गमा समेत राख्ने गरिन्छ। यसै गरी साउनमा हरिया मकै धेरै पाइने भएकाले मकैको खीर समेत बनाएर खाने चलन नेपाली समाजमा रहिआएको छ।

सेताम्मे हिमालहरू काला पत्थरमा बदलिँदैछन्। ग्रामीण बस्तीका खानेपानीका मुहान सुकेका छन्। पहाड़ी कन्तलाहरूमा बाँझिएर घारी बनेका छन् भने शहरहरू फोहोरको डंगुरले कुरूप बन्दै गएका छन्। गण्डकी प्रदेशको पछिल्लो वातावरणीय अवस्था निकै डरलाग्दो र चुनौतीपूर्ण देखिएको छ। प्रदेशको नीति तथा योजना आयोगले सार्वजनिक गरेको प्रदेश वातावरणीय स्थिति प्रतिवेदनले प्राकृतिक स्रोतको दोहन र जलवायु संकट गण्डकीको अस्तित्व नै संकटमा पर्ने संकेत गरेको छ। गण्डकीमा वार्षिक औसत तापक्रम 1 डिग्री सेल्सियस भन्दा बढ़ीले वृद्धि भएको छ। विशेष गरी उच्च हिमाली क्षेत्रमा तापक्रम बढ़ने दर अन्य क्षेत्रको तुलनामा झन तीव्र देखिन्छ। हिमालमा हिउँ कम हुन थालेपछि नदीको बहाव र खेतीपातीको चक्र नै बिग्रिएको छ। मनाङको गंगापूर्ण जस्ता हिमनदीहरू तीव्र रूपमा पग्निँदै खुम्चिँदै गएका छन्। मनसूनमा छोटो समयमै मुसलधारे पानी पर्ने र हिउँमा लामो समय खडेरी लाग्ने प्रविधि बढ़ेको छ। यसले गर्दा एकातिर बाढ़ी र पहिरोको वितण्डा बढ़ेको छ भने अर्कोतिर पिउने पानीको समेत हाहाकार शुरू भएको छ। जलवायु परिवर्तन अब भविष्यको डर मात्र रहेन, यसले हाम्रा हिमाल र जीविकोपार्जनमा सिधै प्रहार गरिसकेको छ। नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले भन्नुभयो, उहाँले यो प्रतिवेदनले प्रदेशको वास्तविक चित्र उतारेको बताउनुभयो। अध्ययनले शहरको फोहोरलाई अर्को ठूलो क्यान्सरको रूपमा व्याख्या गरेको छ। पोखरा महानगरपालिकामा मात्रै दैनिक 231 टन फोहोर निस्किन्छ। यसको 73% हिस्सा जैविक फोहोरबाट छ। तर यसलाई व्यवस्थापन गर्न नसक्दा फेवा र बेगनास जस्ता तालहरू प्रदूषणको चपेटामा पर्ने गरेका छन्। तालहरूमा सिधै ढल मिसाउँदा जलचर र पर्यटन व्यवसाय दुवै संकटमा परेका छन्। प्रतिवेदनले फोहोरलाई स्रोतमा वर्गीकरण गर्न नसक्दा समस्या जटिल बनेको उल्लेख गरिएको छ। शहरमा खुला ठाउँ र पार्कहरू मिसिँदै जाँदा शहरी तापक्रम महानगरपालिकामा मात्रै दैनिक 231 टन फोहोर निस्किन्छ। यसको 73% हिस्सा जैविक फोहोरबाट छ। तर यसलाई व्यवस्थापन गर्न नसक्दा फेवा र बेगनास जस्ता

हजुर अभावले कृषि उत्पादनमा ह्रास आएको छ। मानिसले छोडेका बारीहरूमा बुट्यान र जंगल बढे पनि त्यसको गुणस्तर भने राम्रो छैन। वन डढेलका घटनाहरू वर्षैपछि बढ्दै गएका छन्। प्रतिवेदनका अनुसार प्रदेशको 38% भूभाग वनले ओगटेको भए पनि वनको उचित व्यवस्थापन हुन सकेको छैन। जंगल क्षेत्र विस्तार हुँदा वन्यजन्तु र मानिस बीचको द्वन्द झन उग्र बन्दै गएको छ। वन्यजन्तुको कारण मानिसको ज्यान जाने र बालीनाली नष्ट हुने क्रम बढ़ेको तथ्याङ्कको प्रतिवेदनमा उल्लेख छ। यो विस्तृत अध्ययन डीपीआरएस विधिबाट गरिएको हो। यसले वातावरणीय परिवर्तनका कारण पारेको दबाव, वर्तमान अवस्था र चाल्नुपर्ने कदमको गहिरो विश्लेषण गरेको छ। रित्तिदै हिमाल, सुक्दै पानीका मुहान, आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। एकैछिन छोटो विश्राम।

0: कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
3: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
4: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
3: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
4: साँच्चै हो र
3: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
4: हो त
3: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061-450-424-9804-46-525
5: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-573-458-577

0: 70973 मौका को फायदा उठाउनुहोस्।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 061-588-115-9251-98190।
2: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
2: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458।
4: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007-97-623-36-817।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
5: फोन नम्बर 061-451-000, 061-451-002,
6: मोबाइल नम्बर 9856084466।
5: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
8: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर पविन थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
8: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
7: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
9: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
10: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
10: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163, 582-844, वेबसाइट www.lagrandi.edu.np।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
12: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
12: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
13: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
14: हेलो
15: हजुर, नमस्कार।
14: हेलो
15: नमस्कार काका, सुन्नु भएन?
14: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
15: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
14: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
15: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
14: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
15: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
14: अनि कति बेला बस्छन् त डाक्टर?
15: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
14: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
1: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
16: होम केयर सेवा, होम केयर सेवा।
17: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
16: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
17: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
16: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
17: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
16: सुत्केरी नवजात शिशुको हेरचाह,
17: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
16: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
17: डाक्टर ल्याब सेवा,
16: औषधि डेलिभरी सेवा,
17: उपकरण बहाल सेवा,
18: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2 77।

विश्राममा चरणपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा एक बजेका लागि बोलाइएको बैठकमा गृहमन्त्री सुदन गुरूङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिने कार्यसूची छ। बैठकमा राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनको कार्यको पूर्व तयारीको सम्बन्धमा गृहमन्त्रीको ध्यानकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभा उपाध्यक्ष नारायण प्रसाद दाहालले संविधान सभा सदस्य प्रतिनिधि सभाका पूर्व सदस्य एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। निर्मल पूर्जाको नेतृत्वमा रहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोहणको टोली विश्वकै अग्ला हिमाल मध्ये एक पाकिस्तानको ब्रोड पीकमा हिमपहिरो गएपछि बेपत्ता भएका छन्। पाकिस्तानका पर्वतारोहण अधिकारीका अनुसार कारकोस पर्वत श्रृंखलामा पर्ने 8,047 मिटर अग्लो बोर्ड पीकमा बिहिबार मध्यतिर हिमपहिरो गएको थियो। त्यसपछि टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन। आरोहण टोलीमा एक अमेरिकी, एक चिनिया नागरिक, एक ओमानी नागरिक र 5 नेपाली रहेको बताइएको छ। पूर्जा सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल केवल 6 महिना भन्दा केही बढ़ी अवधिमा आरोहण गरेर चर्चित बन्नुभएको थियो। मौसमले अनुमति दिए खोज तथा उद्धारका लागि हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ। बोर्ड पीक पर्वतारोहण अभियानका लागि तुलनात्मक रूपमा चुनौतीपूर्ण हिमाल मानिन्छ। यो विश्वको 12 अग्लो हिमाल हो। पाकिस्तानको अल्पलाइन क्लबले जारी गरेको विज्ञप्तिमा सरकारी अधिकारीहरूसँग आफ्नो निरन्तर सम्पर्क रहेको र तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्ने पहल भइरहेको बताइएको छ।

0: अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीड़ित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ। बिहिबार भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको बताइएको छ। अर्थमन्त्री डाक्टर सोनी मग्लेले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न समिति गठन गर्नुभएको थियो। बिहिबार मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको हो। समितिका सदस्यहरूमा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहनु भएको छ। वार्ता समितिको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य रहनु भएको छ। लघुवित्त पीड़ित विभिन्न माग राखी असन्तुष्टि व्यक्त गरिरहेका छन्। उनीहरूले तितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने, लघुवित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने, सामूहिक ऋण प्रणालीको अन्त्य तथा एउटै व्यक्तिको विभिन्न लघुवित्तबाट लिएको ऋण एकीकृत गरी पुनर्तालिकीकरण गरिनुपर्ने, ब्याजदर सहुलियतपूर्ण हुनुपर्ने लगायतका माग राखेका छन्। राज्यद्वारा प्रदान गरिएका कानूनी अधिकारबाट वञ्चित भएको भन्दै ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाएको छ। ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीका अध्यक्ष नारायण प्रसाद सुवेदीको नेतृत्वको टोलीले बिहिबार प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङ समक्ष ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा ज्येष्ठ नागरिकको हक, हित, सुरक्षा र सम्मानलाई सुनिश्चित, ज्येष्ठ नागरिक परिचय पत्रको आधारमा सार्वजनिक यातायात तथा औषधि उपचारमा 50% छूटको व्यवस्था गर्नुपर्ने, अस्पतालमा ज्येष्ठ नागरिक बेडको व्यवस्था गर्नुपर्ने उल्लेख छ। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्लाधिकारी गुरूङले ज्येष्ठ नागरिकले प्राप्त गर्दै आएको अधिकार कार्यान्वयन गर्न पहल आफूबाट हुने आश्वासन दिनुभयो। कानूनले दिएको अधिकार प्राप्त गर्ने अधिकार ज्येष्ठ नागरिकको भएको बताउँदै आवाज विहीनको अधिकारलाई बन्द गर्न कसैले नमिल्ने गुरूङले बताउनु भएको छ। ज्येष्ठ नागरिकको हकहित सुरक्षा र सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकारले ज्येष्ठ नागरिक ऐन 2063 लागू गरेको छ। उक्त ऐन र प्रचलित कानून व्यवस्था अनुसार नेपाल सरकारबाट जारी गरिएको ज्येष्ठ नागरिक परिचय पत्रको आधारमा सार्वजनिक यातायात तथा औषधि उपचारमा 50% छूट दिने व्यवस्था छ। तर ज्येष्ठ नागरिकले ती सुविधा नपाएको गुनासो समय समयमा आउने गरेको संस्थाका महासचिव इच्छा बहादुर वाग्ले जानकारी दिनुभएको छ। पोखराको पर्यटन तथा आतिथ्यको क्षेत्रमा छोटो समयमै सफलता हासिल गरेको लेकसाइड स्थित बर पीपल रिसोर्ट 7 वर्षमा प्रवेश गरेको छ। सञ्चालनमा आउने बित्तिकै कोरोना कहर समेतलाई जितेर पाहुनालाई आकर्षित गरेको बर पीपलले केही समयमै भौतिक संरचनाको शैली र आतिथ्यताको निकै लोकप्रियता बन्न सफल भएको हो। वार्षिक उत्सवको अवसर पारेर रिसोर्टले बिहिबार हेम्जा स्थित मानव सेवा आश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ। साथै लमजुङको दोर्दी 3 स्थित श्रीकृष्ण प्रदोम प्राविमा पोशाक समेत वितरण गरेको छ। सोही विद्यालयमा 2 थान कम्प्युटर समेत प्रदान गरिएको संचालक अमरजिङ गुरूङ जितुले जानकारी दिनुभयो। उहाँका अनुसार रिसोर्टले उत्कृष्ट कर्मचारीको रूपमा सम्मान पनि गर्दै आएको छ। अगस्त महिनाभर खाना र बस्नमा 15% छूट दिएको संचालक गुरूङले बताउनु भएको छ। लेकसाइडको स्ट्रीट नम्बर 28 मनी मार्गमा करिब 11 रोपनीमा फैलिएको बर पीपल रिसोर्ट 5 तारे स्तरको रहेको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल संरचनालाई समयानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने उद्देश्यसहित प्राधिकरण संचालक समितिले समिति गठन गर्ने निर्णय गरेको हो। प्राधिकरण संचालक समितिको बैठकले हालको महसुल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समय सीमासहित समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनको आधारमा नयाँ महसुल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढ़ाइनेछ। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा जलविद्युत उत्पादन उल्लेख्य रूपमा बढ़दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपयोग बढ़ाउने नीति आवश्यक देखिएको छ। घरयाँची तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसुल संरचना सुधार गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। पुनः छोटो विश्राम।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
8: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
9: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
8: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
9: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
8: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3D MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
10: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
11: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्ष देखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।
14: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
15: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
14: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
15: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 5375526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01865686, मोबाइल 98560536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भन, मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560482, 98461482।
7: विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। अविरल वर्षा, पहिरो र बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 6 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़कहरू पूर्ण रूपमा अवरूद्ध भएको र केही सड़कमा राति सवारी साधन संचालनमा प्रतिबन्ध लगाइएको जनाइएको छ। काभ्रे प्रान्चोक सिन्धुली जोड्ने बीपी राजमार्गको खोरकोट नेपाल थोक कटुन बेसी सड़क खण्डमा सम्भावित बाढ़ीलाई जोखिमलाई दृष्टिगत गर्दै बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन संचालनमा रोक लगाइएको छ। त्यसै गरी कान्तिपथमा बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क इलाममै भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। दोलखाको तामाकोशी गाउँपालिका 5 किटनेश्वर स्थित लामा साँगु रामेछाप सड़क खण्डमा सामाकोशी खोलाको बहावले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरूद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीले वर्षा एममा पहिरो, बाढ़ी तथा सड़क कटानको उच्च जोखिम रहेकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन र अत्यावश्यक सतर्कता अप्नाउन सबैलाई अनुरोध गरेको छ।

0: पोखरा महानगरपालिका 28 मास थाना स्थित रत्नशोभा माध्यमिक विद्यालयमा सन्त बहादुर बुढाथोकी र जीवन प्रसाद तिवारी व्यवस्थापन समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन्। बुधबार आयोजित अभिभावक भेलाले राष्ट्रिय शिक्षा ऐन 2028 तथा शिक्षा नामावली 2059 दशौं संशोधन बमोजिम रिक्त रहेको पदमा दुईजनालाई चयन गरेको हो। यसअघि गत वर्षको साउनमा अभिभावक भेलाबाट अनिता भुर्तेल र मुना लामिछाने सदस्यमा निर्वाचित भइसकेका छन्। दुई नयाँ सदस्य थपिएसँगै अभिभावकबाट निर्वाचित चारैजना सदस्यको संख्या पूरा भएको खबरमा उल्लेख छ। जनप्रिय मावि सिमलचौर पोखरा 8 कक्षा 11 अध्ययनरत गर्ने विद्यार्थीलाई कक्षा 12 उत्तीर्णसँगै रोजगारीमा जोड़ दिइने सिकाइएको छ। दुई वर्षसम्म विद्यालयको दैनिक 1 घण्टा 30 मिनट को कक्षामा 30 विद्यार्थीलाई कम्प्यूटर ल्याब सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक देवी प्रसाद बास्ताकोटीले जानकारी दिनुभयो। ड्रीम फाउण्डेशन कोरियाको सहयोगमा शुरू भएको कम्प्यूटरशिपले आधुनिक बजारलाई चाहिने जनशक्ति उत्पादन गर्ने जनाइएको छ। कम्प्यूटर कक्षा उद्घाटन सभामा सोलिडारिटी फर डेभलपमेन्ट अफ नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठले प्राविधिक तथा सिपमूलक शिक्षा प्रदानसँगै नेपाली जनशक्ति विदेश पलायन हुनबाट रोक्ने अभियान रहेको बताउनुभयो। विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य देवी प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष परशुराम बरालले मेहनतले प्राप्त सिप ज्ञानलाई राम्रोसँग सिकेर विद्यालय र भविष्यको जीवनलाई सहज बनाउन सहभागी 30 विद्यार्थीलाई अनुरोध गर्नुभएको थियो। गण्डकी विश्वविद्यालय र विद्यालय तहमा खेलकुद गतिविधि सञ्चालन गर्ने संस्था प्ले नेपाल बीच विद्यार्थीलाई प्रत्यक्ष रोजगारी दिने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताले विश्वविद्यालयमा स्नातक तहमा खेलकुद व्यवस्थापन ब्याचलर इन स्पोर्ट्स म्यानेजमेन्ट पढ़िरहेका विद्यार्थी र स्नातकहरूलाई व्यावसायिक बजारमा जोड्नेछ। नेपालमा पहिलो पटक शुरू भएको यस शैक्षिक कार्यक्रमले योग्य विद्यार्थीलाई प्ले नेपालले व्यावसायिक प्रशिक्षकको रूपमा नियुक्त गर्नेछ। प्ले नेपालले हाल काठमाडौँ पोखरा र काभ्रेका 60 भन्दा बढ़ी विद्यालयका 18,000 भन्दा बढ़ी विद्यार्थीलाई खेलकुद शिक्षा प्रदान गर्दै आएको छ। विश्वविद्यालयले आफ्ना विद्यार्थीको शैक्षिक सिकाइलाई व्यावसायिक जीवन रोजगारीसँग जोड्न यो साझेदारी गरेको हो। साझेदारी पत्रमा विश्वविद्यालयको तर्फबाट उपकुलपति डाक्टर कृष्ण राज अधिकारी र प्ले नेपालको तर्फबाट कार्यकारी निर्देशक एवं संस्था सह संस्थापक प्रकाश बस्नेतले हस्ताक्षर गर्नुभयो। प्ले नेपालका कार्यकारी निर्देशक प्रकाश बस्नेतले विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्तिलाई प्रशिक्षकको रूपमा पाउँदा खेलकुद शिक्षा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले संरचनागत खेलकुद शिक्षालाई देशभर फैलाउने यो कार्य कोशीडुङ्गा साबित हुने बताउनुभयो। कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डाक्टर ढाकाराम भण्डारीले यस्ता साझेदारीले विद्यार्थीलाई पढ्दै गर्दा र पढ़ाई सकिए लगत्तै कामको वातावरण बनाउने बताउनु भएको छ। नागरिकलाई घरमै सरकारी कागजात र प्रतिवेदन पुर्याउने उद्देश्यका साथ हुलाक सेवालाई आधुनिक बनाउन थालिएको छ। हुलाक विभागकी महानिर्देशक मनमाय भट्टराई पंगेनीका अनुसार पहिलो चरणमा देशका विभिन्न 50 हुलाक कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने तयारी भइरहेको छ। प्रविधि र इन्टरनेटको बढ़दो प्रयोगसँगै परम्परागत पत्र वितरणको काम खुम्चिँदै गएपछि सरकारले हुलाकलाई डिजिटल र बहुद्देश्य सेवा केन्द्र बनाउन लागेको खबरमा उल्लेख छ। नेपाल रेडक्रस सोसाइटी पोखरा 2 र 3 उपशाखा तथा पोखरा 22 बुम्दी बुम्दी उपशाखा बीच बिहिबार उपशाखा हातेमालो सहयोग कार्यक्रम भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आर्थिक तथा भौतिक रूपले सुविधा सम्पन्न उपशाखाले विपन्नलाई सहयोग गर्ने अभियान अन्तर्गत सो कार्यक्रम भएको हो। कार्यक्रममा पोखरा 2 र 3 उपशाखाका सभापति बिन्दु शर्माले पोखरा 22 उपशाखा सभापति घनश्याम देवकोटालाई कार्यालय व्यवस्थापनको लागि 11,000 आर्थिक सहयोग समेत प्रदान गर्नुभएको थियो। यसैबीच रेडक्रस सोसाइटी पोखरा 22 बुम्दी बुम्दी उपशाखालाई रेडक्रस भिलेज बनाउने पुरानो योजनालाई निरन्तरता दिइने भएको छ। रेडक्रस कास्कीका कोषाध्यक्ष खड्काका अनुसार पर्यटकीय हिसाबले महत्वपूर्ण बुम्दी बुम्दीलाई 2046 सालमा रेडक्रस भिलेज बनाउन प्रस्ताव गरिएको थियो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: 93.4 काठमाडौँ विश्वविद्यालयद्वारा सञ्चालित केयू क्याट सीबीटी प्रवेश परीक्षा 2083 पोखराको गण्डकी बोर्डिङ स्कूलका 3 जना विद्यार्थी उत्कृष्ट 10 भित्र पर्न सफल भएका छन्। विश्वविद्यालयले इन्जिनियरिङ, विज्ञान तथा प्रविधि लगायतका प्राविधिक विषयमा भर्नका लागि सञ्चालन गरेको कम्प्युटरमा आधारित प्रवेश परीक्षामा विद्यालयका एसएन भिक्टोरीले देशैभरबाट 3 नम्बरमा र्याङ्क हासिल गरेका हुन्। सोही परीक्षामा अश्विन रेग्मीले 4 नम्बर र्याङ्क र श्रीयांश प्रधानले 9 नम्बर र्याङ्क प्राप्त गरेको विद्यालयका प्राचार्य डाक्टर विश्वयोधीर घरती पौडेलले जानकारी दिनुभएको छ।

सुनसरीको देवागंज गाउँपालिका तीनमा भएको झडपमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच सात बुझ्ने सहमति भएको छ। गत साउन 10 गते भएको घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अभिभावक र गृह मन्त्रालय बीच बिहिबार राति औपचारिक रूपमा सम्झौता भएको हो। गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा भएको उक्त सहमतिमा पीड़ित पक्षले राखेका विभिन्न मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। मृतक दुई ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई नेपाल सरकारले शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने र दुवै परिवारलाई प्रति परिवार 10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने दुवै पक्षबीच सहमति भएको छ। त्यस्तै मृतकका परिवारका एकजना सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनको सुझाव र सिफारिशहरूलाई यथाशीघ्र कार्यान्वयन र मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको खबरमा उल्लेख छ। पोखरा महानगरपालिकाले फिर्के खोलाभित्र रहेका संरचना हटाउन सम्बन्ध पक्षलाई पुनः सूचना जारी गरेको छ। खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैले डोजर लगाएर हटाए पनि अन्य संरचना यथावत रहे पनि महानगरपालिकाले ताकेता गरेको हो। महानगरपालिकाले बुधबार सार्वजनिक सूचना मार्फत घरधनी र संस्थाले मौखिक प्रतिबद्धता अनुसार संरचना नहटाएमा ध्यानाकर्षण भएको जनाउँदै कबूल गरे बमोजिम संरचना हटाउन आग्रह गरेको हो। गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको संख्या 33,000 नागेको छ। गण्डकीमा असार मसान्तसम्ममा 1,307 रोजगारदाता कम्पनी आबद्धता हुँदा 33,333 योगदानकर्ता आबद्ध भएको सामाजिक सुरक्षा कोष गण्डकीका प्रमुख डीपी सुन्दर पराजुलीले जानकारी दिनुभएको छ। पोखराको धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफामा एक वर्षमा नै 10 लाख भन्दा बढ़ी पर्यटकहरूले अवलोकन गरेका छन्। पोखरा सत्र छोरेपाटनमा रहेको गुप्तेश्वर गुफामा स्वदेशी तथा विदेशी गरी 10 लाख भन्दा बढ़ी पर्यटकले भ्रमण गरेका हुन्। आर्थिक वर्ष 2082-83 10,67,564 जनाले गुफाको भ्रमण गरेको गुप्तेश्वर गुफा व्यवस्थापन समितिका सहलेखापाल युवराज थापाले जानकारी दिनुभयो। यो अघिल्लो वर्षको भन्दा 2,71,039 बढ़ी भएको प्राजुलीले बताउनु भएको छ। 81-82 7,96,525 विदेशी तथा स्वदेशी पर्यटकले क्षेत्रको भ्रमण गरेका छन्। आर्थिक वर्ष 2082-83 5,91,081 विदेशी र 4,76,483 पर्यटकले गुफा अवलोकन गरेका हुन्। त्यसै गरी आर्थिक वर्ष 2081-82 4,48,708 स्वदेशी तथा 4,47,817 विदेशी पर्यटकले भ्रमण गरेको खबरमा उल्लेख छ। पर्यटकहरूमा गुफामा अवस्थित महादेवको दर्शन र मनोहर पाताले छाएको डेभिस फलको मनोरम दृश्य अवलोकन गर्न पाउनेछन्। जमीनको सतहबाट करिब 100 मिटर चट्टानबाट रसाएका पानीका थोपाले स्नान गर्दै तल झरेपछि गुफाभित्र फराकिलो स्थानमा महादेवको दर्शन गर्न पाइन्छ। पत्र चट्टानमा विभिन्न देवदेवीका आकृति समेत देख्न पाइन्छ। अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहेको छ भने मधेस तथा लुम्बिनी तराई क्षेत्रमा आंशिक रूपमा बदली भएको छ। महाशाखाका अनुसार आज कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थान तथा गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रियान बहाव बाढ़ी पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न अर्को वर्ष सन् 2027 अधिकांश नयाँ दर्ता हुने गाड़ीलाई विद्युतीय बनाउने महत्वाकांक्षी नीति लागू गरिएको छ। नयाँ नीति अनुसार 3 पाङ्ग्रे साना मालवाहक तथा त्यसपछि 2 पाङ्ग्रे गाड़ीलाई
अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। विद्युतीय गाड़ी खरिदमा कर छूट र प्रोत्साहन रकमको समेत व्यवस्था गरिएको छ भने पेट्रोलबाट चल्ने पुराना गाड़ी हटाउन पनि अनुदान दिइने खबरमा उल्लेख छ। संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले अर्को महिना महासचिव छनौट प्रक्रिया शुरू गरेको छ। उच्च ओहदाको यो विश्वव्यापी कूटनीतिक पदका लागि 7 उम्मेद्वार प्रतिको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान प्रक्रिया शुरू भएको हो। एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्षको कार्यकाल सन् 2026 डिसेम्बर 31 सकिनेछ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदका लागि नेपाली टोलीलाई काठमाडौँमा सुरक्षा अभिमुखीकरण कार्यक्रम भएको छ। बिहिबार आयोजित कार्यक्रममा सहभागी खेलाड़ी, प्रशिक्षक, टीम म्यानेजर, अफिसियल र जजका लागि सुरक्षा नीतिबारे जानकारी गराइएको हो। नेशनल ओलम्पिक एकाडेमी नेपाल एनओएले नेपाल ओलम्पिक कमिटी एनओसी संघको सहकार्यमा यो कार्यक्रम गरेको हो। नेशनल ओलम्पिक एकाडेमी नेपालका अध्यक्ष तेज बहादुर गुरूङले खेलकुदमा सुरक्षा सचेतना अनिवार्य रहेको बताउनुभयो। प्रत्येक खेलाड़ीले आफ्नो व्यक्तिगत सुरक्षा अनुशासन र अन्तर्राष्ट्रिय प्रतियोगितामा अपनाउनु पर्ने सुरक्षा मापदण्डबारे जान्नुपर्छ। उहाँले भन्नुभयो प्रत्येक सदस्यलाई सुरक्षा नीति र अभ्यासको बारेमा प्रश्न पार्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो। अभिमुखीकरण कार्यक्रममा एकाडेमीका निर्देशक सुजनलाल श्रेष्ठ, सदस्यहरू प्रतिभा जोशी र डाक्टर प्रमिला थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले खेलकुदमा सुरक्षाका सिद्धान्त, उत्पीड़न र व्यवहार रोकथामको उपायबारे छलफल गर्नुभयो। खेलाड़ीको अधिकार, कल्याणको संरक्षण र सुरक्षित वातावरण बनाउन सबैको सामूहिक जिम्मेवारी हुनेमा उहाँहरूको जोड़ रहेको थियो। आगामी एसियाली खेलकुदको लागि एनओसी सहसचिव सह महासचिव रामजी बहादुर श्रेष्ठलाई सुरक्षा अधिकारी नियुक्त गरिएको जानकारी दिएको थियो। उहाँ आगामी सेप्टेम्बर र अक्टोबरमा हुने खेलकुदमा सुरक्षा व्यवस्थापनको लागि जिम्मेवार रहनुहुनेछ। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका निर्देशक र विभागीय प्रमुखहरूको पनि उपस्थिति रहेको थियो। अभिमुखीकरणको पहिलो सत्रमा पौड़ी, ब्याडमिण्टन, आर्चरी र कबड्डी र टेबल टेनिसका टोली सहभागी भएका थिए। दोस्रो सत्रमा जुडो, तेक्वान्दो, भलिबल, बक्सिङ र स्वाक्सका प्रतिनिधि सहभागी थिए। बाँकी रहेका अन्य खेलका खेलाड़ी र अफिसियलका लागि पनि छिट्टै यस्तै सत्र सञ्चालन गर्ने एनएसएले जनाएको छ। टोली जापान प्रस्थान गर्नुअघि सबैलाई सुरक्षा अभ्यासमा अभ्यस्त गराइने एकाडेमीले बताएको छ। र विश्वकप फाइनलमा स्पेनसँग हारपछि पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुसन्धानात्मक कार्यवाही प्रक्रिया अघि शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वको फाइनलपछि घटेको घटनाको छानबिन गर्न एक अनुसन्धानात्मक आचार संहिता सम्बन्धी अभियोजक नियुक्त गरेको खबरमा उल्लेख छ। खेल खबरसँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जहाँ जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सुनसरीदेखि बीरगंजसम्म फैलियो तनाव, संकटका बीच सक्रिय देखियो सरकार। देशवासीको नाममा प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधन, सामाजिक सद्भाव नबिगार्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह। मोरङमा सर्वपक्षीय सद्भाव बैठकको आयोजना, शुक्रबार विराटनगरमा सद्भाव र्याली निकालिने, धार्मिक सामाजिक सद्भाव कायम राख्न अपील। सुनसरी घटनाका दोषीलाई कार्यवाही गर्न प्रतिनिधि सभाका सांसदको माग, सरकारले सहजीकरण भूमिका निर्वाह गर्नुपर्नेमा जोड़। पोखराको गुप्तेश्वर गुफामा 1 वर्षमा 10 लाख पर्यटक, 7 करोड़ आमदानी। अन्तर्राष्ट्रिय खबरतर्फ, दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ी प्रयोग बढ़ाउने नीति। र खेल खबरमा फिफाले अर्जेन्टिनामाथि अनुसन्धानात्मक कार्यवाही प्रक्रिया शुरू गर्यो। एसियाली खेलकुद अघि नेपाली टोलीलाई सुरक्षा अभिमुखीकरण। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अलिक लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार। रेडियो अन्नपूर्ण 93.4।

0: इसका एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, बेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-568-162।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
2: फोन नम्बर 061-451-000, 061-451-002,
3: मोबाइल नम्बर 9856084666।
2: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
5: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।
6: ओहो नासर बे, कति छाब डिजाइन बे मारेगा ना खिनानी खनी तोला
7: खनाई बेवा नासर बे, रूपाकोट ज्योति सुनचाटी दुकान महेन्द्र पुलारी तोला।
6: ए नई श्याबा मार दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनाई तो पो होनी जगा मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे।
7: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाओ। जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
6: जगा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो।
7: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्ने यामो
6: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा। सम्पर्क 061-585-8-15, 98-560-35-8-15। प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान नि बिम्द
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
9: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
10: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
10: शशिधर अनि तिमी नि?
11: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
10: त्यो पनि एनटीएचएमसीमा छ नि।
9: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटी बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
9: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
10: शशिधर अनि तिमी नि?
11: म त बीबीए फाइनान्स पढ्ने भनेको कहाँ पढ्ने होला
10: त्यो पनि एनटीएस

0: पार उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ।
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
0: होम केयर सेवा होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
0: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-99-77।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
4: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
0: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
0: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
0: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3D टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या

0: समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन 3D MRI नै गराउ, समयमै सही पहिचान गराउँ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29। विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 9251-98190।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ. सम्पर्क 9856033405 9856033405.
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 9761800253.
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज अनामनगर. सम्पर्क 5706612 र 9822979093.
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका.
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9856000536।
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಗುಟ್ಟು ಗುಟ್ಟು
2: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ.
4: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न आईसीयु सेवा,
4: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की.
3: फोन 061-572-648-549.

0: বাটফালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
2: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर
2: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
3: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म अर्ज उपस्थित भएको छु हाम्रो साथी अरविन्दसँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौ। आज साउनको 15 आफ्नो नेपाली परम्परा अनुसार चाल चलन अनुसार खिरकाने दिन, सबैलाई हार्दिक मंगलमय शुभकामना। झरी परिरहेको छ, बागमती त्यसै गरी कर्णाली र गण्डकी विशेष आज मौसम प्रक्षेपण गरिएको यी गरिएका प्रदेश हुन् र अन्य प्रदेशमा पनि पानी त पर्ला तर विशेष यो क्षेत्रलाई सावधानी अप्नाउनु पर्नेछ। बाढ़ी भेलहरू आउन सक्छन्, त्यसका लागि पूर्व सतर्कता अप्नाउनु पर्ने देखिन्छ। आफू पनि सतर्क राख्ने र अरूलाई पनि सुझाउने काममा पक्कै पनि लाग्नुहुनेछ। हाम्रो देश कला संस्कार संस्कृतिले भरिपूर्ण देश हो। थुप्रै अवयवहरू हामीसँग जोडिएका छन्। एकजना विदेशीले त भन्थे नेपाल साँच्चीकै घुम्ने ठाउँ, घुम्ने मात्रै होइन, यो अध्ययन गर्ने र बुझ्ने ठाउँ हो। बुझेर मात्रै हुँदैन, यहाँको कला संस्कृति सामान्यत एउटा सामान्य मानिसले बुझ्नका लागि एक दुई दिनले भ्याउँदैन। नेपालीका र विभिन्न समुदायका खानाहरूकै चिया चर्चा गर्ने हो भने एक दुई दिनले पुग्दैन। कम्तीमा पनि मलाई 6 महिनासम्म लाग्छ यहाँका परिकारहरू खान, यहाँका परिकारहरू चिन्नका लागि भन्थे। साँच्चै त्योभन्दा पनि अझ बढ़ी समय लाग्ला, कम लाग्दैन। यसै परिवेशमा विभिन्न ठाउँमा अहिले क्लबहरूले वा संघ संस्थाहरूले आफ्ना कामहरूलाई अगाडि बढ़ाइरहेका छन्। आफ्ना पर्व अनुसार, आफ्ना तिथिमिति अनुसार उनीहरूले कार्य गरिरहेका हुन्छन्। पर्यटनको प्रवर्धन गरिरहेका छन्, संस्कार संस्कृतिको प्रवर्धन गरिरहेका छन्, त्यसलाई निरन्तरता दिइरहेका छन् र त्यो सँगसँगै पर्यटन सँगसँगै संस्कृति सँगसँगै खेललाई पनि जोडेर अगाडि बढ़ाइरहेका छन्। मैले हिमालपारेको जिल्ला मुस्ताङलाई लिएको छु र मुस्ताङ सँगसँगै पोखराको यो गण्डकीको स्पोर्ट्सलाई पनि जोड्ने प्रयास म गर्नेछु। शुरूमा हाम्रो संस्कृति हाम्रो पहिचान, खेलकुद विकास हाम्रो अभियान, यो नारासहित 9 खेल्ला मेला आयोजना गरिएको छ। यो खुल्ला भलिबल प्रतियोगिता हो। मुस्ताङको इतिहास नै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिता आयोजना गरिएको छ, जसको आयोजना श्री जनकल्याण क्लब स्याङ मुस्ताङले गरेको छ, नयाँ स्कूल स्याङ मुस्ताङमा। अहिले यो प्रतियोगिता चलिरहँदाखेरि यसैको सन्दर्भमा क्लबका अध्यक्ष मसँग सम्पर्कमा हुनुहुन्छ, उहाँसँग कुरा गर्छु। आइरल थकाली र त्यसपछि सहार क्लबका पूर्व अध्यक्ष विक्रम थकालज्यू स्टुडियोमा हुनुहुन्छ, जहाँ 1,50,000 ट्रफी मेडल सहित प्रमाणपत्र सहितको पुरस्कार राशि राखिएको छ। प्रथम हुनेका लागि र द्वितीयका लागि 85,000 र उत्कृष्ट खेलाड़ी पुरस्कारका लागि 10,000 राखिएको छ। हिमालपारेको जिल्लामा आयोजना गरिएको यो प्रतियोगिताको केही महत्वको बारेमा म शुरूमा अध्यक्ष आइरल थकाललाई जोड्छु, उहाँसँग कुराकानी गर्छु। अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ। आइरलजी नमस्ते।
2: नमस्कार,
1: यहाँलाई कार्यक्रममा स्वागत छ।
2: नमस्कार।
1: मेला यी 9 संस्करणमा आइपुग्दाखेरि एउटा आकर्षक पुरस्कार सहित यहाँहरूले सञ्चालन गर्नुभएको छ, यो 16 गतेसम्म जारी रहनेछ। यो मेलाको विशेष र त्यहाँको मुस्ताङ स्याङको परिवेश बताउनुहोस् न।
2: ए सम्पूर्णमा नमस्कार। र यो हाम्रो खिले मेला चाहिँ अब परम्परागत रूपमै धेरै वर्षदेखि मनाउँदै आएको क्लब हो। त्यो खिल्या मेला चाहिँ खिल्या भन्ने चाहिँ हाम्रो थकाली पात्र अनुसार साउन महिनालाई चाहिँ खिल्या भनिन्छ। यो चाहिँ अब समय अनुसार एक वर्ष चाहिँ असारको अन्तिममा र एक वर्ष चाहिँ सहन पर्छ के अरे। त्यो खिल्या चाहिँ मनाउनु खास हामीले खिल्या मनाउनुको कारण चाहिँ यो हाम्रो परम्परा हो र अहिले आधुनिक हिसाबमा चाहिँ यसलाई निरन्तर गर्नको लागि चाहिँ विभिन्न भलिबल तारा र सांस्कृतिक कार्यक्रमबाट नै यसलाई सुचारू गरेर सम्पन्न गर्ने नै गरेका छौँ। र खिल्या चाहिँ हामीले एउटा सुरुवात चाहिँ यो पहिला चाहिँ समचुट्टु भन्ने हुनेछ कि, जुन चाहिँ साथीहरू रुवा भन्छ हाम्रो भाषामा चाहिँ, साथीहरू 16 जना साथीहरू चाहिँ त्यसरी मनाउँदैछ। यो चाहिँ पहिला बाटेटा रूपमा रहेछ कि, यहाँको अब पहिलाको बेला चाहिँ गाउँ गाउँमा चाहिँ एउटा भनौँ न अलिक ठुल्ठुलो मान्छेहरूले जाँच गर्ने बेलामा चाहिँ 16 जना चुनेर पठाउँथे अरे कि यो साङपुई नै भने दर्शन गर्न, यो चाहिँ हाम्रो लेकमा पर्छ, हाम्रै धेरै टाढा लगभग 4-5 घन्टा लाग्छ भोरामा पनि, त्यो ठाउँमा चाहिँ 16 जनालाई चाहिँ चुनेर पठाउँदो रहेछ। त्यसमा चाहिँ अब 6 जना चाहिँ ठुला बटाहरू र 10 जना सानोहरू गरेर जाँदो रहेछ कि त्यहाँ चाहिँ बाध्यता हुँदो रहेछ कि, सुरुमा चाहिँ बाध्यता बस यो मेला चाहिँ यो पर्व चाहिँ मनाउन लगाउने, पछि चाहिँ यो मेलालाई चाहिँ तमापुट भनेको झोहरूले चाहिँ आफ्नो रहर भएर रहरको रूपमा लिएर त्यसरी मनाउँदै आयो क्या, अनि अहिले चाहिँ अब बिचमा फेरि धेरै भएर ग्याप पनि भयो थियो र स्याङ्गा युवा सुधार भन्ने समितिले यसलाई फेरि अहिलेको युवाले चाहिँ हाम्रो कल्चर हो, यो परम्परा हो, यसलाई सुचारू गर्नुपर्छ, यसलाई निरन्तर दिनुपर्छ भनेर सुरु पनि गरेर अहिले जनकल्याण क्लबले चाहिँ यसलाई निरन्तर रूपमा अगाडि बढाइराखेको नि छ। अहिले अब भन्दाखेरि त 9 खिलाइमेला भर्खरै सुरु भने जस्तो देखिन्छ नि, यसो 9 भन्दाखेरि, तर यो चाहिँ यो युवाहरूले सुरु गरेदेखि चाहिँ यसलाई कन्टिन्युटी डेबाट नै यसलाई अङ्ग अङ्ग दिएको हो।
1: भनेपछि यो साउने साउन 15 आउँदाखेरि के यही साउन 15 खिला मेलाको रूपमा यहाँहरूले गर्नुहुन्छ, क्लबले गर्दाखेरिको 9 भयो, तर यो परम्परागत रूपमा गर्दै आएको त हाम्रो बुवा बाजेहरूको पालादेखि नै हो।
2: बुवा बाजेको पालादेखि नै, यो त कति वर्ष भयो भने त अब हामीलाई पनि भनौँ न,
1: हामीसँग लिखत लिखत चाहिँ छैन, अब भन्ने भन्ने कथा मात्रै छ अग्रजहरूको होइन।
2: अब यो पिटीगत रूपमा हस्तान्तरण भएको मेला त्यो परम्परा जस्तो भइरहेको छ अहिले चाहिँ, अब हामीलाई पनि एक्ज्याक्ट यति हो भनिदिनु भएन, र हामीले यहाँ गाउँमा भएका बुझपाहरू अब अग्रजहरूसँग लिँदाखेरि पनि यति वर्ष भन्ने उहाँलाई नि त्यो छैन कि, यो त अब पिटीगत रूपमा हस्तान्तरण भइरहेको र अहिले हामीले चाहिँ हामीले सुरुवात गरेदेखि चाहिँ यसलाई अङ्क दिएको हो, अनि यो चाहिँ पछि चाहिँ अब बिस्तारै अब पछिको मान्छेलाई चाहिँ अब यो त थाहा हुन्छ यति हो वर्षदेखि चलाएको छ है भन्ने एउटा पनि हुनेको, त्यही हिसाबले पनि अहिले हामीले यो नामकरण अङ्क दिएको हौ।
1: अब यो हाम्रो परम्परा संस्कार संस्कृतिसँगै पनि जोडियो, पर्यटकीय क्षेत्र हो, कम्तीमा पनि पर्यटनसँग पनि खेल जोडियो, र कसरी सम्भव हो यति धेरै धनराशिको पुरस्कार जुटाउन त सकस नै भयो होला नि।
2: अब यस्तो भयो, अब एउटा चाहिँ हाम्रो मेन कुरा अब स्याङगाउँ यो जोमसोम मार्फत अब परिचित स्थानको बिचमा पर्छ क्या ठिक्क, अनि हामी बढी कृषिमा नै आधारित हो, हामी बढी कृषिमा नै छौँ प्रायः सबै, अब मुस्ताङ एउटा पर्यटकीय स्थल हो, अब योमा चाहिँ होटल व्यवसाय र पर्यटन मन्दिर व्यवसाय हुनेले मात्रै अब भनौँ न व्यवसाय गरेकोहरूले मात्रै पैसा कमाउने अथवा राम्रो भइरहेको छ नि त, त्यही भएर अब हाम्रो गाउँ चाहिँ अलिकति अब एकदम गाउँभित्र के भन्दा एउटा परम्परागत रूपमा झल्किने एकदम त्यो संस्कृति संस्कार बोकेको परम्परा बोकेको गाउँ भयो, र बाहिर रूपमा हेर्दाखेरि चाहिँ अब यो टाइम त्यो के पर्यटनमा चाहिँ हामी चाहिँ अलिक इन्भल्भ नभएको जस्तो देखिन थाल्यो। त्यसपछि अब पहिला जस्तो अब यो मेला चाहिँ खास याक नाच्ने हो आउने जोगीहरू नाच्ने जो पहिलाको पुरानो परम्परा अनुसार नै नाच्दाखेरि अब यसलाई चाहिँ अब मान्छेहरू अब हेर्न नआउने अनि योमा चाहिँ अलिकति प्रचार हुन नि पर्यटकीय त्यो प्रवर्धन गर्न नि नसकिने हुन थाले चाहिँ हामीले चाहिँ अब यो गेम मार्फत अब यो विभिन्न अरू कार्यक्रमहरू मार्फत चाहिँ मान्छेलाई यो ठाउँ पहिचान गराउने र यो ठाउँको अलिक प्रवर्धन गर्नलाई चाहिँ हामीले यो धनराशिहरूको ठुल्ठुलो धनराशिको अब भनौँ न पुरस्कारहरू व्यवस्था गरेर गेमहरू अब राष्ट्रिय स्तरका खेलाडीहरू राष्ट्रिय स्तरका कलाकारहरू यो ठाउँमा ल्याएर प्रवर्तन गर्नुभयो। यसको लागि त अब हामीले यहाँ गाह्रो त गाह्रो छ, अब हाम्रो गाउँका विदेशमा भएकाहरू स्वदेशमा भएकाहरू ठुल्ठुलोहरूसँग र अलिकति व्यावसायिक व्यक्तिहरूसँग र स्थानीय सरकारसँग त्यसरी नै अब चन्दा सङ्कलन गरेरै नै हामीले यो मेला चाहिँ सञ्चालन गरेको छौँ अहिलेसम्म। अब त्यसरी नै चन्दा सङ्कलन गरेर नै चलाउने हो, त्यसरी नै चलाइरहेको छौँ।
1: अब आजसम्म उद्घाटन सत्रदेखि आजसम्म कस्तो भइरहेको छ अब हेर्न आउनेहरू?
2: यो चाहिँ हामीले सोचेको भन्दा नि धेरै सफल भएको महसुस भइरहेको छ मलाई नै, म अध्यक्ष भएको नातले नि, अब के भन्दाखेरि जुन हामीले सोचेको थियौँ नि त्यो भन्दा नि बढी मान्छेको घुइँचो भइरहेछ र मान्छेहरू आइरहेछ र सामाजिक सञ्जालदेखि लिएर धेरै ठाउँमा चाहिँ यो हाम्रो 9 खिलामेलाको चाहिँ प्रचार भएको नि महसुस भएको छ मलाई भएको नि छ। त्यसले गर्दाखेरि चाहिँ जो यतिको मेहनत यतिको लगानी गरेर यतिको साथ गरेर आँट गरेर यो कार्यक्रम गर्दाखेरि जस भन्ने लक्ष्यमा चाहिँ पुगियो भन्ने चाहिँ मलाई महसुस चाहिँ भयो र अब यो च्याङ्गाउँ चाहिँ एउटा धेरैको मुखमा र धेरैको एउटा सोचाइमा चाहिँ आएको जस्तो लाग्छ।
1: अब यसले मुस्ताङलाई पनि चिनायो र त्यसमा पनि अब स्याङलाई विशेष रूपमा स्याङलाई पनि चिनाउने काम गर्यो।
2: विशेष गरी स्याङले चिनायो। अब मुस्ताङ त मुक्तिनाथ भन्नेदेखि यतिकै प्रख्यात नै छ होइन। अब त्यो देशभरि नै होइन विदेशभरि नै अब मुस्ताङ भन्नेदेखि प्रख्यात त छँदै छ। त्यही माथि मुस्ताङ भने मुक्तिनाथ अब लङथाङ जोमसोम मार्फा सागबिनी होइन छँदै छ। त्यो सँगसँगै अब हामीले गरेको कार्यक्रमले अब मुस्ताङलाई नै एउटा पर्यटक भित्राउने नै सहयोग गरिरहेको छ होइन। किन भन्दाखेरि अब धेरै चिने नचिनेको मान्छेहरू नै यो कार्यक्रममा आउँदाखेरि मुक्तिनाथ दर्शन गरेर जाने अथवा अपर मुस्ताङ पुगेर जाने भन्ने पनि भइरहेको छ। पर्यटनमा चाहिँ धेरै सहयोग पुऱ्याएको जस्तो लाग्छ।
1: अब त्यहाँ आउनेहरूले स्याङको परिचय पक्कै पनि बोकेर जानुहुन्छ, त्यहाँ यस्तो हुँदैछ भन्ने तिथिमिति कण्ठ गरेर पनि जानुहुन्छ, अर्को पटक फेरि स्याङमा कहिले होला भन्ने पनि उहाँले प्रश्न रहन्छ होइन। यसले प्रवर्धनको काम पनि गर्यो, कलाकारहरू पनि ल्याउँदै हुनुहुन्छ भन्ने सुन्यौं, के हो
2: कलाकारहरू? हाम्रो यो कन्सर्ट ओपन लाइट म्युजिक कन्सर्ट चाहिँ 16 गते छ, 6 बजेबाट शुरू हुन्छ। कलाकारहरू चाहिँ हाम्रो दुर्गेश थापा अनि बद्री पङ्गिनी र दीपिका बेम्बु मगर भन्ने उहाँहरू हुनुहुन्छ र उहाँहरू पनि हिजो बेलुकी मुस्ताङमा आइसक्नु भएको छ।
1: दुर्गेश थापा बद्री पङ्गिनी लगायतका कलाकार आइसक्नु मुस्ताङमा
2: मुस्ताङमा आइसकेको छ र हाम्रो तयारी पनि भोलिको लागि तयारी पनि शुरू भइसकेको छ र आज उद्घाटन सत्र उद्घाटन समारोह पनि छ हाम्रोमा र त्यसमा चाहिँ सम्मान गर्ने अब सहयोगी हातहरूलाई चन्दा दिने चन्दादाताहरूले चाहिँ आज सम्मान कार्यक्रम र हाम्रो याग नाच कार्यक्रम आज हुँदैछ र दिउँसो पछि चाहिँ हाम्रो त्यो कन्सर्टको लागि नै तयारी हुनेछ।
1: अब यो भलिबल प्रतियोगिता आयोजना सँगसँगै यो सँगै जोडिने आफ्ना परम्परागत खेलहरूलाई पनि जोडिएर लैजान सकिन्छ होला पनि लाग्छ होला नि होइन?
2: अब यस परम्परा खेल चाहिँ हाम्रोमा तारा खेल भन्ने हुन्छ, अहिले त समयअनुसार त आर्चरी होइन
1: आर्चरी
2: खेलहरू पनि मुक्तामा धेरै छ र खेलिरहेको पनि छ, गेमहरू प्रतियोगिता गेमहरू पनि धेरै हुन्छ र हाम्रोमा चाहिँ यो सादा आर्चरी भनेको चाहिँ बाँसको धनु बाँसको सबै पुरानो खेलिन्छ नि जुन त्यो अनुसार नै एउटा त्यो खेलाइरहेको छ र त्यसको पनि प्रथम पुरस्कार 75,000 र द्वितीय पुरस्कार चाहिँ 50,000 राखेको छ र बेस्ट प्लेयरलाई 10,000 र यो सँगै अब हाम्रो मेन भनेको त आज हो प्रोग्राम खास याकनाथ। हामीले सुरुमा चाहिँ त्यो चाङपुइ नै भन्ने गुफा जुन हाम्रो गाउँदेखि धेरै माथि गुफामा दर्शन गर्न जानेहरू चाहिँ त्यसको पुग्नेको भोलिपल्ट त पुग्नेको दिनमा फर्केर र हिजो आरामपछि चाहिँ आज चाहिँ हाम्रो यो याक नाच भन्ने हुन्छ कि। अब यो यसको त्रि त थाहा छैन होइन किन यो नाच छ यो भन्ने त अब हामीले सुनेको कुरा चाहिँ अब पहिलादेखि नै यसलाई चाहिँ नाचिरहेको हो र यसको केही त होला हुनु त तर पुस्तागत रूपमा चाहिँ यसको जानकारी चाहिँ हामीलाई नभएको हुँदाखेरि चाहिँ यसको विशेष त्यो भन्ने चाहिँ भएन। र एउटा चाहिँ यागले चाहिँ बाघ लिएर आएको यो गाउँमा अनि बाघ ल्याएपछि चाहिँ त्यसपछि चाहिँ यो सुरु भएको भन्ने जस्तो मैले बुद्ध पाखाबाट सुनेको कुरा।
1: हस् ऐरलज्यू, यो नवौं खिला मेला खुल्ला भलिबल प्रतियोगिता भव्यता साथ सम्पन्न होस् यसमा लागिरहनु भएको छ। कार्यक्रममा यो मेलाको बारेमा जानकारी दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। नमस्ते। उहाँ हुनुहुन्थ्यो मुस्ताङ स्याङबाट आइरल थकालीज्यू हामीसँग कुराकानी गर्दै। यो खिला मेला आयोजना गरिएको छ जसको आयोजक श्री जनकल्याण क्लब स्याङ मुस्ताङ हो, यसैको परिवेशमा हामी कुराकानी गर्दै थियौं र आफ्ना भाइहरूले आफ्ना अनुजहरूले यो कार्यक्रम गरिरहँदाखेरि कसरी लिनुहुन्छ? अग्रज जो नेपालको एउटा प्रतिष्ठित क्लब सहारा क्लब, यसका पूर्व अध्यक्ष पनि हुनुहुन्छ, सहारा क्लबले स्पोर्ट्सका कार्यक्रमहरू गर्दै त आएको छ, ठूला टुर्नामेन्ट वर्षिने आयोजना गर्दै त आएको छ, तर यसभन्दा पनि बढ़ी महत्वपूर्ण देशकै एउटा नमूना एकाडेमी सञ्चालन गरिरहेको छ जहाँ 16 जिल्लाका 30 जना बालकहरू त्यहाँ पढ्छन् खेल्छन् सिपहरू सिक्ने गर्छन्। मैले थकालज्यूलाई निम्ति आएको छ, नमस्कार, यहाँलाई स्वागत छ।
3: नमस्ते हजुर सर, धन्यवाद।
1: यहाँ त तपाईँ तपाईका क्लबहरू त्यसैगरी अन्य संघ संस्था विभिन्न कार्यक्रम गरिरहन्छन्। हिमालपारीको जिल्ला मुस्ताङ, मुस्ताङमा पनि अलि कुनातिर छ स्याङ, स्याङका भाइहरूले आयोजना गरेको यो प्रतिक्रिया कसरी लिनुभयो?
3: हस्, एकदम धन्यवाद। मैले यो जुन सम्पूर्ण रेडियो अन्नपूर्ण सुनेर बसिरहनुभएका श्रोता र यो प्रत्यक्ष लाइभ हेरेर फेसबुक लाइभ हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकहरूमा म स्पेशली सारा क्लब पोखराको पूर्व अध्यक्षको तर्फबाट र म स्याङ गाउँको एउटा वासीको तर्फबाट पनि म सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र अहिले जुन स्याङ गाउँमा यो नौ खिला मेला जुन एउटा चाहिँ ऐतिहासिक रूपमै हाम्रो जनकल्याण युवा क्लब, जनकल्याण क्लबबाट जुन हुँदैछ, वास्तवमा मुस्ताङ जिल्लामै यो ऐतिहासिक चाहिँ कन्सर्ट पनि गर्दैछ जस्तो मलाई लाग्छ। र यो अघि नै भनिसक्नुभयो हजुरले, एउटा पुरस्कारको हिसाबले पनि यो धेरै ठूलो धनराशिको पुरस्कार राशिको एउटा भलिबल प्रतियोगिता नै गर्दैछ जुनमा सहभागी हुनाले विभिन्न जिल्लाबाट त्यहाँ पार्टिसिपेट पनि भएको छ। र एउटा युवाहरूले गर्ने भनेको यस्तै हो, आफ्नो गाउँमा हामीले आफ्नो गाउँको धर्म संस्कृति आफ्नो चाहिँ एउटा चाहिँ के अरे रीतिरिवाजहरूलाई र एउटा चाहिँ खेल मार्फतबाट र विभिन्न सांगीतिक क्षेत्रबाट देखाउने हो। म विशेष जुन जनकल्याण युवा क्लबलाई हार्दिक धन्यवाद दिन चाहन्छु र साथसाथै यो यहाँहरूको कार्यक्रम भव्य र सभ्य रूपमा चाहिँ सफलता प्राप्त गर्न सकोस् भन्ने शुभकामना पनि दिन चाहन्छु।
1: यो शुभकामना सँगसँगै अब म पोखरा र यहाँको स्पोर्ट्सलाई जोड्दछु। यति लामो समय भयो फुटबलका कुराकानीहरू, खेलका कुराकानीहरू, खेललाई संस्कार संस्कृति अनि संस्कार संस्कृतिलाई फेरि पर्यटनसँग जोड्ने काम यहाँहरूले गरिरहनु भएको छ। हरेक वर्ष मेगा टुर्नामेन्ट पनि आयोजना हुन्छ। योभन्दा पनि बढी महत्वपूर्ण अब एकाडेमी सञ्चालन गरिरहनु भएको छ। एकाडेमी सानो दुःखले सिर्जना गरिएको पनि होइन, यसलाई अब प्रवर्धन गर्नु उत्तिकै फेरि महा दुःख पनि छ। यही बीचमा हरेक वर्ष हरेक प्रकारका नयाँ नयाँ कार्यक्रमहरू गर्ने गर्नुहुन्छ। मुख्य कुरो अर्थ नै हो, अर्थ जुटाउनका लागि निकै सकस पनि छ। के गर्दै हुनुहुन्छ अहिले?
3: म यो जुन अवसर फेरि यो एउटा चाहिँ खिला महोत्सव खिला मेलाको जुन मुस्ताङको बारेमा बोल्ने अवसरमा मलाई पनि एउटा सारा क्लबको र खेलकुदको बारेमा बोल्ने अवसर दिनुभयो। विशेष हजुरले भने जस्तै हाम्रो चाहिँ यो नेपालको एउटा नमुना एकाडेमी हो जुन एउटा आवश्यक फुटबल एकाडेमी, त्यहीमाथि पनि कठिन परिस्थिति र विपन्न वर्गको बालकहरूको हाम्रो यो एक वर्ष दुई वर्ष होइन, हामीले 61 सालबाट कन्टिन्युस यसलाई सुरु गरिराखेका छौं। जुन बाबु नानीहरूको आर्थिक स्थिति कमजोर छ, जुन बाबुहरूले घरमा चाहिँ एउटा चाहिँ उसलाई चाहिँ संरक्षण गर्न अलिक गाह्रो भएको छ, त्यस्तो बाबुहरूलाई राखेर हामीले यो 61 सालबाट सुरु गर्यौं। र अहिले यो हाम्रो चाहिँ एकाडेमीको रूपमा चाहिँ हाम्रो यो चौथो ब्याच हो, तर अवश्य जुन एउटा कठिन परिस्थिति विपन्न वर्गको बालकहरूको एकाडेमीमा चाहिँ हाम्रो यो तेस्रो ब्याच अहिले रनिङ छ। दुईटा ब्याच हाम्रो पास आउट भएर गइसिदिएको छ र त्यसमा विभिन्न ठाउँमा अहिले बाबुहरू चाहिँ आश्रित छ र उनीहरू आफ्नै खुट्टामा उभिएर अहिले बसिरहेको छ। र अहिले यसरी जुन एकाडेमी सञ्चालनको लागि हामीलाई विशेष एउटा भन्नै पर्छ, हामीलाई राज्यबाट चाहिँ कुनै पनि त्यस्तो सहयोगहरू प्राप्त भएको छैन र स्पेसली हामीले चाहिँ यसको निर्माणको क्रममा हिजो त्यो जग्गा किन्दा बनाउँदामा त हामीले सम्झिने पनि संस्था सारा युके, अब सारा हङकङ त छ र व्यक्तिगत रूपमा हामी पोखरेलीहरू मिडिया छ भने जुन एउटा निर्माण भइसकेपछि फेरि अहिले सञ्चालनको कुरामा चाहिँ फेरि हामीलाई चाहिँ अहिले हामीले सम्झिनै पर्ने चाहिँ सूर्यबहादुर केसी दाई, आदरणीय दाई, म उहाँप्रति श्रद्धा सुमन चाहिँ व्यक्त गर्न चाहन्छु र उहाँको परिवारबाट अहिले उहाँको नाममा चाहिँ हामीलाई चाहिँ स्पेसली वार्षिक 15 लाख रुपियाँ चाहिँ इयरली सहयोग गर्नुभएको छ। जस्तो गोल्ड कपको हकमा त त्यो छँदैछ, यसमा एकाडेमीमा चाहिँ त्यो छ भने अन्य जस्तो हामीले सम्झिने पनि एउटा लुम्बिनी विकास ब्याङ्क छ, यसलाई कन्टिन्युज छ उहाँहरूको र त्यसरी विभिन्न व्यक्ति संघ संस्थाबाट हामीलाई सहयोग प्राप्त भइराखेर अहिले हामी त्यो एकाडेमी चाहिँ रन गरिरहेका छौँ। जस्तो हामी तिहारमा एउटा देउसी भैलो खेल्छौँ, त्योबाट बचेको पैसा र गएको साल चाहिँ जुन यो अलिकति द्वन्द्वले गर्दा देउसी भैलो जे आन्दोलनले गर्दाखेरि देउसी भैलो खेल्न अलि नसके हुनाले च्यारिटी प्रोग्राम गऱ्यौँ हामीले एउटा एकाडेमीको लागि। त्यतिखेर पनि हाम्रो राम्रो एउटा चाहिँ आर्थिक संकलन भयो, हामीलाई धेरै सेक्टरबाट सम्पूर्ण पोखरेली बाट पनि सहयोग प्राप्त भएर हामीले करिब करिब 17 लाख रुपियाँ चाहिँ त्यो च्यारिटीबाट बचाउन सक्यौँ भने फेरि अहिले हामीलाई चाहिँ स्पेसली फेरि त्यो एकाडेमी सञ्चालन गर्नलाई अलिक गाह्रो हुने कन्डिसनमा हामीले फेरि एउटा नयाँ कन्सेप्टमा जाउँ न त यो भनेर हाम्रो वडा नम्बर 9 को आदरणीय अध्यक्ष दिपेन्द्र मसानी ज्यूलाई म चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँसँगको एउटा चाहिँ समन्वयमा उहाँले म बनाउँछु मेरो वडा भन्ने एउटा चाहिँ कार्यक्रम चाहिँ राख्नुभएको थियो। त्यसबाट एउटा चाहिँ यो समर हाइकिङ फर च्यारिटी भनेर हामीले त्यो शीर्षकमा यो साउनको 30 गते हामीले चाहिँ एउटा हाइकिङ प्रोग्राम गर्दैछौँ। जुन प्रोग्राम चाहिँ हाम्रो बिहान 7:30 बजे हामी चाहिँ फाल्सा यो झण्डापाटबाट सुरु गर्छौं र हामीले 1 घण्टा हिँडेपछि हामी बाटोमा एउटा ब्रेकफास्ट खान्छौं अनि फेरि त्यहाँबाट चाहिँ हामी 2 घण्टा हिँडेपछि हामी काउडाडामा गएर यसलाई चाहिँ समापन गरेर त्यहाँ चाहिँ लन्च खाएर हामी चाहिँ एउटा बिदा हुन्छौँ। र यही सिलसिलामा उहाँले हामीलाई करिब करिब चाहिँ यो प्रोग्रामको लागि 2 लाख रुपियाँ चाहिँ सहयोग गर्नुभएको छ भने
1: फेरि हाइकिङको
3: लागि फेरि यसमा हामीले अब किन भन्दाखेरि यो एउटा च्यारिटी प्रोग्राम भएको हुनाले हामीले केही न केही चाहिँ हामीले रकम चाहिँ एउटा चाहिँ उपस्थिति हुनेहरूलाई चाहिँ हामीले गर्नुपर्छ भनेर जस्तो अघि मैले भने जस्तै लन्च ब्रेकफास्ट र एउटा टी सर्ट हामी अलि राम्रो क्वालिटीको एउटा टी सर्ट बनाएर त्यो टी सर्टलाई पनि सेल गर्ने हिसाबले जस्तो हामीले एउटा व्यक्ति एउटा टी सर्ट दिने लन्च र ब्रेकफास्ट दिने र 1500 रुपियाँ लिने गर्दा त्यसले पनि हामीलाई चाहिँ 300 रुपियाँ एउटा व्यक्तिबाट बच्यो भने पनि हामीलाई चाहिँ त्योबाट पनि 200-300 हामीले उपस्थित गराउन सक्यौँ भने 1.5 लाख त्यहाँबाट नै आउला। र अर्को हामीले स्पोन्सरको रूपमा अहिले स्पेसली मैले चाहिँ यही मिडिया मार्फत मैले तम्बु धुइकेलाई चाहिँ हार्दिक धन्यवाद दिनुपर्छ र उहाँलेको संस्थाबाट पनि करिब करिब हामीलाई चाहिँ एउटा 2 लाख रुपियाँ चाहिँ सहयोग गर्ने एउटा वचन दिनुभएको छ र यसरी अझ हामी एउटा चाहिँ स्पोन्सरहरू खोज्ने क्रममा छौँ। र जुन यो शुरूआत गर्दा हाम्रो चाहिँ 9 नम्बरका वडा अध्यक्ष मैले नाम लिएर त्यो वडा जनप्रतिनिधिज्यूहरू त्यहाँको वडा सचिवज्यू जति पनि वडाको चाहिँ एउटा चाहिँ जिम्मेवारी बोक्समा बस्नुभएको छ उहाँहरूलाई म सहारा क्लब परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक धन्यवाद दिन्छु किनभने यस्तो एउटा पुण्य कार्यमा जुन बच्चाहरू जुन बाबुहरूको होइन एउटा चाहिँ कठिन परिस्थिति विपन्न वर्गको बालकहरूको लागि जुन सहयोग गर्नुभएको छ यसमा अझ यसमा हातेमालो गर्दै हामीसँग सबैजना यो च्यारिटी हाइकिङ प्रोग्राममा जति पनि चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरू चाहिँ उपस्थित गर्न सक्नुहुन्छ र यसको लागि अहिले सहारा क्लबको कार्य समितिको टिम पूर्व अध्यक्षजीहरू सबै चाहिँ एउटा चाहिँ मिटिङ बसेर चाहिँ अब कसरी जाने यसलाई कसरी अगाडि बढाउने भनेर लागिराख्नु भएको छ। यसमा लाग्ने सम्पूर्ण साथीहरू जस्तै यसको एउटा संयोजकै हाम्रो वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङको संयोजकमा एउटा टिमै बनाएर यसलाई अगाडि बढाएको छ र यो अहिले स्पेसली एकाडेमीको लागि यो च्यारिटी एउटा प्रोग्राम हामी चाहिँ समर हाइकिङ भनेर हामी गर्दैछौँ।
1: समर हाइकिङ यही
3: साउनको 30 गते
1: हजुर कति बेला सुरु हुन्छ
3: त मैले यो भने अघि हामी चाहिँ 7 बजे फाल्सामा हाम्रो चाहिँ झण्डापाटमा अनि हामी त्यहाँबाट 7:30 बजे ढिलो नगरिकन हामी चाहिँ त्यहाँबाट चाहिँ मुभ गर्छौँ र हामी यसरी चाहिँ रानी पौवा हुँदै हामी मणिपालबाट त्यहाँ हाम्रो चाहिँ करिब करिब 1 घण्टा हिँडेपछि हामी एउटा ब्रेकफास्ट खुवाउँछौँ अनि फेरि त्यहाँ 15-20 मिनट आधी घण्टा रेस्ट गरेर अनि फेरि हामी काउडाडाको डाँडामा हामी चाहिँ त्यसलाई चाहिँ 1.5 घण्टा 2 घण्टा कति हुन्छ त्यसलाई हिँडेर माथि चाहिँ हामी लन्चको चाहिँ व्यवस्था गर्छौँ।
1: यो हाइकिङ जस्तै आइडिया जुन यो नयाँ खालको देखियो होइन यसले चाहिँ कसरी जोड्छ मान्छेहरूलाई
3: यो एउटा चाहिँ वास्तवमा चाहिँ अब यो इन्टरनेसनल रुल्सहरूमा चाहिँ छ अब
1: बाहिर
3: चाहिँ छ नेपालमा चाहिँ अलिकति कमै छ गर्न त गरिराखेको छ धेरैले गरे
1: नेपालमा च्यारिटी एकदमै कम
3: च्यारिटी अलिक कमै छ फेरि यो अलिक सर्ट छ फेरि हाइकिङ पनि यसलाई खास स्पेसली हामीले हाम्रो एउटा चाहिँ सम्बन्ध जस्तो पोखरामा हुने सम्पूर्ण एउटा स्वास्थ्यलाई पनि एउटा मद्दत नजर गरेर अनि फेरि एउटा केही गरौँ न जस्तो सहाराले यत्रो एउटा एकाडेमी चलाएछ जुनमा चाहिँ देश विदेशबाट सहयोग भइरहेछ भने हाम्रो पनि त 200-300 रुपियाँ भयो नि त यसलाई पार्टिसिपेट होस् न त्यो पनि त मेरो हो भन्ने एउटा अपनत्व चाहिँ सबै पोखरेलले गरोस् भन्ने हिसाबले हामीले चाहिँ यसलाई चाहिँ यो कन्सेप्टले यसलाई अगाडि बढाउन खोजेछौँ। जस्तो यसको एउटा च्यारिटीको एउटा चाहिँ त्यो पार्ट आयो भने अर्को आफ्नो स्वास्थ्यको लागि पनि दुई तीन घण्टा हिँड्नु चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो राम्रै होला। र फेरि यसले अर्को एउटा के गर्छ भने जस्तो हामी कतिपय चाहिँ अहिले आफ्नो समय कामको व्यस्तताले गर्दाखेरि हामी कति पुरानो साथीभाइहरू पनि हामी भेट्न पाइरहेका छैनौँ, हाम्रो चाहिँ कति ग्यापहरू छ। तर यसले एक दिनमा त्यहाँ आउँदाखेरि कुनै सेक्टरबाट त्यहाँ उपस्थित होला, कुनै सेक्टर आउँदा पुरानो हाम्रो चाहिँ एउटा चाहिँ मिलन पनि यसले चाहिँ गर्छ कि जस्तो चाहिँ लाग्छ। अर्को फेरि के हुन्छ जस्तो तपाईँ हामी दुई तीन घण्टा हिँड्ने बेलामा जस्तो हामी भेट्छौँ, अरू बेला के हुन्छ भने जस्तो एकछिन भेट्यो कफी खायो दस पन्ध्र मिनट हुन्छ व्यस्त छ अनि हामी छुट्टिन्छौँ। तर यसले के गर्छ भने हामी दुई घण्टा तीन घण्टा त्यो चाहिँ हाइकिङ हामी गर्दाखेरि हामीले धेरै कुराहरू हिजो हाम्रो इतिहासको कुराहरू होइन हाम्रो भविष्यको चाहिँ कुराहरू हामी त्यसलाई सेयर गर्दै हामी अगाडि बढाउन सक्छौँ र यसले कतिपय कुराहरू भविष्यमा पनि यसले चाहिँ धेरै कुराहरूलाई फाइदा लिन चाहिँ सक्छ।
1: अब रिफ्रेसमेन्ट त हुने नै भयो, धेरै समयपछि फेरि वन जंगलको उकालो हिँड्दै गर्दाखेरि शहरमा बसिरहेका मान्छेहरूलाई शहरमा धन्न धन्न अब काग र त्यो भँगेराहरू कराएर देखिन्छ, घरपालुवा कुनै पन्छीसम्म त्यो देखेला कुखुरा सुखुरा होइन भने देखिन्न, तर त्यहाँ गएपछि प्रकृतिसँगको एउटा सान्निध्यता पनि जोडिन्छ,
3: त्यो त छुट्टै आनन्द हुन्छ। जस्तो प्रकृतिसँग हिँड्दा एउटा पुनर्मिलन जस्तो एउटा चाहिँ आफ्नो इतिहासहरू सम्झिने नयाँ भावी योजनाको कुराहरू गर्ने र त्यो बाटो नै हिसाबले पनि हामीलाई छुट्टै आनन्द स्वच्छ एउटा चाहिँ हरियाली त्यो जंगलको बाटोमा हिँड्दा त्यो चाहिँ आफूलाई छुट्टै आनन्द चाहिँ प्राप्त हुन्छ। र त्यसले मैले अघि नै भने स्वास्थ्यको लागि पनि यो चाहिँ
1: स्वास्थ्यलाई पनि जोडियो, खेललाई पनि जोडियो, प्रकृतिलाई पनि जोडियो, त्यो सँगसँगै पर्यटनलाई पनि जोडियो।
3: अर्को मेन यसको उद्देश्य जोडिने भनेको हाम्रो त्यो एकाडेमीको बाबुहरूको पनि भविष्यमा चाहिँ जोडियो, किन भन्दा हाम्रो त्यसको लागि कुनै पनि त्यस्तो चाहिँ स्रोतहरू हामीलाई चाहिँ त्यो हामी किन भन्दा कुनै एनजीओ आईएनजीओबाट डोनेसन ल्याएर हामीले त्यो एकाडेमी चलाएको छैनौँ। हिजो हामीले 61 सालबाट सुरु गर्दै हामीले आफूले नेपालमा चाहिँ हाम्रो चाहिँ इन्कम गरेर जस्तो हाम्रो गोल्ड कप खेलाएर बचेको पैसा, तिहारमा देउसी भैलो खेलाएर चाहिँ उठाएको पैसा र विभिन्न सहयोगी दाताहरूबाट उठेको पैसा जस्तो हाम्रो भातृ संस्था सहारा युके, सहारा हङकङ, सहारा अस्ट्रेलिया उहाँहरूले सहयोग गरेको जस्तो तमुदी युके चाहिँ यसमा जहिले पनि इन्भल्भ छ, त्यो बिल्डिङ बनाउँदा होस् ऊ अहिले यस्तो च्यारिटी
1: कार्यक्रम ल्याउँदा होस्
3: यसरी एकदमै उहाँहरूको त झन् तमुदी युके त नेपालमा त धेरै कन्ट्रिब्युट छ तर सहारासम्म त्यसरी उहाँहरू टाइयो भइराख्नु भएको छ। हाम्रो सहारा युके छ, सहारा हङकङ छ, सहारा अस्ट्रेलिया पनि सहारासँग मात्रै होइन कि अन्य नेपालको कुनै पनि चाहिँ सामाजिक क्षेत्रमा उहाँहरू पछाडि चाहिँ हट्नु भएको छैन, सहयोग गरिराख्नु भएको छ।
1: अब अहिले पछिल्लो परिवेशमा सहारा चाहिँ कसरी चलिरहेको छ, एउटा अब आफ्नो यो बजारको जुन खालको व्यवस्थापन थियो त्यो व्यवस्थापनबाट अलिकति कठिनाई पनि भएको होला, के छ
3: त्यो त एकदमै अब धेरै नै गाह्रो छ। अब वास्तवमा हुन त अब त्यसलाई अलिकति त्यो पनि ठ्याक्क निकालिदिनु भयो, मैले अलिकति प्रश्न पार्नुपर्छ त्यसमा पनि। त्यो वास्तवमा हामीले चाहिँ कुनै पनि
1: सामान्य मान्छेहरूले के भन्छन् भने अब सार क्लब त्यहाँ छैन, यसले खेल गर्छ कि गर्दैन, सामान्य मान्छेहरूले त्यो परिरहेको छ नि त, यो कहाँ गयो, कता हरायो, कहाँ बस्ने होला भन्ने एक खालको चिन्ता पनि छ।
3: होइन त्यो त एकदमै त्यसमा हेर्नुहोस्, अब मैले हजुरलाई ठ्याक्क भन्छु, हामीले 70 सालसम्म त त्यसलाई हामीले चाहिँ त युजै गरेको थिएनौँ नि, हामीले 70 सालसम्म चाहिँ हामीले कुनै त्यस्तो भाडामा दिएर त्यसलाई चलाएको थिएनौँ। पछि हामीले चाहिँ किन भन्दाखेरि अरू संघ संस्था सबैले भाडामा दिन लाएपछि 70 साल पछि 71 बल्ल हामीले त्यसलाई चाहिँ भाडामा दिएन। हाम्रो त 58 सालबाट गोल्ड कप चलेको हो, त्यो भए गोल्ड कप चल्ने, त्यो नभए गोल्ड कप नचल्ने भन्ने कुरा त हुँदै हुन्न। तपाईँ किन भन्दा 58 सालबाट हामी कस्तो कन्डिसनमा, 62-63 कस्तो थियो देशको कन्डिसन, त्यस्तोमा हामीले चाहिँ सफलताका साथ फुटबल खेलाएर आएको हो। हामीले त 71 सालबाट मात्रै बल्ल त्यो हामीले चाहिँ अलिकति चाहिँ एउटा आय स्रोत हामीले गरेको,
1: कठिन द्वन्द्वको बेला पनि गरे
3: यस्तो गरेको भने त्यो त तपाईँ सम्भवै छ, हामी गर्न सक्छौँ। जस्तो अझ हजुरलाई क्लियर के पार्न चाहन्छु भने जस्तो हामीले चाहिँ 56 सालमा त्यो शौचालय बनाउने बेला त नगरपालिकाले पैसा दिएर बनाएको हामीलाई, हामीले 3 लाख रुपियाँ त उहाँले ल यहाँ चाहिँ यो के अरे बसपार्क चाहिँ एकदमै चाहिँ क्रिटिकल भयो, यात्रीहरू आउने जस्तो बगरबाट आएको हुन्छ, पोखरा लेक साइडबाट आएको हुन्छ, तपाईँको छोरेपाटनबाट, तपाईँको बाजापाटनबाट आएको हुन्छ, आफ्नो चाहिँ के अरे मान्छेहरूलाई इष्टमित्रलाई छोड्न उहाँ टोयलेट जाने समस्या भयो त्यहाँदेखि जब बसपार्कमा सारा कलको 55 सालमा स्थापना भएपछि इमिडिएटली एउटा टोयलेट चाहिँ नितान्त आवश्यक छ, त्यो त्यहाँको मान्छेहरूको लागि होइन तपाईँको चाहिँ, त्यो चाहिँ बाहिरबाट आउने यही हाम्रो पोखरीहरूको त्यहाँ आउँदाखेरि धेरै गाह्रो भयो, होटलमा गयो उसले चाहिँ चिया कफी खान पऱ्यो, कोल्ड ड्रिङ्क खानु पऱ्यो, मोमो खानु पऱ्यो, 200-300 खर्च हुने भयो भनेपछि यो खालको एउटा चाहिँ शौचालय आवश्यक छ भनेर हामीले वडामा माग गरेपछि वडाले महानगरले 3 लाख रुपियाँ हालिदिएर हामीले त्यो बेलामा हेर्नु 56 सालमा जुन कि 55 सालमा सारा क्लब स्थापना भएको, सारा क्लब चिनेकै थिएन, एक वर्षमा हामीले बजारमा 4 लाख रुपियाँ उठाएर त्यो 7 लाखमा चाहिँ हामीले चाहिँ शौचालय निर्माण गरेको। अर्को तपाईँको बिल्डिङको कुरा गर्नुहुन्छ भने म आज चाहिँ यही मिडिया मार्फत सम्पूर्णलाई जानकारी गराउँछु। उपत्यका नगर विकासले त्यो जग्गा दिइसिदिएपछि फेरि निर्माणमा 50,000 सहयोग गरेको छ, हामीलाई निर्माणलाई 50,000 सहयोग गरेको छ उपत्यका नगर विकासले नै। त्यो हामीले कुनै पनि त्यस्तो चाहिँ गएर हामीले त्यसलाई चाहिँ त्यो हडपेर त्यो बनाएको चाहिँ होइन। हामी त किन भन्दाखेरि एकदम पवित्र मनले हामीले केही लिनै छैन नि, त्यहाँ त हामी त दिन हो। आज हामी 28 वर्ष भयो, हाम्रो चाहिँ 130-140 जना साथीहरू त मेम्बर भोलिन्टियर रूपमा लागिराखेछौँ। हामीले त्यो 28-29 वर्ष समय आफ्नो बिजनेसमा यसरी दिएको भए, आफ्नो घर परिवार दिएको, हामी पनि त अलिकति के, तर हामीले त एउटा पोखराको लागि एउटा चाहिँ केही गर्न सकिन्छ, पोखरालाई कहीँ एउटा चाहिँ चिनाउँ भनेर त्यो खालको कन्टिन्युस हाम्रो छ। यसमा हामी 140 जना मात्रै होइन, हाम्रो मानव सल्लाहकार विशिष्ट व्यक्तिहरू देश विदेशबाट सबैको त्यस्तै छ। किन हाम्रो त्यस्तो कुनै एउटा चाहिँ स्वार्थ हुन्थ्यो भने सायद गर्थे होला, गर्थेन। हजुरहरूकै मिडियाको कति सपोर्ट छ, हामीले सानो कार्यक्रम गऱ्यो भने एउटा व्यापक गरिदिनुहुन्थ्यो होइन। धोबी लामो 63 सालमा जग्गा किनेर त्यो एकाडेमी चन्दा उठाएर बनाएको छ, व्यक्तिगत रूपमा हामी आफैले हालेछौँ, हाम्रै सल्लाहकार मानव सदस्यहरूले हालेको छ, देश विदेशबाट नै, राज्यले 1 रुपियाँ दिएको छैन।
1: खेलले समाजलाई जोडेको छ, खेलले अन्तर समाजलाई जोडेको छ, राष्ट्रलाई जोडेको छ, र खेलले राष्ट्रलाई मात्र होइन अन्तर्राष्ट्रलाई पनि जोडेको छ भने हाम्रो सरकारहरूले यो जोड्ने प्रक्रिया र यो विकासको प्रवर्धनको कार्यलाई किन जोड्न सक्दैनन्? अलि राम्ररी, अलिअलि त कता कता जोडे जस्तो देखिन्छ, अलि राम्ररी, किनभने पोखराकै उत्पादनले राष्ट्रिय छवि मात्रै बनाएन, अन्तर्राष्ट्रिय छवि पनि बनायो, नेपाललाई प्रतिनिधित्व गर्यो, गरिरहेका छन्।
3: अब यस्तो चाहिँ खेलले पर्यटन भन्नुभयो हजुरले होइन, खेल पर्यटन र खेलकुद, अब यस्तो खालको कन्सेप्टको चाहिँ खेलकुदमा भयो कि कुनै पनि चाहिँ खेलकुद चाहिँ भनेको तपाईँको चाहिँ डेभलप हुनलाई होइन एउटा ग्रास रुट ग्रास लेभलबाट चाहिँ आउनुपर्छ। तपाईँको संघ संस्थाहरूलाई यस्तो क्लबहरूलाई जुन जुन इभेन्टमा उनीहरू छ उनीहरूलाई ग्रास लेभलको चाहिँ एउटा चाहिँ प्रोग्राम गर्नलाई चाहिँ आर्थिक सहयोग गर्ने हो कि वातावरण मिलाइदिने हो कि त्यो खालको चाहिँ बाथरूम सिर्जना हुन्छ। जस्तो खेल पर्यटन, अब जस्तो इन्टरनेसनल लेभलको आहा गोल्ड कप हामीले गर्दाखेरि तपाईँको चाहिँ हाम्रो चाहिँ देश विदेशबाट टिम आउँदा हामीले उहाँहरूलाई के दिन्छ त, एउटा प्लेन फेयर पनि दिन सकेछन्, उहाँहरू आफै प्लेन फेयर काटेर आएर तपाईँको चाहिँ यहाँ खर्च गरेर गर्नुहुन्छ। यो चाहिँ राज्यले तपाईँको चाहिँ राम्रो खालको चाहिँ एउटा चाहिँ कोअर्डिनेट गरिदिने, उहाँहरूले यो खेल पर्यटनको सम्भावना भएको ठाउँमा पोखरा फेरि तपाईँको विदेशी टिम आउनलाई उनीहरू उत्सुक छ, हामीले राम्रो राम्रो टिमहरू पनि ल्याउन सक्छौँ।
1: तर अझै
3: अझै पनि त्यो चाहिँ किन भन्दा गोल्ड कप मात्रै होइन कि कुनै पनि इभेन्ट, जस्तो यहाँ धेरै इभेन्टहरू हुँदैछ, जस्तो तपाईँको ट्याथलोन छ, अब अहिले विदेशी खेलाडी सबै आएर खेल्ने म्याराथुनै भनौँ, हजुरको पोखरा म्याराथुन होइन, टाइगर कपै भनौँ, त्यो एउटा चाहिँ अलिकति अहिले पपुलर पोखरामा हुने इभेन्टहरूमा होइन। र यसमा चाहिँ पक्कै पनि हाम्रो गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका होइन, पर्यटन बोर्डले चाहिँ यसलाई यो इभेन्ट हुनेहरूलाई तपाईँको चाहिँ उहाँहरूले सम्झेर आउनुपर्ने ठाउँमा हामी आयोजकहरू चाहिँ धेरै कसरत गरेर एकदमै त्यो घरमै पैसा चाहिँ मागेर घरमै लगेर चाहिँ बाँड्ने हो जस्तो गरेर त्यस्तो खालको व्यवहारहरू चाहिँ भइरहेको। अब तपाईँलाई आज दुःख लाग्ने कुरा छ, अहिलेसम्म तपाईँको चाहिँ यत्रो चाहिँ 25 वर्ष निरन्तर भइरहेको टुर्नामेन्टलाई अब मैले सुन्नमा आए जस्तो न पोखरा महानगरपालिकाको चाहिँ एउटा चाहिँ गोल्ड कपको बजेटमा छ, न चाहिँ तपाईँको चाहिँ प्रदेशको छ। बरु एउटा राष्ट्रिय खेलकुद परिषद चाहिँ केन्द्रीय सरकारले चाहिँ अलिकति पनि बजेट हाल्दैछ भन्ने छ, यस्तो छ। अब तपाईँको हामीले कति मागेर गर्ने पोखराको लागि एउटा चाहिँ त्यत्रो इभेन्ट हामी गर्दैछौँ, हामीले आफ्नो गुजीबाट आफ्नो समय आफ्नो रिलेटिभलाई होइन माग्दै चलाउँदै माग्दै चलाउँदैछ। 25 वर्ष भनेको त नेपालको इतिहासमा एउटा मात्रै टुर्नामेन्ट आहारा र पोखरा गोल्ड कन्टिन्युस भएदेखि त्यस्तो द्वन्द्वकालमा कोविडको बेलामा पनि नरोके,
1: तर जनस्तरबाटमा आएछ
3: त्यो त, त्यही भएर त हामी बाँचिरहेको छौँ, हामीले कमाएकै त्यही हो,
1: त्यही भएर अब समर क्याम्प पनि हुँदैछ,
3: त्यही भएर पनि हामी समर ह्याकिङ हामी गर्दैछौँ पक्कै पनि। किन भन्दाखेरि त्यो एकाडेमी हामीले चलाउनुपर्छ, हाम्रो त्यसमा ठुलो एउटा चाहिँ बाबुहरूको भविष्य छ, त्यसमा त्यो बाबुहरूको भविष्य एउटा निर्माण गर्ने हामी कन्टिन्युस लाग्छौँ।
1: हस्, आउँदो दिनहरूमा पनि स्पोर्ट्सका कुराकानीहरूलाई जोडौँला। विशेष त यो हाम्रो संस्कार तिथिमिति सँगसँगै मुस्ताङको स्याङमा आयोजना गरिएको खेलामेला र तपाईँ त्यहीँको वासी पनि र त्यहाँ मुस्ताङलाई र पोखरासँगै यो जोड्ने कार्यक्रम गरियो, एउटा पुलको रूपमा तपाईँ उपस्थित भइदिनु भयो। नयाँ कुरा हामीले थाहा पायौं पनि यही साउनको 30 गते च्यारिटी हाइकिङ हुँदैछ, महेन्द्र पुलको झण्डा पार्क अगाडिको फाल्चादेखि काउ डाँडासम्म, यसमा सबैको सहभागिता पनि होला। आकर्षक टी शर्टको व्यवस्था, त्यसै गरी ब्रेकफास्ट र लन्च सहितको कार्यक्रम रहेछ, सबैले यसमा सहभागिता जनाउने प्रयास पनि गर्नुहोला। स्टुडियोमा आइदिनु भयो, धेरै धेरै धन्यवाद।
3: आरु सर एकदम थ्याङ्क यू भेरी मच जुन यो अवसर दिनुभयो, र जुन एउटा हाम्रो स्याङ गाउँको पनि हजुरले चाहिँ एउटा चाहिँ यो अवसर दिएर हाम्रो युवा भाइहरूलाई प्रमोट गर्ने कार्यमा जुन हौसला बढाइदिनु भयो त्यसको लागि धन्यवाद दिन चाहन्छु। भने साथसाथै यो जुन अहिले एउटा ठ्याक्क संजोग एउटा यो हाइकिङको बारेमा पनि कुरा गर्ने मौका मिल्यो, म चाहिँ सम्पूर्ण यो रेडियो 93.4 अन्नपूर्ण एफएम सुनेर बस्नुभएका श्रोताहरू र प्रत्यक्ष हेरिनुभएका दर्शकहरूलाई यो हाइकिङमा हजुरहरू पनि आफ्नो प्रत्यक्ष रूपमा यसलाई चाहिँ सहभागिता हुन सक्छौ हुन सक्नुहुन्छ, किन भन्दा हामीले हाम्रो तर्फबाट संस्थागत रूपमा पनि हिँडिराखेका छौं, कतै हामी नपुगे पनि हजुर पनि यसमा चाहिँ आएर सारा क्लब पोखरामा कन्ट्याक्ट गरेर अथवा हामीसँग पनि कन्ट्याक्ट गरेर यसमा तपाईँहरू उपस्थित हुन सक्नुहुन्छ र उपस्थित भइदिनु हुन पनि म विनम्र अनुरोध गर्दै मलाई चाहिँ यो अवसर दिनुभएकोमा म चाहिँ फेरि पनि हार्दिक धन्यवाद दिँदै बिदा हुन्छु।
1: उहाँ हुनुहुन्थ्यो सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीज्यू हामीसँग कुराकानी गर्दै, र मुस्ताङको स्याङमा आयोजना गरिएको जुन जनकल्याण क्लबले आयोजना गरेको छ भलिबल प्रतियोगिता, त्यसको सन्दर्भमा मुस्ताङबाट आइरल थकाली क्लबका अध्यक्ष जोडिनुभयो, उहाँलाई पनि धेरै धेरै धन्यवाद। अरविन्दलाई पनि धन्यवाद। तपाईँका बाँकी पल सुखद रहन्, म अर्जी छुट्टिन्छु। नमस्कार।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1 हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550डीले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
4: फोन नम्बर 061-451-000
5: 061-451-002 मोबाइल नम्बर 9856084666
4: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
6: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9956-0027-29।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँग
7: सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

का साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251 98190।

0: पाक प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुरमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: क्रिस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
6: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
9: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।
11: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
12: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: বাদসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-0611।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
2: टीएनटी एक्सप्रेस। अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस, न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 01-5383-369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।
4: हेलो,
5: हजुर नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
5: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 01-4332-342-433-640।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 01-5901-6253।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर, जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर अनुसारमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615745589577। मौकाको फाइदा उठाउनुहोस्।
2: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
2: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383769। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
6: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: रेडियो अन्नपूर्णा 93.4।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0161527426537526।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: अयानि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165865536, मोबाइल 9857000536।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 9 बजेको छ।
6: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
8: 93.4
9: गुड मर्निंग पोखरा।
5: तपाईको दिन शुभ रहोस्। शनिबार बाहेक हरेक दिन बिहान 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला।

हेलो नमस्ते एण्ड गुड मर्निङ रेडियो अन्नपूर्ण तिरानब्बे थप्लो चार मेगा हर्जमा कार्यक्रम गुड मर्निङ पोखरा लिएर यहाँहरू समक्ष म कञ्चन थापा उपस्थित भइसकेको छु। प्रविधि संयोजनमा साथ दिनुभएको छ अरविन्दले भने तपाईँले पनि सुनेर साथ दिनुहुन्छ नै। जहाँ हुनुहुन्छ तपाईँ हामीसँगै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ। सँगसँगै अब अहिलेका अवस्थाहरूप्रति तपाईँ पक्कै पनि चिन्तित र चाहिँ चित्रण पनि गर्दै हुनुहुन्छ। बिहान एउटा म्यासेज आयो मलाई होइन फेसबुकमा को इनबक्समा, कस्तो अहिलेको परिवेशलाई चाहिँ होइन एउटा त्यो म्यासेजले र अहिलेको यो परिवेशले एकदम म्याच हुने खालको के हुन त्यही आह्वान पनि त्यही हो। आज दिनभर देशभरका मठ मन्दिर, शक्तिपीठ, गुम्बा, विहार, मदरसा, मस्जिद, चर्च, गुरूद्वारा, किराँत, मुन्दुका धार्मिक स्थल, जैन तथा बहाई प्रार्थना स्थल र अन्य आस्थाका केन्द्रहरूमा शान्ति, अमन चयन, भाइचारा, राष्ट्रिय एकताका लागि पूजा, आराधना, ध्यान र प्रार्थना हुँदैछ। आस्था फरक हुन सक्छ, ईश्वरलाई पुकार्ने भाषा फरक हुन सक्छ, तर हाम्रो प्रार्थनाको सार भनेको एउटै हो। देशमा शान्ति रहोस्, मनमा करुणा होस्, समाजमा भाइचारा रहोस् र नेपाल सधैं एकताबद्ध रहोस्। तपाईँ पनि आफ्नो आफ्नो ईश्वर, गुरू वा आराध्यसँग यही प्रार्थना गर्नुहोस् ल, किनकि अन्तत बाटा फरक हुन सक्छ तर शान्तिको गन्तव्य एउटै हो भनेर चाहिँ यो सन्देश आयो। निकै यो सन्देशले मलाई मन पनि छोयो। अब अहिले यही खालको होइन, यो हामी सुनसरी सिरा लगायतका देशका जुन भागहरूमा चाहिँ स्थानमा भएको पछिल्लो घटनाले हामी सबैलाई गम्भीर बन्ने चाहिँ एउटा समयको संकेत गरेको छ होइन। यस्तो घटना कुनै राजनीतिक, जाति, धार्मिक वा सामुदायिक रंग दिएर समाजलाई थप विभाजित बनाउने होइन, बरु यसबाट पाठ सिकेर शान्ति, सद्भाव र आपसी विश्वासलाई अझ मजबूत बनाउने अवसरको रूपमा चाहिँ लिनुपर्छ जस्तो लाग्छ होइन। नेपाल भनेको चाहिँ विविध भाषा, धर्म, संस्कृति, समुदायले बनेको साझा घर हो। कुनै पनि एक स्थानमा देखिएको तनावले सम्पूर्ण देशको सामाजिक सद्भावमा असर पर्न सक्छ। त्यसैले यस्ता संवेदनशील समयमा समेत हुने खालको चाहिँ एउटा अभिव्यक्तिका कुराहरू आउँछन्। जिम्मेवार व्यवहार, सत्यतामा आधारित सूचनाको आदान प्रदान अत्यन्त आवश्यक छ। सामाजिक सञ्जालमा अपुष्ट समाचार, अफवाह र उत्तेजना फैलाउने सामग्री साझा गर्नु भनेको समस्या समाधान गर्नु होइन, झन जटिल बनाउनु हो। हामी सबैले कानूनको सम्मान गरौं, सम्बन्धित निकायलाई निष्पक्ष छानबिन र आवश्यक कार्यवाहीको लागि सहयोग गरौं। दोषी जोसुकै भए पनि कानूनको दायरामा आउनुपर्छ, तर निर्दोष व्यक्ति कुनै समुदाय वा सम्पूर्ण क्षेत्रलाई दोषी देखाउने प्रविधिबाट चाहिँ टाढा रहनुपर्छ। आज अरूको आँगनमा देखिएको आगो भोलि आफ्नै घरसम्म आइपुग्न सक्छ भन्ने हेक्का सबैले राख्नुपर्छ। त्यसैले घृणा होइन संवाद रोजौं, प्रतिशोध होइन न्यायको पक्षमा उभियौं, विभाजन होइन राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बलियो बनाऊ। हाम्रो देश साझा फूलबारी हो, यसको सुगन्ध जोगाउने जिम्मेवारी सरकार, राजनैतिक दल, सुरक्षा निकाय, नागरिक समाज, संचार माध्यम र हरेक नेपालीको सम्मान रूपमा चाहिँ रहेको छैन। शान्त, सुरक्षित र एकताबद्ध नेपाल निर्माण गर्ने दायित्व हामी सबैको साझा काम हो जस्तो लाग्छ, कर्तव्य हो जस्तो लाग्छ। त्यसकारण यो घटनालाई विवादको विषय होइन, चेतनाको पाठ बनाऊ। सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकताको पक्षमा दृढ भएर चाहिँ उभियौ। नेपाल सबैको साझा घर हो, यसलाई चाहिँ मिलेर जोगाउनु पर्ने आवश्यकता देखिन्छ होइन। यो अहिले चाहिँ जुन खालको घटनाहरू भएको छ, धर्म, जात, समुदायमाथि भन्दा पनि माथि चाहिँ के हुन्छ भने राजनीतिकहरू भयो होइन, धर्म, जात वा समुदायभन्दा माथि मानवता हुन्छ भन्ने कुरा चाहिँ हामी नबिर्सौं। एउटा सानो विवादले ठूलो रूप लिन सक्छ भन्ने पाठ यो घटनाले पनि सिकाएको छ होइन। त्यसैले संयम हुनुपर्छ, संवाद र आपसी विश्वास नै स्थायी समाधानको आधार हो। अफवाह होइन, अधिकार सूचनामाको मात्रै विश्वास गर्नुपर्ने हुन्छ। र अर्को एउटा कुरा चाहिँ के बुझ्न छ भने, यो जुन घटनाले चाहिँ के सन्देश पनि दिएको छ भने, सुनसरी घटनालाई कसैले पनि राजनीतिक रंग चाहिँ नदिऊ। आज कसैको जुन आँगनमा
देखिएको आगो छ होइन हाम्रो या चाहिँ आफ्नो घरको धुरीसम्म पुग्न सक्छ भन्ने यथार्थ त हामी सबैले चाहिँ जेएनजी आन्दोलनमा चाहिँ देखिसकेका छौँ, बुझिसकेका छौँ, भोगिसकेका छौँ नि त होइन। अब यस्तो संवेदनशील समयमा सबै राजनीतिक दल, सम्बन्धित निकाय र आम नागरिकको संयमता, जिम्मेवारी र विवेकका साथ अगाडि बढ्नु आवश्यक देख्छ होइन। अब यो हाम्रो देश भनेको साझा फूलबारी हो, विभिन्न जात धर्म भाषा संस्कृतिका फूलहरू सँगै फुलेका छन्। त्यसैले एक अर्काको आस्था संस्कृति पहिचानलाई मनदेखि सम्मान गरौं, धार्मिक सहिष्णुता सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्नु आजको सबैभन्दा ठूलो आवश्यकता देखिएको छ होइन। त्यसकारण चाहिँ अब अहिले यो सप्तरीका राजविराज र बोधेवर साइनमा चाहिँ अनिश्चितकालीन कर्फ्यू पनि लागू भएको छ होइन। सप्तरीको राजविराज क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यूको आदेश गरेको छ। बिहिबार राति 10 बजेदेखि बोधेवर साइन क्षेत्रमा कर्फ्यू जारी गरेको प्रशासनले सूचना दिएको छ होइन। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार चाहिँ शुक्रबार बिहान 8 बजेदेखि अर्को आदेश नआएसम्म राजविराज क्षेत्रमा चाहिँ कर्फ्यू लागू गरेको छ। अब यो खालको अवस्था चाहिँ सृजना भएको छ, यो एउटा चिन्तितको विषय छ, चिन्ताको विषय छ, चित्रण गर्ने विषय रहेको छ। यसकारण चाहिँ अब यसलाई चाहिँ सबैजनाले चाहिँ संयमता भएर चाहिँ एउटा चाहिँ हुन्छ नि यो अवस्थालाई चाहिँ सबैले बुझिदिनुपर्ने, सबै जात धर्म संस्कृति भाषा होइन हामी सबै एक हौ भन्ने खालको सन्देश अब दिनुपर्छ। हामीले हिजो बुटवलमा एउटा सद्भाव र्याली पनि देख्यौं जसमा चाहिँ मुसलमान र हिन्दू मिलेर एउटा सद्भावको र्याली पनि आयोजना गरेका थिए। यो यसरी चाहिँ बुझ्नुपर्छ हामी सम्पूर्ण नेपालीहरूले होइन, हामी सम्पूर्ण विभिन्न धर्म जातसँग सम्बन्धित छौ होइन, हामी सबै एक हौ, हामीले पुकार गर्ने भाषा फरक छ, हामीले बोल्ने शब्दहरू फरक होला, तर अन्तन्त एउटा चाहिँ गन्तव्यमा पुग्ने या चाहिँ होइन हामीले चाहिँ बोल्ने एउटा चाहिँ भाषा फरक भए पनि हामीले भन्ने चाहिँ भाव चाहिँ एउटै रहेको छ। यस कारण चाहिँ संयमता रहनका लागि सम्पूर्णलाई आग्रह गर्न चाहन्छु। रेडियो अन्नपूर्ण 93.4 MHz तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा साङ्गीतिक कोशीली

0: एक्सेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायन्सेस, बेजरको बानी लाग्छ।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरु
0: बानी लाग्छ। बेजर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्।

0: of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, Bachelor Program, 4 years Program of Bachelor in Business Administration, BBA, 4 years of IT Program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years Program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: क्रिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
2: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? क्रिस्टल हस्पिटलमा खुलेको क्रिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। क्रिस्टल आईवीएफ केन्द्र, क्रिस्टल हस्पिटल, तेस्रो तला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9084-46-525।
0: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-98190।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालुक हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर।

0: कुनै फैकल्टीबाट बैचलर्स गर्नु भएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साढे छ देखि आठ सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि डेढ वर्ष अर्थात तीन सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र बैचलर्स पछि कम्तीमा दुई वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरो पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-2729।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028 59321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
7: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू:
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
10: न्यूरो सर्जरी सेवा,
11: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
11: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, इसिजी, इइजी, पिटिए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
10: फोन 061-572-648-572-849।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

ओके तपाईको लागि मिठो गीत राख्यौं हामीले कार्यक्रम सुन्दै हुनुहुन्छ रेडियो अनुपुन 93.4 मेगाहर्जमा गुड मर्निंग पोखरा यहाँहरूको दिनको शुरूआत हामीले सधैं भन्ने गर्छौं सत्कर्म सकारात्मक भाव र सकारात्मक तरिकाबाट रहन सकोस् शुरू हुन सकोस् भन्ने हाम्रो चाहिँ कामना र चाहना सँगसँगै जीवन सुन्दर बनाउनका लागि सोचहरू सुन्दर हुनुपर्छ तपाईले हेर्ने वरिपरिको दृश्य मात्र होइन तपाईले सोच्ने कुराहरूको पनि सकारात्मक रहनुपर्छ यसकारण चाहिँ तपाईका सोचहरू सुन्दर हुन सके तपाईले हेर्ने वातावरणहरू सुन्दर हुन सके तपाईले सोच्ने होइन कुराहरू चाहिँ सुन्दर हुन सके जीवन उसै त सुन्दर भइदिन्छ र सँगसँगै तपाई स्वस्थको कुराहरू पनि आउँछ स्वस्थ जीवनशैली स्वस्थ शरीर शान्त मन सुखी जीवनको आधार भनेको सकारात्मक सोचहरू हो होइन अब स्वस्थ नै मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो तर हामी हाम्रा स्वास्थ्य भन्दा धेरै महत्वाकांक्षी भएका छौ कि हामीलाई अगाडि बढ्नु छ हाम्रा लक्ष्यहरूमा पुग्नु छ पक्कै पनि तर हामीले हामीलाई बिर्सिरहेका छौ हामीलाई हामीले चाहिँ हाम्रा स्वास्थ्यहरूलाई बिर्सिरहेका छौ आफ्ना समयहरूलाई बिर्सिरहेका छौ आफ्ना आफन्तहरूलाई बिर्सिरहेका छौ होइन आफ्ना मनहरूलाई बिर्सिरहेका छौ आफ्ना इच्छाहरूलाई बिर्सिरहेका छौ अब त्यसकारण चाहिँ स्वस्थ मानिसको सबैभन्दा ठूलो सम्पत्ति धन हो भनेर चाहिँ सधैँ बढी यो कुरा चाहिँ बुझिरहनु पर्यो धन पद वा प्रतिष्ठा भन्दा पनि स्वस्थ शरीर र सकारात्मक मन हुनु जीवनको वास्तविक सफलता रहेको छ कि अब स्वस्थ जीवनशैली भनेको कुनै एक दिनको प्रयासले हुने त होइन यो दैनिक बानी अनुशासन र सही सोचको एउटा निरन्तर अभ्यास हो स्वस्थ रहनका लागि सन्तुलित एउटा छैन पोषणयुक्त भोजन गर्नु आवश्यक छ हरियो सागसब्जी फलफूल दाल अन्न होइन यावत कुराहरू चाहिँ हुन्छ नि पर्याप्त चीजहरू चाहिँ पोषण प्रदान गर्ने खानेकुराहरू चाहिँ खानु पर्यो अनि खान नहुने चीजहरूबाट टाढा रहनु पर्यो नियमित शारीरिक व्यायामको स्वस्थ जीवनको अर्को एउटा महत्वपूर्ण आधार हो दिनमा कम्तीमा 30 मिनट हिँड्ने चाहिँ दौडिने योग गर्ने बानी चाहिँ बसाल्नु पर्ने हुन्छ पर्याप्त निन्द्रा पनि निकै आवश्यक छ दैनिक 7-8 घण्टा गुणस्तरीय निन्द्राले शरीरलाई आराम मस्तिष्कलाई ताजगी र काम गर्ने चाहिँ एउटा हुन्छ नि ऊर्जा प्रदान गर्छ तनाव व्यवस्थापन गर्न चाहिँ ध्यान योगका कुराहरू चाहिँ आउँछ होइन र चाहिँ अब स्वस्थ जीवनशैली अप्नाउनु भनेको केवल रोगबाट बस्नु मात्र होइन अलि हुन्छ नि एउटा चाहिँ कस्तो हुन्छ भने यो आत्मविश्वास पनि जोगाउनु हो कि आफूले आफूलाई ऊर्जा दिनु हो खुसी दिनु हो होइन दीर्घायु जीवन प्राप्त गर्नुभयो गर्नु पनि हो साना साना सकारात्मक बानीको शुरूआत गर्नुहोला स्वस्थ जीवनशैली नै सुखी र सफल एउटा चाहिँ समृद्धि जीवनको एउटा आधार पनि हो होइन त्यसकारण चाहिँ हामीले खाएका खानेकुराहरू हामीले सोचेका कुराहरू चाहिँ हाम्रा स्वास्थ्यमा हाम्रा शरीरमा चाहिँ असर परिराखेका हुन्छ त्यसकारण चाहिँ अब स्वस्थ जीवनको पहिलो आधार सन्तुलित विहार आफ्ना जीवन शैली होइन परिवर्तित जीवनशैलीको कुराहरू चाहिँ आउँछ र अब अर्को एउटा चाहिँ के छ भने हामी स्वस्थ रहन सक्यौँ भने परिवार पनि स्वस्थ रहन्छ परिवार स्वस्थ रह्यो भने समाज स्वस्थ रहन्छ होइन यसकारण चाहिँ स्वस्थ जीवनशैली अप्नाउनका लागि तपाईँहरूलाई चाहिँ आग्रह पनि छ गर्छौँ होइन अब आज शुक्रबारको दिन कतिजनालाई चाहिँ कति ठाउँमा चाहिँ जाने होइन या चाहिँ भेटघाट गर्ने या चाहिँ आजको दिन आफ्नो लागि व्यतीत गर्छु भन्ने या परिवारको लागि व्यतीत गर्छु भन्ने पनि होला अब तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने अहिलेका अवस्थामा लामो दूरीका यात्राहरू चाहिँ नगर्नुहोला अब तराई क्षेत्रका या चाहिँ अरू क्षेत्रका कुराहरू चाहिँ अहिले देखिरहनु भएको छ एउटा चाहिँ हेरिरहनु भएको छ सँगसँगै यो बर्सातको समयमा कतिपय ठाउँमा बाटाहरू चाहिँ अवरुद्ध छन् कतिपय ठाउँमा चाहिँ होइन मान्छेहरू गइसकेपछि फस्ने या चाहिँ पहिरो जाने ती सम्भावनाहरू पनि छन् यसकारण चाहिँ लामो दूरीका यात्राहरू नगर्नुहोस् होइन अब र सँगसँगै स्वास्थ्यलाई मध्यनजर गरेर तपाईँले चाहिँ दिनहरू चाहिँ व्यतीत गर्नुहोला किनभने अब स्वस्थ जीवन नै तपाईँको एउटा चाहिँ हामीले भनिरहन्छौँ एउटा जीवनको सबभन्दा ठूलो उपलब्धि हो यसकारण चाहिँ स्वस्थ रहनको लागि आग्रह गर्छु र सँगसँगै अब आज चाहिँ धेरै ठाउँमा पानी पर्ने सम्भावनाहरू पनि छन् होइन ती ठाउँहरूमा होइन जस्तै अघि पनि भनिसके
यो देशको मनसुनी वायुको प्रभाव रहेको कारणले गर्दाखेरि चाहिँ मनसुनको न्यून चापी रेखा सरदर स्थलको आसपासमा रहेको छ, त्यसकारण चाहिँ विभिन्न ठाउँमा वर्षा हुन सक्ने सम्भावना रहेको, जसले अब कोशी बागमती गण्डकी कडाली सुदूरपश्चिमका भूभागमा लुम्बिनी प्रदेशको पहाड़ी भूभागमा होइन बादलहरू चाहिँ लागेको छ, अब कति र चाहिँ मध्य प्रदेश लुम्बिनी प्रदेश तराई भूभागमा आंशिक बादल लागेको छ। सँगसँगै कोशी बागमती कर्णाली सुदूरपश्चिम भूभागमा चाहिँ एक ठाउँमा एक दुई ठाउँमा चाहिँ हल्का गण्डकी प्रदेशको पनि होइन पहाड़ी भूभागमा पानीहरू चाहिँ अर्थात वर्षा भइराखेको छ। यसकारण चाहिँ अब कति कुनै पनि ठाउँमा चाहिँ चट्याङसहित वर्षा हुने सम्भावनाहरू पनि रहेको छ, होइन कुनै ठाउँमा चाहिँ भारी वर्षा हुने सम्भावनाहरू रहेको छ। त्यसकारण चाहिँ तपाईँ अब यो समयमा खोलाको छेउछाउमा बस्नुहुन्छ या भिरालो जमिनतिर या चाहिँ होइन कुनै त्यस्तो अलिकति आफूलाई चाहिँ यस्तो हुन सक्ला कि भन्ने खालको त्यो मनमा त्यो विचार आएको छ भने केही समयका लागि स्थानान्तरण तपाईँ गर्न सक्नुहुन्छ, सुरक्षित बसोबासमा तपाईँ गर्न राख्न सक्नुहुन्छ। अनि हामी कति मुडी छौँ भने होइन अब पानीहरू चाहिँ अहिले हुन त अब यो पानी परिसकेपछि बाढी आउनका लागि खोलै चाहिन्छ भन्ने छैन, सड़कमा काठमाडौँका सड़कहरूमा पोखराका सड़कहरूमा शहरका विभिन्न सड़कहरूमा चाहिँ त्यो खोलामा भन्दा ठूला बाढीहरू चाहिँ आइरहेका हुन्छ कि, अनि हाम्रा भेहिकलहरू चाहिँ बगाइराखेका हुन्छ। अब कुनै ठाउँमा चाहिँ हामीले हाम्रो ज्यानको सुरक्षा गर्नु आवश्यक छ, कुनै ठाउँमा हामी एकदम हुन्छ नि मैले चाहिँ यो तर्न सक्छु यो खोलालाई म पार गर्न सक्छु भनेर चाहिँ खोला तर्ने या चाहिँ आफ्नो भेहिकल लिएर चाहिँ खोला तार्ने त्यो कुराहरू चाहिँ देखिएको छ। यसलाई चाहिँ तपाईँले चाहिँ नजरअन्दाज गर्नु हुँदैन भनिन्छ नि, नपत्याउने खोलाले बगाउँछ भनेर, कहिलेकाहीँ सोच्दै नसोचेका कुराहरूले चाहिँ ठूलो दुर्घटनाहरू चाहिँ निम्त्याउन सक्छ, तसर्थ सतर्क रहनुहोला। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा। अहिलेको लागि अर्को एउटा साङ्गीतिक कोशीले

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: IME Life Insurance Company Limited, भविष्य सुनिश्चित कर रही, Insuring Future.
1: होम केयर सेवा
2: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
1: सुत्केरी नवजात शिशु को हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98560997।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपाल एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061454699, 452715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथीओ, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-0536।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4
3: ओके रेडियो अनपूर्ण 94.4 मेगाहर्ज तपाईँ सुनिरहनु भएको छ कार्यक्रम गुड मर्निङ पोखरा. हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं. फेरि पनि भन्न चाहन्छु, स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस्, होइन, आफूलाई माया गर्नुहोस्, होइन, आफूलाई माया गर्न सक्नुभयो भने तपाईँले होइन अरूलाई चाहिँ माया गर्न सक्नुहुन्छ. त्यसकारण अब त्यो हुनका लागि यहाँले गर्नुपर्ने काम, यहाँले गर्नुभएका काम, यहाँले सोच्नुपर्ने कुरा, यहाँले सोच्नुभएका कुराहरू चाहिँ होइन सबै कुराहरूलाई चाहिँ अलिकति परिवर्तन, नकारात्मक कुराहरू छन् भने सकारात्मक भावतिर ल्याउने, होइन, आफूलाई चाहिँ एउटा भनौँ न, हुन त समस्याहरू चाहिँ सधैँभर जीवनमा रहिरहन्छ, समस्या स्थायी हुँदैन, होइन, समस्या भइसकेपछि समाधानहरू पनि हुन्छ. कहिलेकाहीँ समाधानको खोजी गर्दाखेरि हामीले चुनौती भेट्छौं, चुनौती सँगसँगै अवसरहरू पनि भेटिरहेका हुन्छौं. मात्रै हरेक कुरामा सकारात्मक देख्न सक्नु पर्यो, सकारात्मक सोच्नु पर्यो. कार्यक्रमको अन्त्यतिर आइसकेका छौं. सुनेर साथ दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. प्रविधि संयोजनमा साथ दिनुहुने भाइ अर्विनलाई पनि विशेष आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म कञ्चन बिदा माग्छु. नमस्ते.
4: 93.4
5: हेलो
6: हजुर, नमस्कार.
5: हेलो
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न. खै को बोलेको हो? मैले केही भरे पाइन.
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो. भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर्न, मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन.
6: ओ, यही कुरा भन्नलाई फोन गरेको काका. अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ. कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ. त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको.
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका, हुन्छ. कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ.
5: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्.
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज. म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु.
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ. फोन 061 433 342 433 640.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11। आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
1: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
3: यति बेला पूर्वाह्नको 10 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: Sanjeevani Hospital, Nepal Ganjra, Dangpachi, aba tapai hamro sahar Pokhrama. 24 ghanta anubhavi doctor haru dwara visheshagya sewa sahit. Samparka Sanjeevani Hospital, Pokhra Pradi, Battery Marga, Hospital Chowk, Pokhra 12, Kaski. Phone 061-578-161-568-162.
2: Ke tapai kaksha 12 utirna bhaisaknu bhayo? वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो
2: हजुर नमस्कार
1: हेलो
2: नमस्कार काका सुन्नु भएन
1: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
2: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
1: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
2: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर

0: बताउनुस् भन्नलाई फोन गरेको।
1: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
0: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
1: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
0: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
1: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433342443640।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
5: हार जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहार का लागी समेत प्रयोग कर सकिने कंचनजंगा अगरबत्ती नेपाल को पहिलो ISO सर्टिफाइड अगरबत्ती कंपनी
1: कंचनजंगा अगरबत्ती पवित्र सुवास। आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्। जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856586536, मोबाइल 9856600536।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Finke, Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
3: फोन नम्बर 061-451-000
4: मोबाइल नम्बर 9856084666
3: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
5: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
6: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
5: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
6: हो त?
5: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9984-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115-9251-9190-190।
7: नाचेर कति छ्याबा डिजाइन बे मारेको न किन नि खनि तोला खनाई बेवा ना सर्वे रूपा कोट ज्योति सुनचाजी दुकान महेन्द्र फुलादी तोला
8: ए नई चाबा मार दुकान पो मोना नई पेशोलाई नी चारबा चूरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाई तो होनी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई बिसेनारी बेल्ले छाबा पोपिम ओछे
7: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
8: जगह मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्ने यामो
8: तोय निल ती दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।

0: रेडियो अन्नपूर्ण 93.4।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
2: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
2: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
3: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
2: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको

0: चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
1: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
3: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान
4: भूमि वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ
3: जल जमिन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर
4: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ
3: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर
4: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर
3: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ
4: अन्तर्राष्ट्रिय श्रम संगठन आइलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर
3: नेपाल आदिवासी जनजाति महासंघ
5: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
6: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
5: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0027-29
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-2530

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-74-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ओयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: ए साथियो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसी मा
1: म पनि बीबीए एनटीएचएमसी मा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेंस पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसी मा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनेंस अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ अब ढिलो नगर्नुहोस् तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस् तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ न धेरै जान्न पर्ने झन्झट न बजारको उतार चढावको डर यस आईपी मा थोरै लगानी बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्
5: हरे

0: फोन पॉइंट संग सदै रिवॉर्डेड
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 औं शताब्दीको आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT Express न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 0615383969 TNT Express द पिपुल नेटवर्क
3: के तपाई कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
4: के तपाई आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
4: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773563582844 वेबसाइट www.lagrandi.edu.np
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपिडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 0615902175929
6: स्वस्थ आँखा स्वच्छ दृष्टि
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्

0: Sare Toki Nagari Pokrama Metro City Hospital Prali Sirjanasok Pokrali Bivina Kisimka Bisasagya Chigitsak Sevarko Upachar Lyaeko Jankari Garaudachhau
1: Hamra Sevaharu
0: Heart Jodne Nasa Tatha Merudanda Rog
1: General Surgery Sabai Prakarka Operation Seva
0: Mirgaula Tatha Mutra Rog Uro Surgery
1: Pet Chhati Mutu Thairak Tatha Madhumeha Rog
0: Neuro Surgery Seva
1: Bal Rog
0: Nak Kan Tatha Ghati Rog
1: Manasik Tatha Snayu Rog
0: Prasuti Tatha स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इको कार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी EEG, PTA,
1: Physiotherapy, Uroflowmetry,
0: Chemotherapy,
1: Surachit Garbhavatan Seva,
0: Whole Body Checkup Health Package,
1: Metro City Hospital Prali, Pokhara 8, Srijanachok, Kaski,
0: Phone 061-572-648-572-849.
2: Home Care Seva, Home Care Seva.
3: Hello Home Care, Doctor Nurse, Caregiver ko Seva, Ayo Ghar Ghar.
2: Ke Hazur ko Ghar ma, Vridha Ama Buba, Baje Baje, Dirghakalin Rog, Bimari Wa, Apangata Bhayeka Pariwar ka Sadasyalai, Vishesh Hercha Chahincha, Ra Aafno Pesha, Byabasthay Ra Badhyatale, Pariwarjan Lai, Paryapta Vishesh Hercha Ra, Samay Dina Milireko Chaina.
3: Hamra, Daksha Ebam Anubhavi Nurse, Caregiver Ra, Doctor Harule, Gharai Ma Pradan Garne, Vividh Swasthya Seva Le, Seva Grahi Ra, Pariwarjan Lai, Shanti Ra, Nishchintata Pradan Gardacha.
2: Hamra Seva वृद्ध बुबा आमाको नर्सिंग हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयरगिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856099277
4: Stop it!

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
6: 93.4 वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 553834।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससीसीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 06145100 06145100 2
1: मोबाइल नम्बर 9856084666।
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229793।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
6: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061433385 98568385।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त।

0: गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको विनाशी शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नु का साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटिनी पारी, एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: फोन पॉइंट संग सधै रिवार्डेड
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा।
1: काठमाडौं वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 2 66 र 553 834।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
1: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
1: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 834

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित करते इंश्योरिंग फ्यूचर
1: स्वस्थ बनाऊ
2: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
2: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
4: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
2: वेबसाइट www.pokharamarathon.org
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
5: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
5: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061573163582444 वेबसाइट www.lagrandi.edu.np
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: क्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौं। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।

0: रेडियो अन्नपूर्ण 93.4
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025030।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
5: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-71।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: सुवर्ण अवसर
0: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: होम केयर सेवा, होम केयर सेवा।
7: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
7: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
7: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
7: उपकरण बहाल सेवा।
5: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, चिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-2।

0: दाई 36 छुट्टी भइसक्यो, अब त भाउजूलाई भन्दिनँ यार, प्लिज यार। के तपाईँको छैन दाई? के भन्छ यो
1: हिम्मत भनेको दाई, हिम्मत
0: भाउजू भाउजू

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53834।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: TNT Express अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। TNT एक्सप्रेस, द पिपुल नेटवर्क।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
0: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू
1: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
2: फोन 061-590-162-590-163।
4: फिस्टुल आइबेब केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टुल हस्पिटलमा खुलेको फिस्टुल आइबेब केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टुल आयुर्वेद केन्द्र, फिस्टुल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98084-46525।

0: पर्यटक की नगरी पोखरा में मेट्रो सिटी हॉस्पिटल प्राली सृजनाचोक पोखरा विभिन्न किसिम का विशेषज्ञ चिकित्सक सेवा को उपचार लिया जानकारी कराद
1: हमारा सेवा
0: हार्ट जोड़ने नशा तथा मेरुदंड रोग
1: जनरल सर्जरी सब प्रकार का ऑपरेशन सेवा
0: मृगौला तथा मूत्र रोग यूरो सर्जरी
1: पेट छाती मुटु थायराइड तथा मधुमेह रोग
0: न्यूरो सर्जरी सेवा
1: बाल रोग
0: नाक कान तथा घाटी रोग
1: मानसिक तथा स्नायु रोग
0: प्रसूति तथा स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दाँत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाटी रोग को अपरेशन
1: 24 घंटा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इको कार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
1: फिजियोथेरापी युरोफ्लोमेट्री
0: केमोथेरापी
1: सुरक्षित गर्भपतन सेवा
0: होल बडी चेकअप हेल्थ प्याकेज
1: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
0: फोन 061-572-648 572-849
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

0: গুগল নো বাৎসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হেল্পলাইন 01-597-06-11
1: ओहो नासर बे कति छाब डिजाइन बे मारे गना किनानी खनी तोला
2: खनाई दिवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलाडी तोला
1: ए नई साबा मारे दुकान पो मोना नई पेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनाई तो होनी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छाब पोपिम ओछे
2: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
1: जगह मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
2: समुदाय रबा ताक रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
1: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
2: छतैरा त तान नि भिम्द
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।
7: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
8: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
7: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
8: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
7: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98-560-027-29।
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331 97-614-11-905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: One, two, three, four, five, hey!

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँको लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।
1: मम्मी, गर्मी भयो के? चिसो पिउन, पिउनलाई चिसो उठाउ हले।
2: हले? गर्मीमा नयाँ ट्विस्ट,
1: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
2: चिसो हले।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
7: होम केयर सेवा, होम केयर सेवा।
8: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
7: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
7: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
7: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
7: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-89-77।
9: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं।
8: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
7: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
8: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
7: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
10: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
11: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
12: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
11: वेबसाइट www.pokharamarathon.org।
12: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 3 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: फेस्टल आइबेर केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आइबेर केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251, 98190।

0: कोलगेट मैक्स फ्रेश मिंत्रा भगाओ ताजगी जगाओ।
1: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा

0: गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
2: संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया, को छ र माया नलाको चोखो, को छ र मायाले नरोको, डाँडै चढे पनि गहिरे झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेजो उनैको हेर यो छाती फोक्रो फोक्रो खुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेजो उनैको हेर यो

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850607729।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
3: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: कति छ्याब डिजाइन बे मारेगा खिनानी खनी तोला
1: खनै बिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र फुलादी तोला
0: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा पोपिम ओछे
1: हजुर किने झोको लाइनी छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
0: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061580815 9855358 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा त तान निभिन्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 9856033405 9856033405 प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
4: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
4: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
3: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
5: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061588716
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
3: वेबसाइट www.pokhramarathon.org
4: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई
7: शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पाइल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेशन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ,
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokharamarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: त्यो विदेशबाट आउँदाखेरि पाउँछ अरे नि एयरपोर्टमा महँगो रक्सी के ड्युटी फ्री हो, त्यो रक्सी ल्याइदिनुहोस् मलाई।
5: ड्युटी फ्री होइन हो, त्यो ड्युटी फ्री हो।
4: ए हो ड्युटी फ्री फ्री ल्याइदिएछस् नि। ए रोक त, के भयो?
5: हाम्रो याङ्गी कहाँ छ? याङ्गी
4: तँलाई किन चाहियो? याङ्गी छोड्दे
5: अनि किन चाहिने? यत्रो वर्ष पछि आएको आफ्नो मान्छेलाई हेर्न मन लाग्दैन? कहाँ छ याङ्गी?
4: त्यो त अहिले भट्टी खोलेर बसिरहेछ।
5: भट्टी खोलेर बसेछ? भट्टी पहिला हिँड्ने स्टार्ट गर्छ त।

0: Bye bye. घर जान छोडेर बामाको आशीर्वाद लिन छोडेर यी लोग्नी स्वास्नीको के चटक हेर्दैछस्?
1: लोग्नी स्वास्नी
0: हो, यिनीहरू लोग्नी स्वास्नी हो, यो भट्टी पनि यिनीहरूकै हो। अरे घर जानु परेन
1: मा आइदे।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
3: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
6: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण MRI होइन, 3D टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक 3D टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटो MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3D MRI नै गराऊ, समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3D MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-607-29।
0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
7: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन
6: प्रेरित गरौं।
7: स्वस्थ जीवन शैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: आजको बदलिदो जीवन शैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवन शैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
5: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
6: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
7: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
6: वेबसाइट www.pokharamarathon.org।
7: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की, फोन 061-578-161-578-162।
9: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
10: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
3: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं,
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 0615887016।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764119905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति ढेर होला भनेको जम्मा यति
1: यसरी कहिले बन्ने आउन लखपति कहिले करोडपति
2: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटल को समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटल को वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नु होला
3: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
4: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
3: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
4: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
3: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
5: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ
3: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
4: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
3: वेबसाइट www.pokharamarathon.org
4: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा
6: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
7: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
6: नेपाल आदिवासी जनजाति महासंघ
8: होम केयर सेवा होम केयर सेवा
3: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
8: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
8: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
8: सुत्केरी नवजात शिशुको हेरचाह
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह
8: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
3: डाक्टर ल्याब सेवा
8: औषधि डेलिभरी सेवा
3: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 98569927

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98229993

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: 93.4 अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फुल सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक अमित आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कास्कीमा सर्वपक्षीय बैठकले गर्यो चारबुद्धि निर्णय। सामाजिक र धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता। गण्डकीमा प्रदेश प्रमुखले फर्काएको गाँजा विधेयक प्रदेश सभाले फेरि गर्यो हुबहु पारित। अब पुनः प्रमाणीकरणको लागि पठाइने। शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकारवालाको जोड। संविधान प्रदत्त अधिकार अझै पूर्ण कार्यान्वयन नभएको निष्कर्ष। पोखराको प्रदेश संग्रहालयमा गत आर्थिक वर्षमा आगन्तुक घटे, यो आर्थिक वर्षमा शुल्क वृद्धि। समुद्री जलमार्गमा रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा। केशम आक्रमणपछि अमेरिकालाई इरानको चेतावनी। र शेखर थापाले 11 एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्ने सीसीआरसी एसआरसी प्लस टू अन्तर कलेज छात्र बास्केटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश। अब समाचार विस्तारमा सुन्नुहोस्। कास्की जिल्लाका राजनैतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवा र नागरिक समाजले जिल्लामा कुनै पनि प्रकारको साम्प्रदायिक र धार्मिक द्वन्द्व हुन नदिने सामूहिक प्रतिबद्धता जनाएका छन्। देशका विभिन्न भागमा देखिएको साम्प्रदायिक तनावको असर कास्कीमा पर्न नदिन र सामाजिक सद्भाव मजबूत बनाउन जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले चार बुधे निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरूङको अध्यक्षतामा बसेको बैठकले सामाजिक सद्भाव बिथोल्ने खालका कुनै पनि गतिविधिमा संलग्न नहुने र त्यस्ता कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको हो। बैठकले विगत केही दिनदेखि देशको तराई मध्य क्षेत्रमा उत्पन्न धार्मिक एवं साम्प्रदायिक द्वन्द्वले कास्कीमा प्रतिकूल प्रभाव पार्न सक्ने विषयमा गम्भीर छलफल गरेको छ। यस जिल्लाको धार्मिक, जातीय एवं साम्प्रदायिक सद्भाव मजबूत बनाउन सबै पक्षले आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने निर्णय भएको छ। बैठकपछि जारी निर्णयमा भनिएको छ, ऐतिहासिक कालदेखि नेपाली समाजमा कायम रहेको एकता र सद्भावलाई भड्काउन खोज्ने अवांछित गतिविधिमा कुनै पनि पक्ष सहभागी नहुने र त्यस्ता क्रियाकलापमा संलग्नलाई स्थानीय प्रशासनले कार्यवाही गर्ने सहमति भएको छ। बैठकले सार्वजनिक स्थलमा गरिने कार्यक्रमको लागि नयाँ नियम समेत तय गरेको छ। अबदेखि सार्वजनिक स्थानमा कुनै पनि कार्यक्रम गर्नुअघि अनिवार्य रूपमा स्थानीय प्रशासनको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्थालाई कडाईका साथ पालना गरिने भएको छ। यसका साथै विभिन्न धार्मिक अगुवा र धर्मगुरूहरूले आफ्नो धर्म र संस्कृति अनुसार आयोजना गरिने कार्यक्रमहरूमा धार्मिक सहिष्णुता कायम राख्ने विषयमा प्रवचन दिने कार्यको थालनी गर्ने निर्णय पनि भएको छ। धार्मिक कार्यक्रमहरूमा आपसी सद्भाव र सहिष्णुताको कुरालाई प्राथमिकतामा दिइनेछ निर्णयमा उल्लेख छ। जिल्ला प्रशासन कार्यालय कास्कीले बैठकका निर्णयहरू कार्यान्वयनको लागि गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा समेत पठाइएको छ। सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले बैठकका निर्णयहरू जानकारी गराउँदै सबै पक्षलाई संयमित रहन र सद्भाव कायम राख्न अनुरोध गर्नुभएको छ। बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले जिल्लाको सुरक्षा अवस्था चुस्त राखिने र सद्भाव बिथोल्न खोज्ने जो कोहीलाई तत्काल नियन्त्रणमा लिइने बताएका छन्। बैठकमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थिति रहेको थियो। सहभागी उनीहरूमा सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बराल, सहायक प्रमुख जिल्लाधिकारी थमनसिंह गौतम, कृष्ण दलगण फुलबारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडा सैनी, कास्कीका प्रहरी परीक्षक नवीन कार्की र सशस्त्र प्रहरी परीक्षक वसन्त बहादुर सिंह रहनु भएको थियो। यस्तै राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका उप अनुसन्धान निर्देशक मोहन बहादुर कुंवर, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विक्रम कर्माचार्य, मुस्लिम समाजका सचिव आशिक इत्ताहादी, एनसेकका गणेश भण्डारी, मुस्लिम समाजका सदस्यहरू सराफत मियाँ, अजमुद्दीन मियाँ र अब्दुल रहीम र सहभागी हुनुहुन्थ्यो। धार्मिक गुरू हुसेन अली, मानवाधिकार कर्मी खगराज आचार्य, शिक्षा अधिकृत खेमलाल सुवेदी, रासोपाका पोखरा नगर सभापति यदुनाथ अधिकारी, रेडक्रस कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्का, इम्तियाज वास्ती, नेकपा एमालेका झपट राणावार, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेल, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी पनि बैठकमा सहभागी हुनुहुन्थ्यो। त्यसै गरी रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, माछापुछ्रेका अध्यक्ष बीन बहादुर गुरूङ, नेपाली कंग्रेस कास्कीका सभापति किशोर दत्त बराल, राष्ट्रिय धर्मसभाका मसेना तिमसेना पथमरका धुपन्थी, राष्ट्रिय धर्मसभा नेपालका सचिव शिवप्रसाद गौली, विश्व हिन्दू
महासंघका सभापति ठाकुर बराल लगायत सहभागी हुनुहुन्थ्यो। विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा वा विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न अपील गरेका हुन्। उनीहरूले सदियोदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेको विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गरेका छन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमियत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलान नजरुल हसन फलाहीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी, सिरा तथा मध्य प्रदेशका अन्य जिल्लामा भएको घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकैलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई राहत र उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ। गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट सन्देश सहित पुनर्विचारको लागि फिर्ता भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक फेरि हुबहु पारित गरेको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकले यो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो। प्रदेशसभाले यस अगाडि पारित गरेर प्रमाणीकरणका लागि पठाएको यो विधेयक प्रदेश प्रमुख डिलेराज भट्टले साउन 8 गते सभामै फर्काइदिनु भएको थियो। प्रदेश प्रमुख भट्टले यस्तो विधेयक संघीय कानूनसँग बाजिएको उल्लेख गर्दै 3 सन्देश फिर्ता पठाउनु भएको थियो। गण्डकी प्रदेशसभामा विधेयक फिर्ता भएको यो नै पहिलो घटना थियो। उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो। विधेयकमाथि सामान्य छलफल भएपछि सभाले यसलाई पुनः सर्वसम्मत रूपमा पारित गरेको हो। मन्त्री रिमालले संविधानको व्यवस्था अनुसार प्रदेशको अधिकार स्पष्ट रहेको बताउनु भएको छ। संविधानको धारा 304 धारा 1 अनुसार प्रदेशको एकल अधिकारका विषयमा बाजिएका कानून संघीय संसदको पहिलो अधिवेशन बसेको मितिले 1 स्वत अमान्य हुने संवैधानिक व्यवस्था छ। उहाँले भन्नुभएको छ, यस्तो अवस्थामा पुनर्विचार गरिरहनुपर्ने आवश्यकता छैन। यसअगाडि यो विधेयक 2083 असार 25 गते संसदबाट सर्वसम्मत रूपमा पारित भएको थियो। त्यसपछि असार 30 गते प्रदेश सभामुख कृष्णप्रसाद धिताले प्रमाणीकरणको लागि प्रदेश प्रमुख समक्ष पठाउनु भएको थियो। प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा 57 उपधारा 6 टेकेर विधेयक फिर्ता गर्नुभएको थियो। सो उपधारामा प्रदेश सभाले कानून बनाउँदा संघीय कानूनसँग नबाजिने गरी बनाउनुपर्ने र बाजिएको हदसम्म अमान्य हुने व्यवस्था छ। त्यस्तै संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 दफा 4 उपदफा 2 अनुसारका विषय विचार गर्नुपर्ने सन्देश प्रदेश प्रमुखको थियो। सो उपदफामा संघ वा स्थानीय तहको एकल अधिकार अतिक्रमण नगर्ने र संघीय कानूनसँग नबाजिने गरी कानून बनाउनुपर्ने उल्लेख छ। स्थानीय तहको क्षमता विकास र वित्तीय सबलीकरणमा असर नपार्ने तथा कार्यान्वयनमा दोहोरो नपर्ने गरी भूमिका स्पष्ट गर्नुपर्ने बुदा पनि फिर्ता सन्देशमा समावेश थियो। यसैगरी संघीय कानून कर्ममा रहेको लागू औषध नियन्त्रण ऐन 2033 दफा 3 खण्ड कको नम्बर 1 गाँजा र नम्बर 2 औषधि उपयोगी गाँजालाई लागू औषध बनिएको छ। सोही ऐनको दफा 4 खण्ड कमा गाँजाको खेती, उत्पादन, तयारी, खरिद, बिक्री, ओसार प्रसार, सञ्चय वा सेवन गर्न निषेध गरिएको विषयलाई पनि प्रदेश प्रमुखले फिर्ताको कारण बनाउनु भएको थियो। विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेसका प्रमुख सचेतक प्रकाश परालले विधेयक पहिले नै व्यापक छलफलपछि पारित भएको बताउनुभयो। संसदीय समितिमा विज्ञहरू, संघीय सरकारका प्रतिनिधि र नियमन निकायका प्रमुखहरूसँगको छलफलपछि यसलाई अन्तिम रूप दिइएको हो। उहाँले भन्नुभएको छ, प्रदेश प्रमुखको सन्देशमा भनिए जस्तो यो विधेयक संघीय कानूनसँग बाजिएको छैन। उहाँले भन्नुभएको छ, बरालले प्रदेश स्वायत्त रहेको र आफ्नो अधिकार क्षेत्रभित्र रहेर कानून बनाएको स्पष्ट पार्नुभयो। संघीयताको सबलीकरणमाथि प्रश्न उठेको बेला प्रदेशले एक कदम अघि बढेर यो विधेयक ल्याएको हो। बरालले भन्नुभएको छ, नागरिक र संचार माध्यमले यसलाई सहर्ष स्वीकार गरेका छन्। फिर्ता गर्नुपर्ने कुनै आधार नदेखिएकाले यसलाई हुबहु पारित गर्नुपर्छ। एमाले प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले पनि विधेयकको मूल उद्देश्य र कानूनी आधार कायमै रहेको बताउनुभयो। संविधानले कृषि, उद्योग र व्यापार सम्बन्धी कानून बनाउने अधिकार प्रदेशलाई दिएको छ। उहाँले भन्नुभएको छ, विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण रहेको स्वीकार गरेको छ। दुरूपयोग रोक्न र नियमन गर्न यो कानून ल्याइएको हो। नेपाली कम्युनिष्ट पार्टीका सांसद हरिबहादुर भण्डारीले जंगली गाँजालाई कानूनी दायरामा ल्याएर किसानको आय आर्जन बढ़ाउन विधेयक ल्याइएको बताउनुभयो। नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय महासन्धिले पनि यसलाई स्वीकार गरेका छन्। उहाँले भन्नुभएको छ, राप्रपा सांसद बिन्दु पौडेलले विधेयक हुबहु पारित गर्नु प्रदेश सभाको संवैधानिक दायित्व भएको बताउनुभयो। यो हतारमा ल्याइएको दस्तावेज होइन। उहाँले भन्नुभएको छ,
सांसद फणीन्द्र देवकोटाले प्रदेशको अधिकार खोज्ने नियतप्रति आपत्ति जनाउनुभयो। शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेकोमा सरोकारवालाले जोड़ दिएका छण। अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसे गण्डकी प्रदेश कार्यालयको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न शिक्षा तथा स्वास्थ्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले राज्यले शिक्षा र स्वास्थ्यलाई समान पहुँच र गुणस्तरीय सेवाको रूपमा सुनिश्चित गर्नुपर्ने आवश्यकता उल्याएका छन्। मानव अधिकार रक्षकको सञ्जाल गण्डकीको समन्वयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द बहादुर नेपालीले सरकारले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउने उद्देश्यका साथ नीति संरचना र प्राविधिक व्यवस्थापनमा काम गरिरहेको बताउनुभयो। अपेक्षा अनुसार सबै उपलब्धि हासिल गर्न नसकिए पनि राष्ट्रिय तथा अन्य प्रदेशको तुलनामा विभिन्न सूचकमा गण्डकी प्रदेशको अवस्था सन्तोषजनक रहेको उहाँको दावी थियो। मन्त्री नेपालीले अहिलेको शिक्षा प्रणाली आर्थिक सामाजिक र मनोवैज्ञानिक रूपमा वर्ग विभाजन गर्ने माध्यम बन्दै गएको टिप्पणी गर्नुभयो। राज्यले शिक्षा र स्वास्थ्यको जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको उहाँको स्वीकारोक्ति थियो। सुविधा सम्पन्न निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र सामुदायिक विद्यालयका विद्यार्थीबीच समान प्रतिस्पर्धा हुन कठिन रहेको भन्दै उहाँले गुणस्तरीय र समान शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री फणीन्द्र देवकोटाले प्रस्तुत गरिएको अध्ययन र तथ्याङ्क आफूको लागि महत्वपूर्ण सिकाइ भएको बताउनुभयो। प्रदेश सरकारले गरेका उपलब्धि र अझै गर्नुपर्ने काम दुवै पक्षलाई प्रस्तुतिले स्पष्ट रूपमा देखाएको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले केही गरेको छैन भन्ने धारणा राख्नेहरूको लागि पनि यो अध्ययनले गतिलो जवाफ दिने बताउनुभयो। एनसीएक गण्डकी प्रदेश प्रमुख गणेश भण्डारीले नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य अधिकार गण्डकी प्रदेशमा कति प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ भन्ने विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। वास्तविक अवस्थामाथि छलफल गरी सम्बन्धित निकायलाई थप जवाफदेही बनाउन कार्यक्रम केन्द्रित रहेको उहाँको भनाइ थियो। उहाँले प्रदेशका धेरै बालबालिकाले संविधानले सुनिश्चित गरेका अधिकार अझै पूर्ण रूपमा उपभोग गर्न नसकेको उल्लेख गर्दै यस्ता विषयमा इन्सेकले निरन्तर निगरानी अध्ययन र आवाज उठाउँदै आएको बताउनुभयो। कार्यक्रममा प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले बाल अधिकार सम्बन्धी प्रस्तुति दिनुभएको थियो। प्रस्तुतिमा बाल बालिकाको शिक्षा स्वास्थ्य संरक्षण र सहभागिताको अधिकारको वर्तमान अवस्था तथा कार्यान्वयनका चुनौतीबारे चर्चा गरिएको थियो। अन्तर्क्रियामा सामाजिक विकास विभाग तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव घनश्याम पौडेल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, जिल्ला समन्वय अधिकारी नवराज बराल, अभाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरूङ, कास्की जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष गणेश बहादुर आले, कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी तथा सामाजिक अभियन्ताहरू विष्णु प्रसाद बराल, कमल कञ्चन कार्की, ईश्वरी विक लगायतले शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयन, सेवा पहुँच र राज्यको उत्तरदायित्वको विषयमा धारणा राख्नुभएको थियो। मानव अधिकार रक्षकको सञ्जाल गण्डकीका संयोजक रामरी ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक जुना केसीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सावित्री घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। मानवका लागि मानव अधिकारका लागि उपयुक्त संस्कृति भन्ने नारासहित आयोजित कार्यक्रमले शिक्षा र स्वास्थ्य अधिकारको कार्यान्वयनमा देखिएका चुनौती पहिचान गर्दै सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउन आवश्यक पहल गर्नुपर्ने निष्कर्ष निकालेको आयोजकको भनाइरहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: सुवर्ण अवसर
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेसन पश्चात दुखाइ कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162 590-163।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115 98251-98190।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। भिजिट www.landmarknepal.com।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।

साँझ छ बजे अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। पोखराको नयाँ बजारमा रहेको प्रदेश संग्रहालयमा पुग्ने आगन्तुकको संख्या घटेको छ। आगन्तुक घटेसँगै संग्रहालयको राजस्व पनि अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी आएको छ। प्रदेश संग्रहालय कार्यालय प्रमुख करूणा राईका अनुसार आर्थिक वर्ष 82-83 संग्रहालय अवलोकन गर्नेको संख्या 15,783 पुगेको छ। यस अवधिमा संग्रहालयले 2,53,970 रूपियाँ राजस्व संकलन गरेको छ। त्यस अगाडि आर्थिक वर्ष 81-82 भने 17,856 जनाले संग्रहालयको अवलोकन गरेका थिए। उक्त वर्ष संग्रहालयले 2,97,805 रूपियाँ राजस्व संकलन गरेको थियो। यसरी एक वर्षको अवधिमा आगन्तुक संख्या करिब 2,073 जनाले घटेको छ भने राजस्व पनि केही कमी आएको देखिन्छ। कार्यालय प्रमुख राईका अनुसार आर्थिक वर्ष 82-83 देखिएको जनजी आन्दोलन लगायतका कारण संग्रहालयमा पुग्ने आगन्तुकको संख्या प्रभावित भएको हो। चालू आर्थिक वर्षमा प्रवेश उल्लेख्य वृद्धि गरिएको उहाँको भनाइ छ। प्रमुख राईका अनुसार सर्वसाधारण नेपालीको लागि संग्रहालय प्रवेश शुल्क 25 रूपियाँबाट बढ़ाएर 100 रूपियाँ पुर्याइएको छ। त्यसै गरी विद्यार्थीको शुल्क 10 रूपियाँबाट 20 रूपियाँ र विदेशी पर्यटकको लागि 100 रूपियाँबाट 150 रूपियाँ कायम गरिएको छ। राईले शुल्क वृद्धि भएपछि नियमित रूपमा संग्रहालय अवलोकन गर्न आउने केही आगन्तुकको संख्या घटेको स्वीकार गर्नुभएको छ। यद्यपि नयाँ आगन्तुक हुने आइरहेको उहाँको भनाइ छ। संग्रहालयले चालू आर्थिक वर्षमा विद्यालय तथा विद्यार्थीलाई लक्षित गरी बजार प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभएको छ। विद्यालयसँग समन्वय गरेर शैक्षिक भ्रमण प्रचार प्रसार तथा अन्य प्रवर्धनात्मक गतिविधि सञ्चालन गरी संग्रहालयमा विद्यार्थी र सर्वसाधारणको आकर्षण बढ़ाउने योजना रहेको उहाँको भनाइ छ। पोखरा सत्र छोरीपाटन स्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले प्रभात फेरी तथा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष ग्याज शर्माले विद्यार्थीहरूलाई पंजा मास्क तथा डस्टबिन ब्याग हस्तान्तरण गर्नुभएको थियो। सो अवसरमा उहाँले सामुदायिक क्याम्पस भएकोले समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्नु क्याम्पसको महत्वपूर्ण दायित्व भएको बताउँदै समुदायको हित र वातावरण संरक्षणको लागि यस्ता कार्यक्रम सञ्चालन गर्नु सराहनीय रहेको उल्लेख गर्नुभयो। त्यसै गरी क्याम्पस प्रमुख धर्मराज बरालले समुदायबाट स्थापित सामुदायिक क्याम्पस भएकाले क्याम्पस र समुदायबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुको साथै वातावरण संरक्षण र सरसफाईप्रति विद्यार्थी तथा समुदायमा सकारात्मक चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूलाई 5 वटा समूहमा विभाजन गरी छोरीपाटन तथा बिरौटा क्षेत्रका विभिन्न स्थानमा सरसफाई गरिएको थियो। सहभागीहरूले बिरौटा चोकदेखि राम मन्दिर हुँदै विभिन्न चोक सड़क तथा गल्लीहरूमा सरसफाई गर्दै फोहोर संकलन गरेका थिए। सरसफाईसँगै क्याम्पसको शैक्षिक गतिविधि कार्यक्रम तथा विशेषताबारे जानकारी दिने प्रचारात्मक पम्पलेट समेत वितरण गरिएको थियो। प्रभात फेरीका क्रममा विद्यार्थी तथा शिक्षकहरूले सरसफाई वातावरण संरक्षण र सामाजिक उत्तरदायित्व सम्बन्धी सन्देश समेत प्रवाह गरेका थिए। कार्यक्रमले विद्यार्थीहरूमा सरसफाई तथा वातावरण संरक्षणप्रतिको जिम्मेवारी बोध विकास गर्नुको साथै क्याम्पस र स्थानीय समुदायबीचको सम्बन्धलाई थप सुदृढ़ बनाउन योगदान पुर्याएको आयोजकले जनाएका थिए।

जस्तै नयाँ विद्यार्थीलाई बधाई दिनुभयो। उहाँले विद्यार्थीको हरेक शैक्षिक गतिविधिमा क्याम्पसले साथ दिने र समस्या समाधानमा तत्पर रहने प्रतिबद्धता जनाउनुभयो। उहाँले विद्यार्थीका सपना साकार पार्न आवश्यक अवसर उपलब्ध गराउने भन्दै अनुशासित भएर अध्ययन गर्न आग्रह गर्नुभयो। कार्यक्रममा टियारा इन्टरटेनमेन्टले आयोजना गरेको टिन फेस अफ पोखरा 2026-27 सफल भएका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साउदी अरेबिया सहित 14 देशले महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बाब एल मन्डेव स्ट्रेट, लाल सागर र एडनको खाड़ी लगायतका महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएको समाचार संस्था एएनआईले जनाएको छ। साउदी अरब विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुती मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ। स्टेट अफ हर्मुजमा तनावको कारण उत्पन्न फारोवन अवरोधको कारण सुरक्षा खतरा बढेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढ़ेको छ। यो गठबन्धनमा साउदी अरब सहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्। यो सम्झौतालाई रियादमा आयोजित सैन्य सम्मेलनमा औपचारिक रूप दिइएको थियो, जसमा युरोपेली संघका प्रतिनिधिसँगै 43 देशका रक्षा प्रमुख र प्रतिनिधिहरू भेला भएका थिए। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिफले केसम टापुको आवासीय क्षेत्रमा भएको भनिएको अमेरिकी आक्रमणको कड़ा निन्दा गर्दै त्यसलाई सर्वसाधारणमाथिको आतंकवादी आक्रमणको संज्ञा दिनुभएको छ। उहाँले अमेरिकाले निर्दोष नागरिकको रगत बगाएको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। यसैबीच अमेरिकी सेनाले भने इरानमा इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्स आईआरजीसीका सैन्य पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै गालिफले केसम टापुको घटना मिनाब र लामडमा भएका पूर्व घटनाकै निरन्तरता भएको दावी गर्नुभएको छ। उहाँले अमेरिकाले युद्धभूमिमा भोगेका असफलताको क्षतिपूर्ति निर्दोष नागरिकमाथि आक्रमण गरेर गर्न खोजेको आरोप लगाउँदै इरानले यसको कड़ा जवाफ दिने बताउनु भएको छ। गालिफको प्रतिक्रिया अमेरिकी सेनाको सेन्टर कमाण्ड सेन्टकमले इरानमा आईआरजीसीका दर्जनौं लक्ष्य विरूद्ध ठूलो सैन्य कार्यवाही सम्पन्न गरेको जानकारी सार्वजनिक गरेपछि आएको हो। शेखर थापाले 11 एसियाली आईटीएफ टेक्वान्डो च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्नुहुने भएको छ। दुई प्रतिस्पर्धामा खेल्ने उहाँले पुरूष 65-70 केजी तौलसम्म र चौथो डान प्याटर्नमा नेपालको चुनौती पेश गर्नुहुनेछ। मंगोलियाको उलानबाटारमा अगस्त 3-9 तारीकसम्म हुने प्रतियोगितामा सहभागी हुन शेखरसहित 3 सदस्यीय टोली आइतबार प्रस्थान गर्नेछ। अफिसियलका रूपमा नेपाल अन्तर्राष्ट्रिय टेक्वान्डो महासंघ आईटीएफका अध्यक्ष पण्डित कुमार कार्की र महासचिव घमबहादुर थापा सहभागी हुनुहुनेछ। दुवैले प्रतियोगिताको दौरान हुने कांग्रेस र अम्पायर कोर्समा पनि सहभागिता जनाउनुहुनेछ। महासचिव थापा भने स्वास्थ्यका कारण विदाईमा उपस्थित हुनुभएको थिएन। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमका बीच विदाई गर्नुभयो। सीसीआरसी एसआरसी प्लस टू अन्तर कलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ। किर्तिपुर स्थित कवडालमा सीसीआरसीले लालीगुराँस नेशनल एकाडेमीलाई 956 पराजित गर्यो। सीसीआरसीको सहजितमा विशन खड्काले 34 अंक योगदान गर्नुभयो। सीसीआरसी 5 टीम रहेको समूह बी को विजेता भन्दै सेमिफाइनलमा पुगेको हो। समूह चरणमा सीसीआरसीले 100% जित निकाल्यो। एसीसी ग्लोबल कन्सल्टेन्ट्सको मुख्य प्रायोजन तथा पुल्चो कियन्स फिटनेस हबको आयोजना भइरहेको प्रतियोगितामा केबीसी र पुष्प सदन पनि सेमिफाइनलमा पुगेका छन्। प्याराडाइज सिजर एकाडेमी र कौस्तुभ एकाडेमी 5 भ्याली पब्लिक अन्तर्विद्यालय फुटसल प्रतियोगिताको 16 वर्ष मुनिको गर्ल्समा क्वार्टर फाइनल प्रवेश गरेका छन्। उक्त टीमसँगै सामतेन मेमोरियल, ब्रह्माकुञ्ज, एनबीएफए र मासपुश्रीले पनि क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्। बंगाल स्थित आयोजक भ्याली पब्लिक स्कूलमा भइरहेको प्रतियोगिताको 12 वर्ष मुनिको बोइजमा मित्रश्री पाठशाला, एआईए, भ्याली पब्लिक, रिभ्स, डाफाडुल र युरो स्कूलले क्वार्टर फाइनलमा यात्रा तय गरेका छन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। कास्कीमा सर्वपक्षीय बैठकले गर्यो 4 बुँदे निर्णय, सामाजिक र धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता। गण्डकीमा प्रदेश प्रमुखले फर्काएको गाँजा विधेयक प्रदेशसभाले फेरि गरी हुबहु पारूत, अब पुनः प्रमाणीकरणको लागि पठाइने। शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको जोड, संविधान प्रदत्त अधिकार अझै पूर्ण कार्यान्वयन नभएको निष्कर्ष। पोखराको प्रदेश संग्रहालयमा गत आर्थिक वर्षमा आगन्तुक घटे, यो आर्थिक वर्षमा शुल्क वृद्धि। समुद्री जलमार्गमा रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा। केसम आक्रमणपछि अमेरिकालाई इरानको चेतावनी र शेखर थापाले 11

स्याली आईटीएफ टेक्वान्डो च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्ने सीसीआरसी एसआरसी प्लस टू अन्तर कलेज छात्र बास्केटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश। साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: हो।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
5: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
4: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
5: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
4: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड़ रहनेछ।
4: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
5: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
4: वेबसाइट www.pokharamarathon.org।
5: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
6: फोन नम्बर 061-451-000
7: मोबाइल नम्बर 9856084666।
6: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162 590-163।
0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go first to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा,
11: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला, यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयू सेवा,
11: डिजिटल एक्सरे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
10: फोन 061-572-648-572-849।
12: हेलो
13: हजुर नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
13: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
14: फिस्टल आइबिएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
15: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
14: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबिएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
15: साँच्चै हो र?
14: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबिएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
15: हो त?
14: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-98-084-46-525।
15: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
16: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
15: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
16: शशिधर, अनि तिमी नि?
17: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
16: त्यो पनि एनटीएचएमसीमा छ नि।
15: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
16: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
18: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
16: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
19: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more details, Pokhara Engineering College Spec, Firke, Pokhara at Kaski. Phone number 061-581-209. Committed to excellence in technical education.
20: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
21: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
22: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
15: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
22: त्यसैले साधारण एमआरआई होइन, 3D टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3D टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3D एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध। उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
22: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ, समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
1: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमल चौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
23: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
24: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डॉक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यहीँ गएर देखाउन
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
6: ओ सुरेश बिहान बिहान कता जान लागिस
4: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस् यार आजको पास त उतै होला हस् यार
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सिसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9861-48082
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: पॉइंटसँग सधैं रिवार्डेड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सम्पूर्ण ओपीडी सेवा,
4: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
4: रेटिना सम्बन्धी जाँच एवं उपचार,
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
5: आँखा छड्केको सिधा पार्ने सर्जरी,
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
5: लेजर सर्जरी सम्बन्धी सेवा,
4: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी,
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
5: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: साता भरिको शेयर बजारको उतार चढाव कसको कति कारोबार
1: सम्पूर्ण जानकारीका लागि
0: कार्यक्रम शेयर बजार।
2: नमस्कार, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम शेयर बजारमा तपाईँलाई स्वागत छ। म हुँ शोभा नेपाल, प्राविधिक सहकर्मी आर्यन थापाको साथमा। तपाईँ कार्यक्रम शेयर बजार हरेक साताको शुक्रबार बेलुकी 7 बजे रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट सुन्दै आइरहनु भएको छ। साथै तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्जसँगै अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत पनि एकसाथ सुनिरहनु भएको छ। आजको यो अर्को नयाँ श्रृंखलामा पनि हामी तपाईँलाई शेयर बजारमा कारोबार भएका विभिन्न कम्पनीहरूको साप्ताहिक गतिविधिको बारेमा जानकारी गराउँदछौ। साथै विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका र चिट्टे निष्कासन गर्न लागेका साधारण शेयर, आईपीओ, एफपीओ, हकप्रत बोनस र लिलामी शेयरहरूको बारेमा पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। साथै शेयरसँग सम्बन्धित अन्य नयाँ गतिविधिहरू पनि हामी यस कार्यक्रममा जानकारी गराउँदछौ। कार्यक्रमको शुरूआत गरौं साताभरि कारोबार भएका कम्पनीहरूको शेयर गतिविधिबाट। यो साता पनि शेयर बजारमा 5 दिन नै शेयर कारोबार भएको छ। सोमबारबाट आज शुक्रबारसम्म कारोबार भएको बजारमा एक दिन शेयर बजार बढेको छ भने 4 दिन भने शेयर बजार घटेको छ। साताको पहिलो कारोबारको दिन सोमबार 33.28 अङ्क, मंगलबार 4.64 अङ्क, बुधबार 7.79 अङ्क र बिहिबार 16.29 अङ्कले घटेको थियो। यस्तै साताको शेयर कारोबार हुने अन्तिम दिन आज शुक्रबार भने शेयर बजार नेप्से परिसूचक सामान्य अङ्कले बढेर बन्द भएको छ। अघिल्ला 4 दिन घटेको बजार साताको अन्तिम दिन आज शुक्रबार 12.96 अङ्कले बढेर बन्द भएको हो। आजको कारोबार बन्द हुँदा परिसूचक 2685.54 बिन्दुमा पुगेको छ। आज नेप्से बढे पनि कारोबार रकममा भने अघिल्ला दिनहरूको तुलनामा घटेको छ। आज शेयर बजारमा 337 वटा कम्पनीको 88,51,216 केत्ता शेयर खरिद बिक्री हुँदा जम्मा 3,75,97,22,340 रूपियाँको कारोबार भएको छ। त्यसअघि हिजो बिहिबार 3,38 करोड, बुधबार 4,02 करोड, मंगलबार 4,42 करोड र सोमबार 6,08 करोड रूपियाँ माथिको दैनिक कारोबार भएको थियो। श्रोताबिन, तपाईँले रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जबाट शेयर बजारका गतिविधिहरू सुनिरहनु भएको छ। कार्यक्रममा अब हामी विभिन्न कम्पनीहरूले निष्कासन गरिरहेका साधारण शेयर, आईपीओ, हकप्रत र लिलामी शेयरहरूको बारेमा जानकारी गराउँदछौ। लक्ष्मी सनराइज बैंक लिमिटेडले साउन 14 गतेदेखि 3,00,000,000,000 बराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले 7% LSL डिबेन्चर 2093 नामको 10 वर्षीय अवधिको ऋणपत्र निष्कासन गरेको हो। प्रतिकिता 1,000 रूपियाँ अंकित मूल्यका 30 लाख किता ऋणपत्र बिक्री मार्फत बैंकले कुल 3,00,000,000,000 जुटाउने लक्ष्य राखेको छ। पर्पु बैंक लिमिटेडले 41,900 किता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले 3 जना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेको हो। यस्तै सुपर खुदी हाइड्रो पावर लिमिटेडको सामूहिक लगानी कोषहरूको लागि छुट्याएको साधारण शेयर आईपीओको लक इन अवधि भदौमा सकिनेछ। यस हाइड्रो पावरले आईपीओ निष्कासन गर्दा सामूहिक लगानी कोषहरूको लागि 5% अर्थात प्रत्येकता 100 रूपियाँ अंकित मूल्यका 77,500 किता आईपीओ बाँडफाँड गरेको थियो। सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोष तर्फको शेयर 6 महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान बमोजिम गत फागुन 17 गतेदेखि उक्त शेयर लक इनमा रहेको छ। आउँदो भदौ 16 गते 6 महिना पूरा हुने भएकाले लकिन अवधि सकिने भएको हो। लकिन अवधि सकिएपछि सो सेयर कारोबार गर्न सकिनेछ। यस्तै भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको 57,385.35 किता सियरको लकिन अवधि भदौ 17 गतेबाट सकिने भएको छ। कम्पनीको संस्थापक सियरधनीहरूको 50,86,99.25 किता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको 6,78,239.90 किता र कम्पनीमा कार्यरत कर्मचारीहरू 20,347.20 किता सियरको लकिन अवधि सकिने भएको हो। हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले आफ्नो जारी पूँजीको 20% साधारण सियर आईपीओ सर्वसाधारणमा निष्कासन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। कम्पनी धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो। यस्तै कुमारी बैंक लिमिटेडले 2.5 लाख किता भन्दा बढ़ी संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयर धनीको नाममा रहेको 2,58,209 किता सेयर बिक्रीमा राखेको हो। उक्त सेयर हाल कायम बैंकका संस्थापक सियरधनीहरूका लागि मात्रै बिक्रीमा राखिएको बैंकले जनाएको छ। हवस्त, यिनै गतिविधिहरू सहित आजलाई सियर बजार कार्यक्रम यति नै। अर्को श्रृंखलामा सियर बजारका अन्य नयाँ गतिविधिहरू लिएर उपस्थित हुने नै छौ। तबसम्मको लागि प्राविधिक सहकर्मी आर्यन थापालाई धन्यवाद दिँदै आजको यो श्रृंखलाबाट म शोभा नेपाल पनि विदा हुन्छु। नमस्कार।

0: जानुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: मोबाइल अपग्रेड मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
5: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
1: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाईँ हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की। फोन 061-578-161-578-162।
6: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
7: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
6: BBA BSc CSIT कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
6: फोन नम्बर 0614510000
7: 0614510002 मोबाइल नम्बर 9856084466।
6: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
8: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-98084-46525।
10: सुवर्ण अवसर
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
10: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
10: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
10: अपरेसन पश्चात दुखाइ कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
10: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
11: फोन 061-590-162 590-163।
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপলাইন 01-597-06-11
1: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। शीर्षित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।
7: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
7: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
7: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
7: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50-701 98028-50-702।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला।
9: टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम.
10: Admission open in engineering and architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
11: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
12: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो.
11: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ. गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध.
12: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ. सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ.
11: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट. रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ. हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ. साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ. समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ. थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा. फोन 061-591-728, मोबाइल 98-560-0729.
13: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ. अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ. 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि.
14: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन. अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि.
13: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको. थप जानकारीका लागि 061-588-595-574-044.
12: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा.
15: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर. प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ. तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ. जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ. अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्. लिबर्टी कलेज, अनामनगर. सम्पर्क 57-06-12 र 98-22-79-93.
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै. सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्. नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन. विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर. थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30.
17: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
18: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
17: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np Landmark Hotels and Resort तपाईको यात्रा अब नयाँ तरिकाले। Landmark Hotels and Resort कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।
18: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
19: उपचार हुने रोगहरू
18: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
20: खुट्टाको रगतको नसा सम्बन्धी
18: भेरिकोस भेन्सको उपचार,
19: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
20: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
19: अपरेसन पश्चात दुखाई कम हुने,
20: उपचार गरेपछि छिटो निको हुने।
19: बाहिरमा
20: रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
19: उपचार हुने रोगहरू
18: पायल्स, फिसर, फिस्टुला।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-5674-558-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।
6: हेलो
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
7: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजेभित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
8: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
9: कति मोबाइलमा झुलेर बसेको?
10: अनि के गर्ने त, काम त गर्छु भनेकै हो, केही काम पाइँदैन?
9: हेर केटा, आफूसँग सिप र दक्षता छ भने त काम त रोजी रोजी पाइन्छ, मात्र काम गर्ने इच्छा शक्ति हुनु पर्यो।
10: ए हो है, त्यसो भए एउटा काम खोज्दैन यार?
9: तेरो लागि मैले काम खोजिरहनु पर्दैन यार, रेडियो अन्नपूर्णमा कार्यक्रम अवसर आउँछ, त्यही सुन।

0: काम र कामदारको बारेमा सबै जानकारी पाइन्छ।
1: हजुर, काम र कामदारका लागि रेडियो कार्यक्रम अवसर प्रत्येक शुक्रबार बेलुकी 6:45 बजेदेखि रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा।
2: नमस्ते, शान्ति र विकासका लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम अवसरमा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शुक्रबार साँझ तपाईँले कार्यक्रम अवसर सुन्दै आउनु भएको छ। आज पनि कार्यक्रम अवसर लिएर म रमेश बाबु उपस्थित भएको छु भने मलाई प्रविधि संयोजनबाट आर्यन भाइले साथ दिनुभएको छ। काम र कामदारसँग सम्बन्धित रहेको कार्यक्रम अवसरमा विशेष गरी हामी काम खोजिरहनु भएको र कामदार खोज्नुभएकाहरूको लागि यो जानकारी प्रस्तुत गर्ने गर्छौं। जो तपाईँ सिप सिकेर दक्ष भएर बस्नु भएको छ, काम खोजिरहनु भएको छ र तपाईँ कुनै पनि संघ संस्था अथवा कार्यालय खोलेर कामदार खोजिरहनु भएको छ भने तपाईँहरूको लागि हो कार्यक्रम अवसर। हामीले विभिन्न श्रृंखला मार्फत विभिन्न काम र कामदारहरूको बारेमा जानकारी प्रस्तुत गर्दै आएका छौं। आजको श्रृंखलामा पनि तिनै काम र कामदारसँग सम्बन्धित रहेको जानकारी रहेका छन्। तिनैलाई यहाँहरूको माझमा राख्नेछौं। कार्यक्रम अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुहोला। तपाईँ हामीलाई www.onlineannapurna.com त्यसै गरी हाम्रो पात्र एप्लिकेशन र 93.4 मेगाहर्जबाट एकसाथ सुन्न सक्नुहुनेछ। यो सँगै रेडियो अन्नपूर्णको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रिया दिन भनी नभुल्नुहोला। त्यसको लागि हाम्रो स्टुडियोको नम्बर हो 061-543-0040 फोन गर्न सक्नुहुनेछ अथवा रेडियो अन्नपूर्णको अफिसियल फेसबुकमा तपाईँले कमेन्ट र इनबक्स गर्न पनि सक्नुहुनेछ। तपाईँलाई कार्यक्रम कस्तो लागिरहेको छ, फेसबुक लाइभबाट हेरिरहनु भएको छ भने लाइक कमेन्ट र शेयर गर्न भने नभुल्नुहोला। अब शुरू गरौं आजका अवसरहरू। पहिलो अवसर रहेको छ
0: पालपाली बहुउद्देश्य सहकारी संस्था लिमिटेड न्यू रोड 9 पोखराको लागि व्यवस्थापक एकजना र सहायक व्यवस्थापक एकजना आवश्यक परेको छ। व्यवस्थापकको लागि शैक्षिक योग्यता स्नातकोत्तर तह उत्तीर्ण वा सोसर भएको हुनुपर्नेछ र सहायक व्यवस्थापकको लागि स्नातक तह उत्तीर्ण वा सोसरको हुनुपर्नेछ। यदि तपाईँ कामको खोजीमा हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अंग्रेजी, नेपाली टाइपिङ तथा सफ्टवेयर बारे जानकारी भएको हुनुपर्नेछ। सवारी र सवारी चालक अनुमति पत्र प्राप्त भएका र अनुभवीलाई विशेष प्राथमिकता दिइने भनिएको छ। यो न्यू रोडमा पाल्पा हाउसको भवनमा रहेको छ, भाटभटेनी नजिकै। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। पालपाली बहुउद्देश्य सहकारी संस्था लिमिटेडको लागि एकजना व्यवस्थापक र एकजना सहायक व्यवस्थापक आवश्यक परेको छ। यदि इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। नम्बर रहेको छ 061-552-068 र 98-560-2541। तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। तपाईँले पाउने सेवा सुविधा, तपाईँले पाउने तलब लगायतका अन्य कुराहरू बुझ्नका लागि पनि तपाईँले एकचोटि फोन गर्नुहोला। पालपाली बहुउद्देश्य सहकारी संस्था लिमिटेडमा जहाँको फोन नम्बर रहेको छ 061-552-068 र मोबाइल नम्बर रहेको छ 98-560-2541 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा 26 विजयपुरका लागि कर्मचारी आवश्यक परेको छ। बजार प्रतिनिधि आवश्यक परेको छ एकजना, एसईई उत्तीर्ण, बजार प्रतिनिधिको अनुभव भएको, सवारी साधन तथा लाइसेन्स भएको व्यक्तिलाई ग्राह्यता दिने भनिएको छ। यदि तपाईँ काम खोजिरहनु भएको छ, मार्केटिङ गर्न चाहनुहुन्छ भने सहकारीको मार्केटिङका लागि एकजना आवश्यक परेको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सम्पर्क गर्न सक्नुहुनेछ, जुन पोखरा 26 विजयपुरमा अवस्थित रहेको छ। यदि तपाईँ काम गर्न चाहनुहुन्छ भने आफ्नै हस्तलिखित निवेदन, आफ्नै हातले लेखेको बायोडाटा, त्यसै गरी शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, 2 प्रति पासपोर्ट साइजको फोटो सहित तपाईँले सहकारी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। तलब सुविधा संस्थाको नियम अनुसार भनिएको छ, उल्लेख गरिएको छैन र संस्थाका शेर सदस्यका परिवारका साथै संस्थाको कार्यक्षेत्रभित्र बसोबास गर्नेलाई विशेष प्राथमिकता दिने भनिएको छ। यदि यो सत्यता बचत तथा ऋण सहकारी संस्थाको शेर सदस्य अथवा तपाईँ यही 26 सत्यता बचत तथा ऋण सहकारी संस्था आसपासमा बसोबास गर्नुहुन्छ भने तपाईहरूका लागि यो बजार प्रतिनिधिको काम अझ तपाईका लागि विशेष हुनेछ, किनभने त्यही नजिक बस्नुहुने र शेर सदस्यका परिवारका कसैका निम्ति यो विशेष ग्राह्यता भनिएको छ। तसर्थ पनि तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा 26 विजयपुरमा। फोन नम्बर रहेको छ 0164110002 र 0164110401 फोन गरेर तपाईँले विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लागि एकजना बजार प्रतिनिधि आवश्यक परेको छ। त्यसै गरी अर्को कर्मचारी आवश्यक परेको छ, श्री सृजना बैरा आवासीय माध्यमिक विद्यालयको लागि कर्मचारी आवश्यक परेको छ। छात्रावास वार्डिन खरिदार सहको आवश्यक परेको हो, यो करारका लागि आवश्यक परेको छ। कक्षा 12 उत्तीर्ण भएको हुनुपर्नेछ। शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, तालिम वा अनुभव प्रमाण पत्रका प्रतिलिपि, हस्तलिखित निवेदन, सम्बन्धित क्षेत्रको अनुभव भएको वा नेपाली सांकेतिक भाषाको ज्ञान भएकालाई विशेष प्राथमिकता दिने भनिएको छ। उमेर 18 वर्ष पूरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। तलब स्केल नेपाल सरकार विशेष शिक्षा परिषदको नियम अनुसार तपाईँलाई उपलब्ध हुनेछ। दरखास्त दस्तुर ₹1500 लाग्नेछ। यदि तपाईँ आवेदन दिन चाहनुहुन्छ भने साउनको 21 गतेसम्म आवेदन दिन सक्नुहुनेछ। छनौट स्थान पोखरा महानगरपालिका शिक्षा महाशाखा मा यसको छनौट हुनेछ। यदि तपाईँ काम गर्न इच्छुक हुनुहुन्छ भने छात्रावास कर्मचारी आवश्यक परेको हो, सृजना भैरा आवासीय माध्यमिक विद्यालय पोखरा 26 कास्कीका लागि 12 कक्षा उत्तीर्ण हुनुहुन्छ र तपाईँ छात्रावासमा वार्डेन भएर काम गर्न चाहनुहुन्छ भने तपाईँले आवेदन दिन सक्नुहुनेछ। साउनको 21 गतेसम्म तपाईँले आवेदन दिन सक्नुहुनेछ। थप जानकारीका लागि 98464209676 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। छात्रावासको लागि कर्मचारी आवश्यक परेको हो, सृजना बैरा आवासीय माध्यमिक विद्यालयका लागि। यदि तपाईँ काम गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँले पाउने तलब स्केल नेपाल सरकारको विशेष शिक्षा परिषदको नियम अनुसार उपलब्ध हुनेछ। अन्य सेवा सुविधाहरूको बारेमा र थप जानकारी बुझ्नु परेमा तपाईँले सृजना बैरा आवासीय माध्यमिक विद्यालयमा फोन गर्न सक्नुहुनेछ, जहाँको मोबाइल नम्बर रहेको छ 98464209676 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को कर्मचारी आवश्यक परेको छ, अस्मिता ट्रेड कन्सर्नको लागि यो कर्मचारी आवश्यक परेको हो, जुन पोखरा 8 सिर्जना चोकमा अवस्थित रहेको छ। स्टेशनरीको लागि एकजना पुरुष कर्मचारी आवश्यक परेको छ, बाइक अथवा स्कूटर चलाउन जान्ने र लाइसेन्स भएको हुनुपर्नेछ। यदि तपाईँ कामको खोजीमा हुनुहुन्छ भने अस्मिता ट्रेड कन्सर्नमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। पोखरा 8 सिर्जना चोकमा रहेको यस अस्मिता ट्रेड कन्सर्नमा एकजना कर्मचारी आवश्यक परेको छ, पुरुष कर्मचारी आवश्यक परेको छ। यसको लागि बाइक अथवा स्कूटर तपाईँ चलाउन जान्ने हुनुहुन्छ, लाइसेन्स छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँले काम गर्नुपर्ने समय, तपाईँले पाउने तलब अथवा अन्य कुनै पनि सेवा सुविधाको बारेमा जानकारी उल्लेख गरिएको छैन। थप जानकारीका लागि तपाईँले फोन गर्न सक्नुहुनेछ अथवा सिधै अस्मिता ट्रेड कन्सर्नमा सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि नम्बर रहेको छ 0165889888 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। यो पोखरा 8 सिर्जना चोकमा अवस्थित रहेको छ। थप जानकारीको लागि नम्बर पुनः नोट गर्नुहोला 0165889888 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को कर्मचारी आवश्यक परेको छ, जनमार्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लागि आवश्यक परेको हो, जुन पोखरा महानगरपालिका 31 बेगनासमा अवस्थित रहेको छ। व्यवस्थापक एकजना आवश्यक परेको छ, मान्यता प्राप्त विश्वविद्यालय बाट व्यवस्थापन विषयमा स्नातक वा सोसर उत्तीर्ण गरेको हुनुपर्नेछ। नेतृत्व तथा व्यवस्थापकीय क्षमता भएको, कम्प्युटर एमएस अफिस तथा सहकारी सम्बन्धी सफ्टवेयरको ज्ञान भएको हुनुपर्नेछ। विशेष प्राथमिकता स्थानीय बासिन्दा, सहकारी क्षेत्रका अनुभवी तथा संस्थाका शेर सदस्य उम्मेद्वारहरूलाई प्राथमिकता दिइनेछ। सेवा सुविधा संस्थाको नियम अनुसार तपाईँले पाउनुहुनेछ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। जनमार्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जुन पोखरा 31 विघ्नासमा अवस्थित रहेको छ। यदि इच्छुक हुनुहुन्छ भने निवेदन, व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि, साथमा अनुभवका प्रमाणपत्रका प्रतिलिपिहरू सहित तपाईँले आवेदन पेश गर्न सक्नुहुनेछ। विस्तृत जानकारीको लागि 0615566994 र मोबाइल नम्बर रहेको छ 98565694 तपाईँले फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। जनमार्ग बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लागि एकजना व्यवस्थापक आवश्यक परेको छ, जुन पोखरा 31 विघ्नासमा अवस्थित रहेको छ। यदि तपाईँ व्यवस्थापकमा रहेर काम गर्न चाहनुहुन्छ भने तपाईँले सम्पर्क गर्नुहोला। तपाईँले पाउने सेवा सुविधाहरू, तलब लगायतका अन्य थप जानकारीका लागि नम्बर पुनः नोट गर्नुहोला 0615566994 र मोबाइल नम्बर रहेको छ 98565694 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। त्यसै गरी अर्को आवश्यक परेको छ, कास्की मोडर्नाइज्ड एकाडेमी बीपी मार्ग 34 लागि बंगैचा माली एकजना पुरूष आवश्यक परेको छ। खाना, खाजा, बस्न र अन्य सुविधा पनि तपाईँका लागि हुनेछ। तलब आकर्षक भनिएको छ, उल्लेख गरिएको छैन। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने बंगैचा मालीमा रहेर काम गर्नका लागि कास्की मोडर्नाइज्ड एकाडेमी बीपी मार्ग 34 अवस्थित रहेको छ, तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। बंगैचा माली एकजना पुरूष आवश्यक परेको छ, तलब आकर्षक भनिएको छ। कास्की मोडर्नाइज्ड एकाडेमी बीपी मार्ग 34 अवस्थित रहेको छ, तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। बगैचा माली आवश्यक परेको छ। फोन नम्बर हो 0615890007 र मोबाइल नम्बर हो 98560812999 फोन गरेर विस्तृत जानकारी बुझ्न सक्नुहुनेछ। आदरणीय श्रोता, तपाईँ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा कार्यक्रम अवसर सुनिरहनु भएको छ। तपाईँको साथमा म रमेश बाबु रहेको छु भने मलाई प्रवृत्ति संयोजनबाट आर्यन भाइले साथ दिनुभएको छ। अवसरमा हामी विशेष गरी काम र कामदारसँग सम्बन्धित विभिन्न जानकारी प्रस्तुत गर्ने गर्छौ। आजको दिनमा पनि मैले केही अवसरहरू तपाईँका लागि प्रस्तुत गरे। आजको अवसरले पक्कै पनि जसले काम खोजिरहनु भएको छ अथवा जसले कामदार खोजिरहनु भएको छ तपाईँको लागि सहयोग पुगेको छ भन्ने मैले अपेक्षा लिएको छु। यससँगै हामी अर्को हप्ता नयाँ अवसरहरू लिएर यहाँको माझमा उपस्थित हुनेछौ। तबसम्मका लागि आजको यो श्रृंखलाबाट प्रविधि संयोजनमा साथ दिनुहुने आर्यन भाइसँगै म प्रस्तुता रमेश तिमल सिन्हालाई पनि बिदा दिनुहोस्। तपाईँको बाँकी समय शुभ रहोस्। हवस् त, नमस्ते।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: 93.4 सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834।

0: हेलो, के छ तेरो खबर?
1: ठिक छु यार, सन्चै छस्?
0: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
1: पार्टी त दिनुहुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
0: मैले त सबै किनमेल गरिसके। अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
1: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
0: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
1: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
0: ए अँ अँ, मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
2: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
3: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
4: तन्ना आजै फेरि आउनुहोस्।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक,
7: यति बेला रातिको 8 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
10: 93.4
11: एडमिशन ओपन, पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM affiliated to पोखरा यूनिवर्सिटी। 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
12: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं।
13: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
14: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
13: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
14: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
13: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
15: यस पटकको विशेष आकर्षणमा भूतपूर्व सैनिकहरूको दौड रहनेछ।
13: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
14: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
13: वेबसाइट www.pokharamarathon.org।
14: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
16: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
17: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
16: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
17: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
10: फोन नम्बर 0614510000
17: 0614510002 मोबाइल नम्बर 9856084466
10: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर
18: ए साथियो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
19: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
18: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
19: शशिधर अनि तिमी नि
20: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
19: त्यो पनि एनटीएचएमसीमा छ नि
18: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
19: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061 50 50 78 50 51 33 र 576 458

0: जैसी कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: हेलो
4: हजुर, नमस्कार।
3: हेलो,
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरे पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
3: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 53834।
9: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UKको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 92-51-98-190।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165373162 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 0615872066 र 5538334।
7: अयनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको

0: साइनिंग हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-005-36।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648, 572-849।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
6: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
5: नेपाल आदिवासी जनजाति महासंघ।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 0165274256375।
8: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा,
9: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख, डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनिल कोइराला, नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह 12 बजेसम्म।
9: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553।

0: डिस्काउंट पॉइंट संग सधैं रिवार्डेड।
1: हजुर सुन्नुस् त, खुशीको खबर ल्याएका छौ। अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामी को सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोक मा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीर को न्यूरो समस्याहरु अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्ष देखि को अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईको स्वास्थ्य हाम्रो भरोसा।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियत पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार आजको पास त उतै होला छ यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 98568-4082 98461-4082

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसंगमा गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झण्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: विनिता दाहालबाट समाचार सुन्नुहोस्। स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढ़ी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकैपटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पीकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिश पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलंका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 ईस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माउ कम्पनी मेटाका स्थानीय प्रमुख विरूद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ़ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ़ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ। शुक्रबारमा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा कांग्रेसको पहलकर्मीबारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनौ एक रिपोर्ट। जारी तनावबीच बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेता नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै संचारकर्मीहरूसँग भने,
2: त्यसमा सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्नु, त्यसको नियमित बैठक भनौँ न, हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर ग्रुपमा
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। संचारकर्मीहरूसँग उनले भने,
3: र यस्ता घटना यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौं भनेर उहाँले वचन दिनुभयो।
0: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आज छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रपतिका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको सो पार्टीले जनाएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
4: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली कांग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले काम हाम्रो आगो जस्तै लगाएर भए पनि निभाउने काम हाम्रो हामीले त्यो समाजले शक्ति हामी भएको छ जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो सहिष्णुता काम गर्ने सबै साथीलाई काम गर्नु होला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपीलमा भनेका छन्,
5: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणा भन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपील गरेका छन्। काठमाण्डुमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपील गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरूङले सुनसरी पुगेर देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टम पछि परिवारले बुझेका छन्। हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरूङले बिहिबार राति देवानगंज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा मृतकका परिवारलाई सरकारले जनाही 10 लाख रूपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
6: सामान्य बन्दै गएर त ठिक छ, अब यहाँ पीड़ित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीज्यू आफै आएर चाहिँ एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेछ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
6: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि कुकुर हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने,
6: भइरहेछ
7: जेन्डर जस्टले रेखा भन्नु भएको जिटिएले तर उसले मैले उस्तै छ हिजोको भन्दा जिटिएले चाहिँ नि भएको छैन उस्तै छ अनि अब थप दुःख घटना चाहिँ के भएको छैन तर अब पर्सी सत्तरी पनि तिनवटा जिल्लामा पर्सा खिरा सत्तरीमा पर्सी छ घनसामा पर्सी छ अनि पर्सामा चाहिँ निषेधाज्ञा तर पछि घटनाहरू भइ नै रहेको छ अनि सत्तार लोकेसन नगरपालिकाहरू आएको छ तर सत्ता ऱ्याली सकेपछि अन्य ऱ्यालीहरू पनि धेरै सेटाएर जम पनि राज्य तोडफोड त त्यहाँ त्यति
0: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिरा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिराको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाईँ बीबीसी नेपाली सेवाको साझा पक्ष सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 थुमका 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। गत 24 घण्टामा झण्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्। बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त शहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय संचार माध्यमहरूले दिएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढ़ेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए। हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा व्यवस्था कड़ा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहिबार राति 300-400 मानिस प्रवेश गरेको विवरण आएको छ। आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 9 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अनुपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कास्कीमा सर्वपक्षीय बैठकले गरी 4 बुँदे निर्णय, सामाजिक र धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता। संविधानको प्रभावकारी कार्यान्वयनबाटै प्रदेश सशक्त बन्ने प्रधानमन्त्री शाहको भनाई, प्रदेशहरूको सशक्तिकरण र अधिकार सम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको उल्लेख। गण्डकीमा प्रदेश प्रमुखले फर्काएको गाँजा विधेयक प्रदेशसभाले फेरि गरी हुबहु पारित, अब पुनः प्रमाणीकरणको लागि पठाइने। शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकारवालाको जोड़, संविधान प्रदत्त अधिकार अझै पूर्ण कार्यान्वयन नभएको निष्कर्ष। ग्यास अभावको हल्लापछि पोखरामा 50,000 भन्दा बढ़ी सिलिण्डर घरमै थन्किए, आवश्यकता भन्दा बढ़ी मौजदात नगर्न मेयर आचार्यको आग्रह। पोखराको प्रदेश संग्रहालयमा गत आर्थिक वर्षमा आगन्तुक घटे, यो आर्थिक वर्षमा शुल्क वृद्धि। समुद्री जलमार्गमा रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा। कृष्ण आक्रमणपछि अमेरिकालाई इरानको चेतावनी र शेखर थापाले 11 एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्ने सीसीआरसी एसआरसी प्लस टू अन्तर कलेज छात्र बास्केटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश। कास्की जिल्लाका राजनैतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवा र नागरिक समाजले जिल्लामा कुनै पनि प्रकारको साम्प्रदायिक र धार्मिक द्वन्द हुन नदिने सामूहिक प्रतिबद्धता जनाएका छन्। देशका विभिन्न भागमा देखिएका साम्प्रदायिक तनावको असर कास्कीमा पर्न नदिन र सामाजिक सद्भाव मजबूत बनाउन जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले 4 बुँदे निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गुमानसिंह गुरूङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सामाजिक सद्भाव बिथोल्ने खालका कुनै पनि गतिविधिमा संलग्न नहुने र त्यस्ता कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको छ। बैठकले विगत केही दिनदेखि देशको तराई मध्य क्षेत्रमा उत्पन्न धार्मिक एवं साम्प्रदायिक द्वन्दले कास्कीमा प्रतिकूल प्रभाव पार्न सक्ने विषयमा गम्भीर छलफल गरेको छ। यस जिल्लाको धार्मिक, जाति एवं साम्प्रदायिक सद्भाव मजबूत बनाउन सबै पक्षले आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने निर्णय भएको छ। बैठकपछि जारी निर्णयमा भनिएको छ, ऐतिहासिक कालदेखि नेपाली समाजमा कायम रहेको एकता र सद्भावलाई भड्काउन खोज्ने अवांछित गतिविधिमा कुनै पनि पक्ष सहभागी नहुने र त्यस्ता क्रियाकलापमा संलग्नलाई स्थानीय प्रशासनले कार्यवाही गर्ने सहमति भएको छ। बैठकले सार्वजनिक स्थलमा गरिने कार्यक्रमको लागि नयाँ नियम समेत तय गरेको छ। अबदेखि सार्वजनिक स्थानमा कुनै पनि कार्यक्रम गर्नु अगाडि अनिवार्य रूपमा स्थानीय प्रशासनको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्थालाई कड़ाईका साथ पालना गरिने भएको छ। यसका साथै विभिन्न धार्मिक अगुवा र धर्मगुरूहरूले आफ्नो धर्म र संस्कृति अनुसार आयोजना गरिने कार्यक्रमहरूमा धार्मिक सहिष्णुता कायम राख्ने विषयमा प्रवचन दिने कार्यको थालनी गर्ने निर्णय पनि भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले बैठकका निर्णयहरू कार्यान्वयनको लागि गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखामा समेत पठाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालले बैठकका निर्णयहरू जानकारी गराउँदै सबै पक्षलाई समयमित रहन र सद्भाव कायम राख्न अनुरोध गर्नुभएको छ। बैठकमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले जिल्लाको सुरक्षा अवस्था चुस्त राखिने र सद्भाव बिथोल्न खोज्ने जो कोहीलाई तत्काल नियन्त्रणमा लिइने बताउनु भएको छ। बैठकमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष उपस्थिति रहेको थियो। सहभागी हुनेहरूमा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतम, कृष्णदल गण फुलबारी ब्यारेकका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, कास्कीका प्रहरी परीक्षक नवीन कार्की र सशस्त्र प्रहरी परीक्षक वसन्त बहादुर सिंह रहनुभएको थियो। यस्तै राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कास्कीका उप अनुसन्धान निर्देशक मोहन बहादुर कुँवर, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहाड़ी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विक्रम कर्माचार्य, मुस्लिम समाजका सचिव आशिक इत्तहादी, इन्सेकका गणेश भण्डारी, मुस्लिम समाजका सदस्यहरू सराफत मिया, अजमुद्दीन मिया र अब्दुल रहीम सहभागी हुनुहुन्थ्यो। धार्मिक गुरू हुसेन अली, मानव अधिकार कर्मी खगराज आचार्य, शिक्षा अधिकृत खेमलाल सुवेदी, राष्ट्रपाका पोखरा नगर सभापति यदुनाथ अधिकारी, रेडक्रस कास्कीका कोषाध्यक्ष मोहन सिंह खड्का, इस्तियाज वास्ती, नेकपा एमालेका झपट राणावर, रिवान पोखराका अध्यक्ष विश्वराज पौडेल, नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेल, होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी पनि बैठकमा सहभागी हुनुहुन्थ्यो। त्यसै गरी रूपा गाउँपालिका अध्यक्ष नवराज ओझा, माछापुछ्री अध्यक्ष मीन बहादुर गुरूङ, नेपाली कंग्रेस कास्कीका सभापति किशोर दत्त बराल, राष्ट्रिय धर्मसभाका मोचेनाथ तिमलसेना, राष्ट्रिय धर्मसभा नेपालका सचिव शिवप्रसाद गोली, विश्व हिन्दू महासंघका सभापति ठाकुर बराल लगायत सहभागी हुनुहुन्थ्यो। विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिना नेपाली नागरिकलाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेसँग आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाहरूले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न अपील गरेका हुन्। उनीहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गरेका छन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमियत उलम्मा ए नेपालका अध्यक्ष मौलान मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी, सिरा तथा मध्य प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकैलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ। कास्कीमा क्रियाशील प्रमुख राजनैतिक दलहरूले धार्मिक, सामाजिक, सांस्कृतिक एकता र सहिष्णुता कायम राख्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले सामाजिक सद्भाव र एकता बिथोलिने खालका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका जिल्ला सभापति यदुनाथ अधिकारी, नेपाली कंग्रेस कास्कीका सभापति किशोर दत्त बराल, नेपाल कम्युनिष्ट पार्टी एमाले सचिवालय सदस्य झपट राणावार, नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता डीबी राई र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका जिल्ला अध्यक्ष नारायण गुरूङद्वारा आज संयुक्त रूपमा जारी अपीलमा सामाजिक सञ्जाल मार्फत भ्रामक सूचना, अफवाह तथा समुदायबीच द्वेष फैलाउने गतिविधिप्रति गम्भीर ध्यान आकर्षण भएको जनाइएको छ। सामाजिक सञ्जालमा भ्रम फैलाउने, कुनै धर्म, संस्कृति वा समुदाय विरूद्ध घृणा फैलाउने अभिव्यक्ति र गतिविधिले सामाजिक सद्भाव खलबल्याउन सक्ने भन्दै त्यस्ता कार्य नगर्न, नगराउन सबैमा आग्रह गरिएको छ। दलहरूले आपसी सद्भाव, एकता र भातृत्व कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, धार्मिक गुरूहरू, युवावर्ग लगायतलाई अनुरोध गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकार सम्पन्नतालाई उच्च प्राथमिकतामा राखिएको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिन्दरबारमा शुक्रबार तराई मधेसमा उत्पन्न पछिल्लो समसामयिक परिस्थितिबारे आयोजित बैठकमा बोल्दै शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेशहरू पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औल्याउनुभयो। संविधान जारी भएपछि संघीयताको अभ्यास निरन्तर भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रदेशहरूले केन्द्रबाट आफ्ना अधिकार प्राप्त गर्न र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गर्न सक्ने वातावरण निर्माण गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ क्रियाशील रहेको स्पष्ट पार्नुभयो। उहाँले सरकारले प्रस्तुत गरेको बजेट पूर्ण रूपमा समावेशी रहेको र देशका सबै भौगोलिक क्षेत्र, समुदाय तथा वर्गको हितलाई समेट्ने उद्देश्यका साथ ल्याइएको स्मरण गराउनुभयो। प्रधानमन्त्री शाहले सम्पूर्ण नेपाली नागरिकलाई सरकारले समान दृष्टिले हेर्ने र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय देशका प्रत्येक नागरिकप्रति समान रूपमा उत्तरदायी रहने प्रतिबद्धता दोहोर्याउनुभयो। बैठकमा सहभागी तराई मधेसका नेताहरूले क्षेत्रका समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासनको प्रत्याभूति तथा संहिताको सुदृढीकरणको विषयमा आफ्नो धारणा, सुझाव र माग प्रस्तुत गरेका थिए। गण्डकी प्रदेशसभाले प्रदेश प्रमुखबाट सन्देशसहित पुनर्विचारको लागि फिर्ता भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनको लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक फेरि हुबहू पारित गरेको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकले यो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो। प्रदेशसभाले यसअगाडि पारित गरेर प्रमाणीकरणको लागि पठाएको यो विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले साउन 8 गते सभामै फर्काइदिनु भएको थियो। प्रदेश प्रमुख भट्टले सो विधेयक संघीय कानूनसँग बाजिएको उल्लेख गर्दै तीनवटा सन्देशसहित फिर्ता पठाउनु भएको थियो। गण्डकी प्रदेशसभामा विधेयक फिर्ता भएको यो नै पहिलो घटना थियो। उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले उक्त विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो। विधेयकमाथि सामान्य छलफल भएपछि सभाले यसलाई पुनः सर्वसम्मत रूपमा पारित गरेको हो। मन्त्री रिमालले संविधानको व्यवस्था अनुसार प्रदेशको अधिकार स्पष्ट रहेको बताउनु भएको छ। यसअगाडि यो विधेयक 2083 असार 25 गते संसदबाट सर्वसम्मत रूपमा पारित भएको थियो। त्यसपछि असार 30 गते प्रदेश सभामा कृष्णप्रसाद धिताले प्रमाणीकरणको लागि प्रदेश प्रमुख समक्ष पठाउनु भएको थियो। प्रदेश प्रमुख भट्टले नेपालको संविधानको धारा 57 उपधारा 6 टेकेर विधेयक फिर्ता गर्नुभएको थियो। सो उपधारामा प्रदेश सभाले कानून बनाउँदा संघीय कानूनसँग नबाजिने गरी बनाउनुपर्ने र बाजिएको हदसम्म अमान्य हुने व्यवस्था छ। त्यस्तै संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध ऐन 2077 दफा 4 उपदफा 2 अनुसारको विषय विचार गर्नुपर्ने सन्देश प्रदेश प्रमुखको थियो। सो उपदफामा संघ वा स्थानीय तहको एकल अधिकार अतिक्रमण नगर्ने र संघीय कानूनसँग नबाजिने गरी कानून बनाउनुपर्ने उल्लेख छ। स्थानीय तहको क्षमता विकास र वित्तीय सबलीकरणमा असर नपार्ने तथा कार्यान्वयनमा दोहोरो नपर्ने गरी भूमिका स्पष्ट गर्नुपर्ने बुदा पनि फिर्ता सन्देशमा समावेश थियो। यसै गरी संघीय कानूनका रूपमा रहेको लागू औषध नियन्त्रण ऐन 2033 दफा 3 खण्ड क को नम्बर 1 गाँजा र नम्बर 2 औषधि उपयोगी गाँजालाई लागू औषध भनिएको छ। सोही ऐनको दफा 4 खण्ड क मा गाँजाको खेती उत्पादन तयारी खरिद बिक्री ओसार पसार सञ्चय वा सेवन गर्न निषेध गरिएको विषयलाई पनि प्रदेश प्रमुखले फिर्ताको कारण बनाउनु भएको थियो। विधेयकमाथिको छलफलमा भाग लिँदै कांग्रेस प्रमुख सचेतक प्रकाश बरालले विधेयक पहिले नै व्यापक छलफलपछि पारित भएको बताउनुभयो। बरालले प्रदेश स्वायत्त रहेको र आफ्नो अधिकार क्षेत्रभित्र रहेर कानून बनाएको स्पष्ट पार्नुभएको छ। एमाले प्रमुख सचेतक देवका पहाड़ी त्रिपाठीले पनि विधेयकको मूल उद्देश्य र कानूनी आधार कायमै रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद हरिबहादुर भण्डारीले जंगली गाँजालाई कानूनी दायरामा ल्याएर किसानको आय आर्जन बढ़ाउन विधेयक ल्याएको बताउनुभयो। राप्रपा सांसद बिन्दु पौडेलले विधेयक हुबहु पारित गर्नु प्रदेशसभाको संवैधानिक दायित्व भएको बताउनुभयो। सांसद फडिन्द्र देवकोटाले प्रदेशको अधिकार खोज्ने नियमप्रति आपत्ति जनाउनुभयो। गण्डकी प्रदेशसभाका सदस्यहरूले बाढ़ी पहिरोका पीड़ितलाई राहत सामाजिक सद्भावको रक्षा र बेपत्ता पर्वतारोहीको खोजी गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। पोखरामा आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले प्राकृतिक प्रकोपबाट भएको क्षतिको पुननिर्माण र पीड़ित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन्। बैठकमा सदस्यहरूले पछिल्लो समय देशका विभिन्न भागमा देखिएको धार्मिक र सामाजिक द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शान्ति कायम राख्न सरकार सक्रिय हुनुपर्नेमा जोड़ दिएका छन्। बैठकमा कल्पना तिवारीले स्याङ्जाको गल्याङ नगरपालिका 6 पहिरोले पुरिएर धनबहादुर रेश्मी मगरको मृत्यु भएको भन्दै परिवारलाई राहत दिन माग गर्नुभयो। उहाँले केही व्यक्तिले धार्मिक र सामाजिक सद्भाव भड़काउन खोजिएको भन्दै यसतर्फ सरकार सजग रहनुपर्ने बताउनुभयो। यस्तै बागलुङको धौलागिरी आयुर्वेद अस्पतालमा भौतिक पूर्वाधार र उपकरणको अभावले बिरामीले सेवा पाउन नसकेको भन्दै चम्पादेवी खड्गाले सेवा विस्तारको लागि ध्यान आकर्षण गराउनुभयो। प्रदेशसभा सदस्य टीका कुमारी बस्यालले लमजुङको मर्स्याङदी 7 पहिरो जाँदा 4 मध्ये 2 मृत्यु भएको र 2 घाइते भएको जानकारी दिँदै उद्धार राहतको लागि आकस्मिक कोष र टीम बनाउन आग्रह गर्नुभयो। सांसद दमयन्ती रूचालले महँगी करको भार र बेरोजगारीको कारण युवाहरू विदेश पलायन हुने र आत्महत्या गर्ने क्रम बढ़ेको बताउनुभयो। यसै गरी प्रदेश सांसद फडिन्द्र देवकोटाले देश कठिन परिस्थितिमा रहेको भन्दै राष्ट्रिय एकता र जनताको पक्षमा सकारात्मक सोचका साथ काम गर्न सरकारलाई सुझाव दिनुभयो। स्याङ्जाको गल्याङ नगरपालिका 7 बाढ़ी पहिरोले 1 घर र 1 विद्यालय क्षति पुर्याएको विषय भोजराज आर्यले उठाउनु भएको थियो। उहाँले जिल्लाको पुरानो नरोदय माध्यमिक विद्यालयको भवन र शौचालय बाढ़ीले बगाएको भन्दै विद्यालय खोल्नु अघि नै मरमत गर्न माग गर्नुभयो। यस्तै एक विषय महेश भट्टराईले पनि उठाउनु भएको थियो। उहाँले गल्याङसम्म पहिरोले 65 वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको र 50 रोपनी खेतीयोगी जमीन बगरमा परिणत भएको बताउनुभयो। म्याग्दीमा जन्मिएका विश्व प्रसिद्ध पर्वतारी निर्मल पूर्जा निम्सदाई पाकिस्तानको ब्रोड पिकमा बेपत्ता भएको भन्दै रेशमबहादुर जुगजालीले उहाँको खोजीको लागि कूटनीतिक पहल गर्न आग्रह गर्नुभयो। प्रदेशसभा सदस्य बिन्दु पौडेलले सुनसरी र धनुषामा भएको धार्मिक द्वन्द्वले देशलाई खतरामा पुर्याएको भन्दै सातै प्रदेश र संघीय सरकार मिलेर सद्भाव कायम गर्नुपर्ने बताउनुभयो। प्रदेशसभा सदस्य सीताकुमारी सुन्दासले पूर्वी जिल्लाहरूमा तनावग्रस्त स्थिति सिर्जना भएको र गोली चल्दा मानवीय क्षति भएको भन्दै अन्तरप्रदेश समन्वय समितिले शान्ति स्थापनामा भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। दुलेगौड़ा हर्कपुर सड़क खण्डको ठेकेदारको पटक पटक काममा लापरवाही हुँदा सड़क हिलाम्य भएको र नागरिकले दुःख पाएको गुनासो प्रदेशसभा सदस्य श्यामराज महतले गर्नुभएको थियो। त्यसै गरी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पहिरोले बेनी र धौलागिरी गाउँपालिकामा पुर्याएको क्षतिको चर्चा गर्दै 9 घर विस्थापित भएको बताउनु भएको थियो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खाना पकाउने ग्यासको अभाव हुने भन्ने हल्लाका कारण बजारमा कृत्रिम अभावको अवस्था सिर्जना भएको बताउनुभएको छ। अभावको आशंकामा उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सिलिण्डर घरमै भण्डारण गर्न थालेपछि सामान्य अवस्थाको तुलनामा 50,000 भन्दा बढ़ी सिलिण्डर बजारमा फिर्ता नआएको जानकारी प्राप्त भएको उहाँले बताउनुभएको हो। शुक्रबार जारी गरेको अपील मार्फत मेयर आचार्यले वास्तविक अभाव भन्दा पनि अफवाहको कारण उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास खरिद गरी घरमै राख्ने प्रवृत्ति बढ़ेको उल्लेख गर्नुभएको छ। यसले बजारमा ग्यासको कृत्रिम अभाव भएको जस्तो अवस्था सिर्जना गरेको उहाँको भनाइ छ। उहाँले सम्पूर्ण नगरवासीले आवश्यकता भन्दा बढ़ी ग्यास भण्डारण नगर्न आग्रह गर्दै आवश्यकता अनुसार मात्र ग्यास खरिद तथा प्रयोग गर्न अनुरोध गर्नुभएको छ। अनावश्यक मौजदातको कारण अन्य उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न कठिनाई हुने भएकोले सबैले जिम्मेवार व्यवहार गर्नुपर्ने उहाँले बताउनु भएको छ। मेयर आचार्यले ग्यास विक्रेतालाई पनि कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्ताको समस्याको उचित फाइदा नउठाउन आग्रह गर्नुभएको छ। वितरण प्रणालीलाई पारदर्शी र सहज बनाउन सबै व्यवसायीको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ। उहाँका अनुसार पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले ग्यासको आपूर्ति बिक्री वितरण तथा मौजदार अवस्थाको नियमित अनुगमन गरिरहेका छन्। कृत्रिम अभाव सिर्जना गरेको, कालोबजारी गरेको वा अनुचित मौजदात गरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गरिने चेतावनी पनि उहाँले दिनुभएको छ। मेयर आचार्यले अफवाहमा नलाग्न, आवश्यकता अनुसार मात्र ग्यास प्रयोग र खरिद गर्न तथा संकटको बहाना बनाएर अवसरको दुरूपयोग गर्ने प्रवृत्तिलाई सबै मिलेर निरुत्साहित गर्न नगरवासीलाई अपील गर्नुभएको छ। उहाँका अनुसार उपभोक्ताले संयमता अपनाई बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्नेछ। श्रोता तपाईले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Katski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजे गर्नपर्न हाइलाइट्समा पनि स्वागत छ। अब बाँकी प्रसंग, शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेकोमा सरकारवालाले जोड़ दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र एनसेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न शिक्षा तथा स्वास्थ्य अधिकार विषयक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले राज्यले शिक्षा र स्वास्थ्यलाई समान पहुँच र गुणस्तरीय सेवाको रूपमा सुनिश्चित गर्नुपर्ने आवश्यकता उठाएका छन्। मानव अधिकार रक्षक सञ्जाल गण्डकीको समन्वयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री गोविन्द बहादुर नेपालीले सरकारले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउने उद्देश्यका साथ नीति संरचना प्राविधिक व्यवस्थापनको काम गरिरहेको बताउनुभयो। मन्त्री नेपालीले अहिलेको शिक्षा प्रणाली आर्थिक सामाजिक र मनोवैज्ञानिक रूपमा वर्ग विभाजन गर्ने माध्यम बन्दै गएको टिप्पणी गर्नुभएको छ। गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री फडिन्द्र देवकोटाले प्रस्तुत गरिएको अध्ययन र तथ्याङ्क आफूका लागि महत्वपूर्ण सिकाइ भएको बताउनुभयो। एनसेक गण्डकी प्रदेश प्रमुख गणेश भण्डारीले नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेको शिक्षा र स्वास्थ्य अधिकार गण्डकी प्रदेशमा कति प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ भन्ने विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। कार्यक्रममा प्रदेश सम्बन्धी अधिकृत बद्रीप्रसाद वाग्लेले बाल अधिकार सम्बन्धी प्रस्तुति दिनुभएको थियो। अन्तर्क्रियामा सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव घनश्याम पौडेल, कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बराल, जिल्ला सम्बन्धी अधिकारी नवराज बराल, अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरूङ, कास्की जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष गणेश बहादुर आले, कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवाल, गैर सरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहाड़ी तथा सामाजिक अभियन्ताहरू विष्णु बराल, कमल कञ्चन कार्की, ईश्वरी विक लगायतले शिक्षा स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयन सेवा पहुँच र राज्यको उत्तरदायित्वको विषयमा धारणा राख्नुभएको थियो। मानवाधिकार रक्षकको सञ्जाल गण्डकीका संयोजक रामरी ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक जुना केसीले स्वागत तथा सचिव सावित्री घिमिरेले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। पोखराको नयाँ बजारमा रहेको प्रदेश संग्रहालयमा पुग्ने आगन्तुकको संख्या घटेको छ। आगन्तुक घटेसँगै संग्रहालयको राजस्व पनि अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी आएको छ। प्रदेश संग्रहालयको कार्यालय प्रमुख करूणा राईका अनुसार आर्थिक वर्ष 82-83 संग्रहालय अवलोकन गर्नेको संख्या 15,783 पुगेको छ। यो अवधिमा संग्रहालयले 2,53,970 रूपियाँ राजस्व संकलन गरेको छ। त्यसअगाडि आर्थिक वर्ष 81-82 भने 17,856 जनाले संग्रहालयको अवलोकन गरेका थिए। उक्त वर्ष संग्रहालयले 2,97,805 रूपियाँ राजस्व संकलन गरेको थियो। यसरी एक वर्षको अवधिमा आगन्तुक संख्या करिब 2,073 जनाले घटेको छ भने राजस्व पनि केही कमी आएको छ। कार्यालय प्रमुख राईका अनुसार आर्थिक वर्ष 82-83 देखिएको जेन्जी आन्दोलन लगायतका कारण संग्रहालय पुग्ने आगन्तुकको संख्या प्रभावित भएको हो। चालू आर्थिक वर्षमा प्रवेश शुल्कमा समेत उल्लेखनीय वृद्धि गरिएको छ। प्रमुख राईका अनुसार सर्वसाधारण नेपालीको लागि संग्रहालयको प्रवेश शुल्क 25 रूपियाँबाट बढ़ाएर 100 रूपियाँ पुर्याइएको छ। त्यसै गरी विद्यार्थीको शुल्क 10 रूपियाँबाट बढ़ाएर 20 रूपियाँ, सार्क मुलुकका पर्यटकको लागि 50 बढ़ाएर 150 रूपियाँ र अन्य देशका पर्यटकको लागि 100 रूपियाँ बढ़ाएर 200 रूपियाँ कायम गरिएको छ। राईले शुल्क वृद्धि भएपछि नियमित रूपमा संग्रहालय अवलोकन गर्न आउने केही आगन्तुकको संख्या घटेको स्वीकार गर्नुभएको छ। संग्रहालयले चालू आर्थिक वर्षमा विद्यालय तथा विद्यार्थीलाई लक्षित गरी बजार प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि उहाँले जानकारी दिनुभयो। विद्यालयसँग समन्वय गरेर शैक्षिक भ्रमण, प्रचार प्रसार तथा अन्य प्रवर्धनात्मक गतिविधि सञ्चालन गरी संग्रहालयमा विद्यार्थी र सर्वसाधारणको आकर्षण बढ़ाउने योजना रहेको उहाँको भनाइ रहेको छ। साउदी अरेबियासहित 14 देशले महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बाबेल, मन्डेव स्ट्रेट, लालसागर र एडनको खाड़ी लगायतका महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएको समाचार संस्था ईएनआईले जनाएको छ। साउदी अरब विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुती मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ। स्टेट अफ हर्मुजमा तनावको कारण उत्पन्न पारवन अवरोधको कारण सुरक्षा खतरा बढ़ेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढ़ेको छ। यो गठबन्धनमा साउदी अरबसहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, येमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्। इरानी संसदका सभामुख मोहम्मद बागेर गालिफले केसम टापुको आवासीय क्षेत्रमा भएको भनिएको अमेरिकी आक्रमणको कड़ा निन्दा गर्दै त्यसलाई सर्वसाधारणमाथिको आतंकवादी आक्रमणको संज्ञा दिनुभएको छ। उहाँले अमेरिकाले निर्दोष नागरिकको रगत बगाएको आरोप लगाउँदै त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। यसैबीच अमेरिकी सेनाले भने इरानमा इस्लामिक रिभोल्युशनरी गार्ड क्रप्स आईआरजीसीका सैन्य पूर्वाधार लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै गालिफले केसम टापुको घटना मिनाब र लामडमा भएका पूर्व घटनाकै निरन्तरता भएको दावी गर्नुभएको छ।
अनुबन्ध हाइलाइट्स अब खेल प्रसंग शेखर थापाले 11 एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्ने भएका छन्। दुई प्रतिस्पर्धामा खेल्ने उनले पुरूष 65-70 केजी तौलसम्म र चौथो डन प्याटर्नमा नेपालको चुनौती पेश गर्ने बताइएको छ। मंगोलियाको उलानबाटरमा अगस्तीका सैन्य पूर्वाधार लक्षित गरी व्यापक आक्रमण गरेको जनाएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रतिक्रिया दिँदै गालिफले केसम टापुको घटना मिनाब र लामडमा भएका पूर्व घटनाकै निरन्तरता भएको

कीर्तिपुर स्थित गौड हलमा सीसीआरसीले लालीगुराँस नेशनल एकेडेमीलाई 1956 पराजित गर्यो। सीसीआरसीको सहजितमा विशन खड्काले 34 अंकको योगदान गरे। सीसीआरसी 5 टीम रहेको समूह बीको विजेता भन्दै सेमी फाइनलमा पुगेको हो। समूह चरणमा सीसीआरसीले 100% जित निकाल्यो। एईसीसी ग्लोबल कन्सल्टेन्सको मुख्य प्रायोजन तथा पुल्चोगियन्स फिटनेस हबको आयोजनामा भइरहेको प्रतियोगितामा केबीसी र पुष्प सदन पनि सेमी फाइनलमा पुगेका छन्। मनदीप गौतमको 23 अंकको सहयोगमा केबीसीले प्रिमियरलाई 75-69 हराएको थियो। केबीसी समूह बीको उपविजेता बन्यो। समूह एको उपविजेता बन्ने क्रममा पुष्प सदनले ओमेगालाई 62-42 पाखा लगायो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। कास्कीमा सर्वपक्षीय बैठकले गर्यो 4 बुँदे निर्णय। सामाजिक र धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता। संविधानको प्रभावकारी कार्यान्वयनबाटै प्रदेश सशक्त बन्ने प्रधानमन्त्री शाहको भनाई। प्रदेशहरूको सशक्तिकरण र अधिकार सम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको उल्लेख। गण्डकीमा प्रदेश प्रमुखले फर्काएको गाँजा विधेयक प्रदेशसभाले फेरि गरियो हुबहु पारित। अब पुनः प्रमाणीकरणको लागि पठाइने। शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकारवालाको जोड़। संविधान प्रदत्त अधिकार अझै पूर्ण कार्यान्वयन नभएको निष्कर्ष। ग्यास अभावको हल्लापछि पोखरामा 50,000 भन्दा बढ़ी सिलिण्डर घरमै थन्किए। आवश्यकता भन्दा बढ़ी मौजदात नगर्न मेयर आचार्यको आग्रह। पोखराको प्रदेश संग्रहालयमा गत आर्थिक वर्षमा आगन्तुक घटे, यो आर्थिक वर्षमा शुल्क वृद्धि। समुद्री जलमार्गमा रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा। केसम आक्रमणपछि अमेरिकालाई इरानको चेतावनी। र शेखर थापाले 11 एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्ने सीसीआरसी एसआरसी प्लस टू अन्तर कलेज छात्र बास्केटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश। अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466
0: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648 572-849।
4: बारी लाग्छ, बारी लाग्छ, बारी लाग्छ, बेजरको बारी।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा। फोन 526-483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
6: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
7: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चस्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: रेडियो अन्नपूर्ण 93.4
1: नेपालीको गौरव,
2: नेपालीको पहिचान,
1: पालिखे ढाका टोपी
2: जसले शिरको शोभा बढाउँछ।
1: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
3: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
1: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
2: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
1: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 061-588-115-9251-98190।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
7: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
6: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौ।
7: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
6: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
7: फोन
6: 538-15-538-15,
7: मोबाइल नम्बर 98-65-22-871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोप्राइटर दशरथ सुनार।
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
9: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
11: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
10: नेपाल आदिवासी जनजाति महासंघ।
12: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ, पत्ती फुल सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
13: हेलो,
14: हजुर नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: अनि कति बेला बस्छन् त डाक्टर?
14: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
13: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
15: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
0: रेडियो अन्नपूर्ण 93.4।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।